0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार जीप मोटरसाइकल तथा स्कूटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119 32811 र 98653773687।
2: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली। सम्पर्क 97 45 23 91 63।
5: हेलो आयन, के छ?
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन जोड अनि मजाले भिडियोमा गफ गरौँला।
0: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 98452 0 28 40। साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइनलाई। टेकमाइनलाई
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियो
8: खबर। नेपाली खबरमा अब भित्र पृष्ठका खबर। शान्तिनगर गैरीगाउँ स्थित सुकुम्बासी बस्तीमा गत 12 वैशाखमा सरकारले डोजर चलायो। घर भत्किएपछि 24 वर्षीय युवती बा आमासँगै माछापोखरी स्थित होल्डिङ सेन्टरमा बस्न थालिन्। उनी आफ्नो नियमित काममा पनि गइरहेकी थिइन्। सरकारले होल्डिङ सेन्टरका रूपमा तोकेको होटलका संचालकले मंगलबार साँझ अचानक उनीहरूलाई भने, भोलिबाट तपाईँहरूलाई अर्को ठाउँमा सार्ने भनी बिहानै तयार भएर बस्नु। यो उर्दी सुन्ना साथ उनीहरू चकित परे। हामीलाई कहाँ लैजाने, किन लैजाने केही पनि थाहा थिएन। कुनै प्रक्रियाबारे जानकारी नै नदी सिधै उठ भनेपछि फेरि अर्को बस्ती उठाए जस्तो महसुस भयो। ती युवतीको गुनासो छ।
9: नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संसद समक्ष पेश गर्ने निर्णय गरेको छ।
8: सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको लङ टर्म पावर ट्रेड एग्रीमेन्ट 2024 संघीय संसदका दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सम्झौता विरुद्धको रिट खारेज भएको 1.5 वर्षपछि पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सम्झौता संविधानको धारा 279 अनुसार संसदबाट अनुमोदन भने गर्नुपर्ने गर्न नपर्ने फैसला गरेको छ।
9: नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यलमा परेको छ। आरक्षले स्वीकृति नदिँदा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुर्ती बाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना निर्माणको अझै अन्यल हट्न सकेको छैन।
8: अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख अनिवार्य गर्ने व्यवस्थाका कारण अवरुद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ। भन्सार बिन्दुमै एमआरपी ब्रान्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि 10 दिनदेखि आयात प्रक्रिया प्रभावित भएको थियो।
9: अब शेयर बजार शेयर कारोबार मापक नेप्से परिसूचक 27.49 अङ्कले वृद्धि भएको छ। 1.0% वृद्धि भएपछि समग्र नेप्से परिसूचक 2745.65 बिन्दुमा उक्लिएको छ। बिहिबार नेप्से 6.94 अङ्कले बढे पनि कारोबार 2.93 अर्ब रुपियाँमै सीमित भएको थियो।
10: उच्च गति भरपर्दो
11: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
12: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
11: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
13: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
14: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
15: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
16: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
15: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
16: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसीटी सहितको मनोरोग सेवा,
15: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
16: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
17: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 98।
8: पाली खबरमा अब विदेशका खबर। पछिल्ला 15 वर्ष ममता बेनर्जी र उनको क्षेत्रीय दल तृणमूल कंग्रेस टीएमसी पश्चिम बंगालको राजनीतिमा एउटा अटल सत्य जस्तै देखिन्थ्यो। यस अवधिमा टीएमसीले कुनै पनि तरिकाले सधैँ निर्वाचनमा आफ्नै अस्तित्व जगाउँदै आउँथ्यो, तर गत सोमबार त्यस क्रममा क्रमभङ्गता आयो। आक्रामक जनवादी नेतृको पहिचान बनाए पनि यस पटकको निर्वाचनमा हारका कारण लगातार चौथो पटक मुख्यमन्त्री बन्ने अवसरबाट उनी वञ्चित भएकी छिन्। यो घटनाले ज्योति बसु, नवीन पटनायक जस्ता लामो समय शासन गरेका क्षेत्रीय दिग्गजहरूकै पंक्तिमा बेनर्जीलाई उभ्याइएको छ।
9: अब खेल र खेलाडीका खबर। आईसीसी विश्वकप लीग 2 अन्तर्गत त्रिदेशीय श्रृंखलाको अभ्यास स्वरूप खेलिएको खेलमा नेपाल एले अमेरिकालाई 3 विकेटले पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 262 रन बनाएको थियो।
8: अब विचार विश्लेषण। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद फुयालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य बुदाहरू आजको नागरिक दैनिकमा छापिएका छन्। सरकारले मीडियामा आयोग खारेज भएको प्रचार त गर्यो, तर कानूनले अझै हामीलाई हटाएको छैन। सुकुम्बासी समस्या व्यक्तिको होइन, राज्य प्रणालीको असफलताको परिणाम हो। डोजर लगाएर समस्या हट्दैन, पीड़ा मात्रै गहिरिन्छ। सरकारको पछिल्लो कदम कानूनी प्रक्रिया भन्दा एक्सन सिनेमा जस्तो देखिन्छ। सेना जनताको घर नाप्न होइन, देशको सीमा जोगाउन बनेको संस्था हो। अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज भोलि आफ्नै पीड़ामा एक्लिन्छ। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य मुद्दाहरू हुन्।
9: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नाई किन डोला हौ गेबिट बाल्यो
1: मुंगुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँ आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5359 73 53 9855707061 र 9855707053
4: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4940 4493 580 र 9855 26 4740
5: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 26 गते शनिबार, सन् 2026 मे 9 तारिक, जेठ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
4: हामी घरबासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी व्यवस्था गर्छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ होला।
0: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेसनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
1: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
0: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र आइपिएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन।
6: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
6: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
6: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै
7: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
3: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
3: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
3: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
3: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल
8: बिमारीको कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
8: भेन्टिलेटर सेवा,
9: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
3: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656 858 553 5189 53।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता।
11: एग्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
12: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 जीपीए भए पुग्छ, आइएल्स पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
11: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
12: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53 98।
0: थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरुद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौँ।
1: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिस गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिस गरेको भोलिपल्ट हिजो कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फुलकोट अर्थात् पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएसनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिस विरुद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एन्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अञ्जिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने, अनुकूल अध्यादेश ल्याएर कानुन संशोधन गर्नु संविधानको मर्म अनुरूप नरहेको बताउनु भएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दा फर्सुटलाई आधार बनाएर सिफारिस गरिएको र यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्छ भन्नुभएको छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
0: सरकारी अस्पतालमा अपरेसन गर्न त्यसै पनि महिनौ पालो कुर्नु पर्थ्यो, आइतबार पनि बिदा थपिएपछि झन् त्यो पर धकिलिएको छ। उपचारमा ढिलासुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। दैनिक ओपिडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भिड हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा छ। शिक्षणमा 2084 असारसम्म अर्थात् 13 महिनासम्म 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामीले त्यसपछि मात्रै पालो पाउँछन्। अहिले बिरामीको भिड धेरै छ। आइतबार बिदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ। शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो, शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेसनको पालो 9 महिनासम्म पुगेको छ। 2 दिन बिदाका कारण अस्पतालले सर्जरीदेखि ओपिडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भिड भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या 2084 पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
6: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
6: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitwannationalpark.gov.np।
14: नमस्ते डाक्टर साहब।
15: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
15: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
16: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
19: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
18: कहाँ गएर के सिप सिकौ भन त अब।
19: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
6: IHSBC Academy of Professional Education Prali Hotel Training Chitwan Belchok Narayangarh Phone 056-490-374-95510-61-356
18: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरिखाने शिक्षा हामी सबैको इच्छा।
20: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश, वरियता मिचेर प्रधान न्यायाधीश सिफारिस हुँदा अब्बल कि कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न, आइतबार पनि विधा थपिएपछि सरकारी अस्पतालमा अपरेसनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। मालपोत र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानुनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो। मालपोत र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाइ छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ। मालपोत र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। Vibrant, पुतली सडक, काठमाडौँ।
3: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाडौँका दर्जनौ सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ। विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
6: काठमाडौँको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ। गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 कोठे घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानुनी अधिकार छैन। यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप गृह कार्य र विकल्पको खोजी गर्ने प्रतिबद्धता जनाएको छ। नागरिकले गाउँमा अड्याइ राख्न आवास मात्र पर्याप्त हुँदैन भन्ने बुझेको नगरपालिकाले सिड मनी अर्थात् बिउ पुँजी उपलब्ध गराउने योजना पनि बनाएको छ। आफ्ना नागरिकलाई दुःखको बेला अभिभावकत्व प्रदान गर्नु स्थानीय सरकारको मुख्य धर्म रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत बताउनुहुन्छ।
7: हामी घरवासको व्यवस्थापन गर्छौँ। हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी सिड मनीको व्यवस्था गर्छौँ। हामी सँगै काम गर्ने उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई। अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ।
6: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले

0: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी,
3: हामी कहाँ निर्माण जन्य काम
4: भिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हान्टा भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चिन्ता बढाएको छ। अहिलेसम्म नेपालमा हान्टा भाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन। नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक आवागमन धेरै हुने भएकोले विश्वका कुनै पनि ठाउँमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ। हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने तथा वाकवाकी, बान्ता, झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन्। त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ्ने अवस्था देखिन्छ। यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि दुईदेखि चार हप्ताभित्र देखिन सक्छ, कहिलेकाहीँ एक हप्ताभित्रै वा आठ हप्तासम्म ढिलो पनि हुन सक्छ। हान्टा भाइरसको कुनै विशेष औषधि, खोप वा एन्टिभाइरल उपचार छैन। डाक्टरहरूले केवल सहायक उपचार मात्रै दिन्छन्। त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। हान्टा भाइरसको जोखिम नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमान्डरले अमेरिकाले युद्धविराम उल्लङ्घन गरी आक्रमण गरेको बताएका छन्। आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनको भनाइ छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम जनाएका छन्। संयुक्त राष्ट्रसङ्घको समुद्री एजेन्सी आइएमओका महासचिव आरसी न्यू डेमेन्गेजले हर्मुज संकटका कारण खाडी क्षेत्रमा झण्डै 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड अर्थात् कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो।
5: अब खेल खबर। आइपिएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। दिल्लीले दिएको 143 रनको लक्ष्य पछाएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आइपिएल अङ्क तालिकामा दिल्ली 11 खेलमा 8 अङ्कका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। आइपिएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
4: कायाकैरनमा अब केही खबर संक्षेपमा। उच्च स्तरीय कार्यदलले मध्य पूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
5: पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको हो। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसुनमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ।
4: मनसुनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
5: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरुद्ध उजुरी माग गरेको छ।
4: काठमाडौँ जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजाय भन्दा बढी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको

0: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढाउँदै गएको भन्दै नेपाल बार एसोसिएसनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दबाव तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता नेपाल बार शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: र संघीय राजधानी काठमाडौँको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाडौँ भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोरखापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
0: लगन पछिको पोतेके काम
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने, विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
1: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेसनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
0: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा 35 पालिका छनौट गरिने।
1: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव। युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
0: र आइपिएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौँ। नमस्कार।

0: 1.2 FM.
1: नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। तपाईँहरू सुनिराख्नु भएको छ काठमाडौँ रेडियो इनारे 99.1 MHz र डिजिटल प्लेटफर्म हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com विश्वभर एकैसाथ सुनिराख्नु भएको छ। नेपालीहरूले धेरै मन पराउने कार्यक्रम नेपाली बसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ र वरियता मिचेर प्रधान न्यायाधीश सिफारिसमा प्रश्न छ। अब बल्कि कार्यपालिकालाई अनुकूल वरियता मिच्दा प्रधान न्यायाधीश भन्न अस्वस्त दौड निम्तिने र न्याय सम्पादनमै असर पर्न सक्ने सर्वोच्चका न्यायाधीशहरूकै चिन्ता यतिखेर रहेको छ। पिक एन्ड चुज नीति लिनुको लक्ष्य तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले भन्दै गर्दाखेरि कार्यपालिकालाई लागेकै भरमा छान्ने अनुकूल अध्यादेश ल्याएर कानून संशोधन गर्नु संविधानको मर्म अनुरूप छैन। नेपाल बार एसोसिएसनका पूर्व महासचिव अन्जिता खनालको भनाइरहेको छ। मुद्दा पर चौटलाई आधार बनाएर सिफारिस गरिएको छ, यो एकदमै अब्बल पद्धति हो भन्ने होइन, सुधार गर्दै जानुपर्दछ भने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउँदै आएको विषय पनि छ। न्यायिक वृत्त कानून व्यवसाय र राजनीतिक क्षेत्रमा यतिखेर तरङ्ग पैदा भएको छ। चौथो वरियता क्रममा रहेका डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनु भएको छ। अब उहाँले कसरी आफ्नो डेलिभरी दिनुहुन्छ वा चाहिँ उहाँको संसदीय सुनवाई समितिमा चाहिँ कस्तो पर्फर्मेन्स रहन्छ, त्यहाँ चाहिँ के मुद्दा मामिला पर्छन् कि वा विवादमा आउने सम्भावना के छ लगायतका विषयमा पनि यतिखेर बहस र चर्चा भइरहेको छ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध उजुरीको पनि माग गरिएको छ, उजुरी दिनका लागि भनिएको छ र अहिलेको अवस्थामा डाक्टर मनोज कुमार शर्मा फिट एन्ड फाइन हो त प्रधान न्यायाधीशको लागि वा केही हिजोका केही गतिविधिहरू छन् ती विषयमा पनि उजुरी दिनका निम्ति आह्वान गरिएको छ। सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश दिएको छ। डोजर आतंक रोक्न कंग्रेस सभापतिको पनि माग छ। यतिखेर तपाईँले थाहा छ यतिखेर ठाउँ ठाउँमा डोजर आतंक चलिरहेको छ, तर डोजर आतंकलाई तत्कालका लागि स्थगित गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। अब कार्यपालिका भर्सेस सर्वोच्च अदालत त होइन, यतिखेर कुमार रेग्मीको इजलासले किन यो अवस्था सृजना गरेको हो त भन्ने खालका विषय पनि यतिखेर आएका छन्। रेत निवेदन को अन्तिम टुङ्गो नलागेसम्म बस्ती नहटाउन तथा प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक व्यवस्था गर्न इजलासले सरकारलाई निर्देशन दिएको छ। थापाथली बस्तीमा बस्ने गोपाल रनपहेली, रिजेन्जी अगुवाहरू जसपी भट्टराई, अरमन चौधरी, तनुजा पाण्डे, मजिद अन्सारी, प्रज्वल विक्रम राणा, कविता राई, विकास कुमार गुप्ताले रेट निवेदन दिएका थिए। राई सेवीज नेपाल कंग्रेसका सभापति गगन कुमार थापाले पनि संघीय सरकारले गरेको गलत कामलाई प्रदेश र स्थानीय सरकारले दोहोर्याउन नहुने पनि बताउँदै आएका थिए। एकीकृत डिजिटल गलत लगत संकलन गर्दै सरकारको सुकुम्बासी को हुकुम्बासी सरकारले लगत संकलन गरिरहेको छ। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ हिमाल आरोहणमा विदेशीको मोह धेरै छ। पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहण गर्न मार्च 1 देखि मे 8 सम्म 79 देशका 1072 आरोहीले अनुमति लिएका हुन्। अनुमति लिनेमा 811 पुरुष र 261 महिला रहेका छन्। हिमाल चढ्नका निम्ति लालायित छन् विदेशी पर्यटकहरू नेपालमा, तर नेपालको हिमाली क्षेत्रमा फेक रेस्क्यूका नाममा व्यापक घोटाला भइरहेको छ। ठूला घरानाका बनिएका व्यक्तिहरू पनि फेक रेस्क्यूमा पर्ने गरेका छन्। फेक रेस्क्यूमा कति कुन कुन घरानाका व्यक्तिहरू परेका छन्, कसले कसरी फेक रेस्क्यू गरिरहेको छ, मिलाएर कसरी हस्पिटलबाट अर्थात् सरकारबाट रकम बुझिरहेका छन् फेक रेस्क्यूका नाम, यसका विषयमा पनि हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौँ। ठूला घरानाका व्यक्तिहरू पनि यसमा मुछिएका छन्, तर यसलाई चाहिँ सामदाम पार्न खोजिएको छ। फेक रेस्क्यूको विषयलाई अबको बालियन सरकारले व्यापक रूपमा उठाउनु पर्दछ र फेक रेस्क्यूका नाममा सरकारलाई ठग्ने, राज्यको सम्पत्ति दोहन गर्ने, राज्यलाई ढाक्ने जुन प्रवृत्ति छ यतिखेर त्यो प्रवृत्तिको अन्त्य हुनुपर्दछ। त्यसका विषयमा पनि नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। मालपुत्र नापी सेवा अब पालिकाबाटै हुनेछ, जनतालाई सहज हुनेछ र अभद्र व्यवहारमा मुद्दा चल्नु अघि सजाय। काठमाडौँ जिल्ला अदालतले गत वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजायभन्दा बढी समय हिरासतमा रहेको पाइएको छ। त्यसैले गर्दाखेरि पहिला सुन अनि थुन भन्ने कानूनको सिद्धान्तलाई परिपालना गर्नुपर्ने अबको बाध्यात्मक यतिखेरको परिस्थिति छ। सुनेर मात्र थुन्ने कुरालाई चाहिँ कानून सम्बद्ध हुन्छ, त्यो सबैका कुराहरू सुन्नुपर्दछ र अभियुक्तहरूलाई जेल हाल्नु मात्र ठुलो कुरा होइन, समस्या समाधानका लागि पनि अर्थात् उसको मानव अधिकारका लागि पनि राज्य सरकार न्यायालय गम्भीर बन्न जरुरी छ। आजको नेपाली बहसमा हामी छलफल गर्न चाहन्छौँ, बहस गर्न चाहन्छौँ आदरणीय श्रोताहरू। नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा पनि गर्ने गर्दछौँ। 15 अवैतनिक वाणिज्य दूतहरू पदमुक्त पनि भएका छन् र अवैतनिक वाणिज्य दूतहरू युद्ध र तनाव सङ्कट सामना गर्न नेपाली कङ्ग्रेसका नेता मेन विश्वकर्मा हुनुहुन्छ। मेनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: नमस्कार।
1: होइन, धेरै समयपछि कुरा भयो तपाईँसँग मेन विश्वकर्माजी। कस्तो छ, स्वास्थ्यलाई सन्चै हुनुहुन्छ?
2: ठिकठाक छु खेमजी, सबै राम्रो छ।
1: पार्टीलाई पनि सन्चो बनाउन खोज्नु भएको छ होइन? अहिले सन्चो हुँदैछ पार्टी?
2: होइन, पार्टी त यस्तो, पार्टी पनि मानिस व्यक्ति जस्तै गतिशील हुन्छ, स्वास्थ्य हुन्छ, गति हुन्छ, क्रियाकलाप हुन्छ। कहिलेकाहीँ तलमाथि स्वास्थ्यमा, मानिसको स्वास्थ्यमा तलमाथि भए जस्तै पार्टीको पनि स्वास्थ्य तलमाथि हुन्छ।
1: अहिले कस्तो छ पार्टीको स्वास्थ्य? ट्रिटमेन्ट गरिरहनु भएको छ कि अपरेसन नै गर्नु
2: पर्छ? अब हामी छलफल गर्दैछौँ, रोग पत्ता लागेका छ, रोगलाई निवारण गर्नका लागि के गर्ने भनेर।
1: तर डक्टर चाहिँ छैन या नेपालमा होइन, त्यो रोगलाई समाधान गर्ने, उपचार गर्ने खालको?
2: यस्तो हो, त्यो पोलिटिक्स भन्ने कुरा, औषधि भनेकै डायलग हो,
1: परामर्श, काउन्सिलिङ, काउन्सिलिङ होइन,
2: होइन, काउन्सिलिङ भन्दा पनि डायलग हो। मूल कुरा चाहिँ के हुन्छ भने कन्ट्याक्ट, कन्भर्सेसन, कन्सेन्सस, कम्प्रोमाइज, यस्तै यस्तै विषयहरू प्रयोग, विधिहरू प्रयोग हुन्छन्। अहिले हामी डायलगको चरणमा छौँ।
1: डायलग भइरहेछ, सकारात्मक छ डायलग?
2: जे होस्, आशावादी छौँ हामी खेमजी।
1: खासमा यो डायलग नमिल्नुको कारण चाहिँ के हो? यो खास, यो कहाँनिर हलो अड्किया छ तपाईँहरूको?
2: सामान्यतया धेरैमा यो पार्टी भन्ने बित्तिकै धेरै मानिसहरूको समूह हो, धेरै मानिस हुने बित्तिकै धेरै किसिमका धारणाहरू हुन्छन्, धेरै किसिमका धारणाहरूका बिचमा एकरूपता ल्याउन सकिँदैन। एकरूपता ल्याउनका लागि नेतृत्वसँग एउटा चाहिँ स्मार्ट अथवा चाहिँ डाइनामिक क्यारेक्टर चाहिन्छ। त्यो क्यारेक्टर कहिलेकाहीँ कमी हुन्छ, र त्यस पछाडि पार्टीमा विवाद हुन्छ, विभाजन हुन्छ। हाम्रो पार्टीमा पनि गत 82 पुष महिनादेखि यस्तै यस्तै स्थिति आयो, धारणामा एकरूपता भएन, एकरूपता नभइसकेपछि विवाद आयो, विवाद गएर विभाजनमा पुग्यो, र फेरि हामीले नराम्रोसँगले चोट पायौँ स्थानकै आम निर्वाचन प्रतिनिधि सभा फागुन 21 गते। तत्पश्चात हामी सबै फेरि होसमा आएका छौँ। होसमा आइपुगेर हामीहरूको गल्ती पो गरिएछ कि क्या हो भन्ने हिसाबले फेरि छलफल सुरु गरेका छौँ। यो नै सकारात्मक लक्षण छ। अब हामी छलफललाई निरन्तरता दिनुपर्छ, त्यो निरन्तर भयो भने हामी एउटा ठाउँमा पुग्छौँ।
1: अब एउटा कुरा के छ भने नि, जस्तो अब समाधानका निम्ति, जस्तो विवाद समाधानका निम्ति, मतभेद समाधानका निम्ति जुन ढङ्गले गगन थापा पक्षले आग्रह गरिरहनु भएको छ, वार्ताका लागि आउनु भनिरहनु भएको छ, सानेपामै आउनुहोस् भन्नुभएको छ, तर उहाँ नै आफै नै गएर चाहिँ इतर पक्षको शीर्ष नेतृत्वसँग भेटघाटमा पनि अहिले पछिल्लो समय सक्रिय हुनु भएको भन्ने समाचारहरू पनि आएका छन्। यो सम्मानजनक उपस्थिति भन्नु खोजिया चाहिँ अध्यक्ष मण्डल सहित केन्द्रीय सदस्यदेखि लिएर हरेक विभागमा चाहियो भन्नु खोजिया हो?
2: एउटा कुरा चाहिँ, अब सभापति गगन थापा र उहाँकोसँग, उहाँको समितिमा रहनुभएका पदाधिकारी साथीहरूले सार्वजनिक रूपमा आउनुहोस्, तपाईँहरूलाई सानेफामा ढोका खुल्ला छ, तपाईँहरू जति बेला नै आउन सक्नुहुन्छ भन्ने किसिमको जुन भाष्य बाहिर निर्माण भएको छ र उहाँले व्यक्त गर्नुभएको छ, सुन्दा राम्रो सुनिन्छ, स्वाभाविक हो। तर जुन कार्यालयबाट गैर कानुनी ढङ्गबाट बिना कुनै आधार तर्क कारण विस्थापित गरियो, त्यो ठाउँमा फेरि आइहाल्नुहोस् न भन्नुभन्दा पनि उहाँहरू जहाँ जहाँ बस्नुभएको छ, जे गरिरहनु भएको छ, त्यो ठाउँमा गएर सहज ढङ्गले वार्ता गर्ने, संवाद गर्ने, मूल विवादको कुरो र चुरो पत्ता लगाउने, कुरो र चुरो पत्ता लागिसकिसकेपछि पार्टी एकतालाई शिरमा राखेर सकारात्मक संवाद गर्दै र त्यसै त्यही संवादको माध्यमबाट हामी एउटा सहमतिमा पुग्नुपर्छ भन्ने हो। र पहिलो कुरा के हो भने, सभापति गगन कुमार थापाले 4 गते अदालतबाट आधिकारिकता पाइसकेपछि 6 गते नै उहाँ निवर्तमान कार्यवाहक सभापति पूर्णमा खड्कालाई भेट्नुभयो र केही समय अगाडि शेखर कोरालालाई पनि भेट्नुभयो, त्यसै गरी केही अरू नेताहरूसँग पनि भेटघाट गरिरहनु भएको भन्ने बुझिएको छ। यो कुरा पार्टी एकताका लागि, यदि साँच्चै उहाँले मन, वचन र कर्मबाट लाग्नुभयो भने यो शैलीबाट, मैले भने डायलग नै यो पोलिटिकल प्रब्लमको चाहिँ सोल्युसन हो। अघि मैले भने व्यक्ति जस्तै, व्यक्ति बिरामी भयो भने औषधि हो, डायलगले काम गर्दैन। पार्टी बिरामी भयो भने डायलग नै औषधि औषधि हो त्यसैले अहिले उहाँले जुन औषधि प्रयोग गर्दै हुनुहुन्छ यो औषधिलाई द्रुत गतिमा सकारात्मक सोचका साथ प्रयोग गर्नुहोस् भन्ने मेरो कामना
1: अहिले त अब के समस्या छ र त्यस्तो धेरै अब नेपाली कङ्ग्रेसको विधान अनुसार नै जुन किसिमले चाहिँ यो विशेष महाधिवेशन भयो विशेष महाधिवेशनले एउटा नेतृत्व चयन गर्यो त्यो नेतृत्वलाई नै अगाडि बढाएर नेता कार्यकर्ताहरूले जुन ढङ्गले अगाडि बढिरहेका छन् त्यसमा तपाईँहरू सहभागी भएर अब यसको वैधानिकतालाई नै अगाडि बढाएर पन्ध्रौँ महाधिवेशन असोजमा तोकिएको छ त्यसमा सहभागी हुनुको विकल्प त छैन होला नि त होइन
2: विकल्प पोलिटिक्समा धेरै विकल्प हुन्छन् हामीले देखेका विकल्प नदेखेका विकल्प सोचेका विकल्प नसोचेका विकल्पहरू पनि हुन्छन् जस्तै विशेष महाधिवेशन कसैले सोचेकै थिएन होइन विशेष महाधिवेशन आइदियो विशेष महाधिवेशनमा स्वयं साथीहरूले नेतृत्व त चयन गर्दै गर्दैन विशेष महाधिवेशनमा त्यो नेतृत्व चयन गर्न त पहिले पदाधिकारी विरुद्ध अविश्वास प्रस्ताव आउनुपर्छ नि विधानले त त्यसो भन्छ नि भनेको थियो त्यति बेला विधानमा लेखेको कुरा पनि भएन नेताहरूले भनेको कुरा पनि भएन हामीले सोचेको कुरा पनि भएन त्यस्तै नयाँ कुरा आयो र त्यसैलाई अदालत र आयोगले पनि मान्यता दियो भनेपछि के हुँदैन र राजनीतिमा कहिलेकाहीँ हामी भन्छौँ राजनीतिमा गोरु ब्याउँछ भने जस्तो खोला चाहिँ उयो उकालो पानी उकालो बग्छ राजनीति भन्छन् बग्यो भने तर जेसुकै भए तापनि फेरि मूल कुरा त पार्टी निर्माण नै हो पार्टी निर्माण गर्दै गर्दा अहिलेको वर्तमान परिस्थितिमा नेपाली कङ्ग्रेस पार्टी अरू जस्तो चान्सुने पार्टी होइन यो नेपाली जनतालाई स्वतन्त्र गर्नका लागि नेपाली जनतालाई समृद्ध बनाउनका लागि निरङ्कुशता समाप्त गर्नका लागि महान उद्देश्यले आजभन्दा करिब 80 वर्ष अगाडि बनेको पार्टी भएको हुनाले अरू पार्टीले जस्तो टुट्ने फुट्ने बोल्ने नबोल्ने जे मन लाग्यो त्यही गर्ने कहिलेकाहीँ चाहिँ आफ्नो चाहिँ अस्वाभाविक गतिविधिहरू देखाउने छुट नेपाली कङ्ग्रेसलाई छैन नेपाली कङ्ग्रेसको ऐतिहासिक गरिमा छ त्यसको इज्जत छ प्रतिष्ठा छ सामाजिक मूल्य मान्यता छ जनताको विश्वास र भरोसा छ खेमजी मार्फतमा जसले एउटा भनिहाल्छु केही समय अगाडि हाम्रो पार्टीको विशेष महाधिवेशन पनि थिएन हामी 15 महाधिवेशनको तयारी गर्दै थियौँ र त्यो 15 महाधिवेशन 83 मङ्सिरमा हुनेवाला थियो एकजना नेकपा एमालेको नेताले मलाई त्रिभुवन विमानस्थलमा भेट हुँदाखेरि र तपाईँहरूको महाधिवेशन हुँदैछ होइन भन्नुभएको थियो महाधिवेशन हुँदैछन् हजुर भने मैले उहाँले के भन्नुभएको थियो भने ख्याल गर्नुहोस् है नेपाली कङ्ग्रेसको सभापति भनेको यो देशकै सभापति भाइ यो लोकतन्त्रको नेतृत्व गर्नुपर्ने हुन्छ त्यसैले ख्याल गर्नुहोस् भन्नुभएको थियो त्यसैले मैले आज सम्पूर्ण नेपाली कङ्ग्रेसका नेता कार्यकर्ता सदस्य साथीहरूसित के अपिल हो भने यो पार्टीलाई अरू जस्तो बरालिने अरू जस्तो उत्ताउलो हुने जे मन लाग्यो त्यही गर्ने हाम्रो पार्टीलाई छुट छैन चुनाव हार्छौँ
1: किन बरालिनु भएको भने क्या अनि त्यसो भए तपाईँहरू खुरखुर घर आए भइगयो त विश्वकर्माजी
2: होइन होइन यहाँले भन्नु खोज्नुभएको के भने घर आउने या जाने भन्ने कुरा होइन यो घरमा आएर तपाईँले तपाईँको बुवाका नाममा लाल पूर्जा थियो अनि बुवालाई हामीले घरबाट बाहिर निकालिदियौँ छोराछोरीको नाममा कसै एकजनाले लाल पूर्जा गर्यो कब्जा गर्यो घरबाट निकाल्यो छिमेकीले गाली गलोज गर्न थालेपछि अनि फेरि जम्मै मिलेर होइन के भयो त तपाईँलाई जे जस्तो भए पनि घर आफ्नै हो फर्केर आए भइ पनि भन्ने जस्तो हुँदैन नि मैले भने यो राजनीति गर्ने भनेको दाल भात तरकारीका लागि पारिवारिक चाहिँ पालन पोषणका लागि होइन नि त यो त
1: राष्ट्रिय
2: केन्द्रजी थोरै म तपाईँलाई अलिकति व्याख्या गर्छु यसको के हो भने राष्ट्रिय स्वाधीनताका लागि राष्ट्रिय सार्वभौमिकताका लागि जनताको स्वतन्त्रताका लागि न्याय र समानताका लागि र व्यक्तिगत स्वाभिमानका लागि मानिसले राजनीति गर्छ खास राजनीति गर्ने भनेको त्यो कुरा नहो अब अहिले देखिएको बजारमा त अब पद प्रतिष्ठा पैसा पावर प्राप्त गर्नका लागि जस्तो देखिएको छ तर नेपाली कङ्ग्रेसको जग त्यस्तो होइन नेपाली कङ्ग्रेसको जग राष्ट्रिय स्वाधीनताको लागि सार्वभौमिकताका लागि नेपाली जनताको स्वतन्त्रता न्याय र समानताका लागि र लाग्ने मान्छेको स्वाभिमानका लागि हो त्यसरी नेपाली कङ्ग्रेसमा लाग्ने साथीहरूको स्वाभिमान कायम नभएको अवस्थासम्ममा काङ्ग्रेस साथीहरू त्यति सजिलै एक ठाउँमा भेला हुन सक्दैनन् त्यसो भएको हुनाले त अहिले डायलग गरौँ भने पनि डायलग सुरु हुन थालेको छ डायलग प्रारम्भ भएको छ त्यसमा हामीले सुखद मानेका छौँ सकारात्मक लक्षणका रूपमा लिएका छौँ त्यसैले खुरुक्क गए डायलग नै चाहिँदैन डायलग भइसकेपछि जाँदाखेरि त्यसलाई खुरुक्क भन्न मिल्दैन, ससम्मान सबैको सहभागिता हुन्छ। पन्ध्रौँ महाधिवेशनमा सबैको सहभागिताका साथ पन्ध्रौँ महाधिवेशन खुसी साथ एकताको महाधिवेशन गर्न पाइयोस् भन्ने
1: आन्तरिक मतभेदमै अलिक बढी
2: राखेर काम गर्दैछन्।
1: आन्तरिक मतभेदमा चाहिँ अलिकति बढी रुमा लिनुभयो होइन, अब त्यसको समाधान त होला, तर बालिन सरकारले चाहिँ कडा खालको एक्सन गरेर देशलाई एउटा समुन्नतितर्फ लैजाँदैछ नि होइन।
2: होइन, बालिन सरकार त मैले धेरै अगाडि पनि भनेको बहुदलीय आवरणको यो निर्दलीय सरकार हो होइन, बार बार भनेको छु मैले, यो चाहिँ देख्दा बहुदलीय छ तर उनी आफ्नै दल पनि मान्दैनन्, अरू दल त मान्ने कुरो भन्दा राष्ट्रपालाई मानेका छैनन्, उनले अरू दललाई किन मान्छन् त?
1: किन राष्ट्रपाललाई मान्दैनन्? राष्ट्रपालले वरिष्ठ नेता बनायो, प्रधानमन्त्री बनायो, अब हामीसँग त सल्लाह नगरिकन त एकलौटी ढङ्गले त कसरी अगाडि बढ्छन् त भने?
2: होइन, स्वयं राष्ट्रपालका सभापतिको कुरा आइराखेका छ, सुकुम्बासीमा डोजर चल्या छ, पार्टीको नीति होइन भन्छन्, संवैधानिक परिषदमा अध्यादेश आउँछ यो पार्टीलाई थाहा छैन भन्छन्, यो जे कुरा गरिराखेका छ हामीलाई यो थाहा छैन हाम्रो नीति नै होइन भनिरहेछन् भनेपछि, र अर्को कुरा उनी राष्ट्रपतिको कार्यालय पनि कम जान्छन्, संसदीय दलको बैठकमा कम जान्छन्, र जति पनि निर्णय गर्छन् दलहरूलाई चाहिँ दलका शक्ति छिड गर्ने खालका जस्तै ट्रेड युनियन अधिकार, नागरिकको ट्रेड युनियन अधिकार खोसिएको छ, विद्यार्थीहरूको संगठन निर्माण गर्ने अधिकार खोसिएको छ, मानिसहरूका चाहिँ आफ्नो नागरिक स्वतन्त्रताहरू अहिले समाप्त हुँदै गएको छ, सेना प्रहरी प्रशासनको चाहिँ धाक धम्कीका आधारमा राज्यको शासन प्रणाली अगाडि बढिराखेको छ, त्यसमा त मलाई पक्कै पनि लाग्दैन राष्ट्रपतिले लिएको नीति अनुसार अहिले प्रधानमन्त्री हिँडेका छन् भन्ने कुरा चाहिँ यदि हो भने कि राष्ट्रपतिको नीति खराब हो कि चाहिँ प्रधानमन्त्रीको गतिविधि कमजोर खराब हो भनेर त बुझ्नु पर्यो नि त, दुईटा एउटै त हो।
1: अधिनायकताको बाटोमा जान खोज्या हो प्रधानमन्त्री,
2: प्रधानमन्त्रीका शैलीहरू कतिपय राम्रा काम छन्, जस्तै मैले पनि काठमाडौँमा अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनु पर्छ स्वाभाविक हो, तर त्यो त्यसरी बनाउँदा मान्छेलाई कुनै पनि मानिसलाई अपराध गर्यो गल्ती गर्यो अथवा उसले चाहिँ भने त्यसलाई सजाय दिँदाखेरि पनि त कानुन हुन्छ, विधि हुन्छ, नियम हुन्छ, पद्धति हुन्छ नि त होइन, त्यसैलाई त हामीले रुल अफ ल भन्ने हो, कानुनले के भन्छ सोही अनुसार गर्नेलाई हामीले विधिको शासन भन्छौँ, तर के गर्न मन लागेको छ त्यो गर्नका लागि कानुन बनायौँ भने चाहिँ त्यो चाहिँ रुल बाई ल हो, रुल अफ ल होइन भनेर हामीले बार बार त हामी सबैले पढिराखेकै हो बुझिराखेकै हो, अहिले बालेन सरकार चाहिँ रुल अफ ल होइन रुल बाई ल गर्न खोज्दैछन्, त्यसैले बोलाएको संसद स्थगित गरेर अध्यादेश ल्याउने र अध्यादेश ल्याउँदाखेरि पनि सामान्य कानुन ल्याउने, त्यो विशिष्ट किसिमका कानुनहरू होइन, सामान्य कानुनका लागि पनि अध्यादेशको बाटो रोज्ने भनिसकेपछि प्रधानमन्त्रीलाई संसद चाहिएको छैन, प्रधानमन्त्रीलाई जनता चाहिएको छैन, प्रधानमन्त्रीलाई नेपालको प्रणाली चाहिएको छैन, आफूलाई के गर्न मन लागेको छ त्यो कुरा गरी छाड्नुपर्ने भनेको बहुदलीय आवरणमा निर्दलीय चरित्रको सरकार छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता मिन विश्वकर्मा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।
3: सुरक्षित भविष्यको लागि जीवन बिमा

0: दुगै हैन अब उहाँको कुरामा चाहिँ आर्थिक कारोबारको विषयमा उहाँले उत्तर दिनु होला हैन किनकि सत्ता पदाधिकारीहरूले हामीले मागेका पनि छौ डाटा सुरु पैसा दिन पनि त्यसलाई चाहिँ एकदमै सहजीकरण गर्छु भनेर उहाँले प्रतिबद्धता दिनु भएको छ सबै कुरा डकुमेन्ट दिनुहोस् भन्नुभएको छ होइन हामीले फुल अडिट मागेका छौँ त्यो फुल अडिट के हो फुल अडिट रिपोर्टमै धेरै कुराहरू आउनेछन् देखिनेछन् यदि वास्तविक रूपमा भएको छ भने नेपाल कृषिसँग त्योभन्दा खुसी कुरा के हुनसक्छ नत्र भने त्यो कागजमा मात्र सीमित राखेर त्यो हिसाब किताबहरू चाहिँ बाहिर देखाउँदाखेरिमा राम्रो तर भित्र रूपमा चाहिँ त्यसले चाहिँ केही पनि इम्प्याक्ट पार्दैन भने त्यो हिसाबको कुनै अर्थ हुँदैन र त्यसले हामीले जनतालाई पनि ठगिरहेका छौँ सरकारलाई ढाँटिरहेका छौँ
1: तपाईँहरूको जम्मा 17 जनाको टिम छ त्यो होइन केन्द्रीय कार्यसमिति क्यानको नेपाल क्रिकेट सङ्घ क्यानको त्यसमा अध्यक्ष चतुरबहादुर चन्द हुनुहुन्छ उहाँ अस्ति कङ्ग्रेसबाट टिकट लिएर उता निर्वाचन पनि लड्न जानुभएको थियो जस्तो लाग्छ उहाँ पराजित भएर फेरि आउनु भएको छ अनि अहिले पारस खड्का क्यानको सचिव हुनुहुन्छ अब एनपिएल त सम्पन्न भयो क्रिकेटको सुधार र नेपाली क्रिकेट प्रेमीहरूको जुन क्रेज छ यसलाई त झन् राम्रो बनाउनु पर्ने सबैलाई मिलाएर लैजानु पर्ने सबै समेटेर एक ढिक्का जानुपर्ने यो आन्तरिक लडाइँले यो आन्तरिक विवादले पक्कै पनि त संस्थालाई त राम्रो गर्दैन नि त यसमा कसको मन परि यसमा कसको सिन्डिकेट छ आज खुलेर बताउनुहोस् त
0: तपाईँलाई एउटा कुरो के क्लियर पार्नु भने यही विषयमा हाम्रो कुराहरू सस्ता हो यसमा धेरैजनाको चासो छ धेरैजनाले लगानी गर्नुभएको छ धेरै फ्रेन्चाइजीको नाममा कति लगानी छ नेपाल प्रिमियर लिगको नाममा होइन एउटा व्यवसायको घटनाहरू यसमा जोडेका छन् लाखौँ क्रिकेट प्रेमीहरूले यसलाई चाहिँ माया गर्नुभएको छ नेपाली क्रिकेट यो ठाउँमा पुगेको छ भने हामीले गर्ने कुराहरू चाहिँ पारदर्शी रूपमा हुनुपर्छ भन्ने कुरा हो हामीले सार्वजनिक गर्नुपर्छ भन्ने कुरा हो हामीले भनेका छौँ त्यो हिसाब सार्वजनिक गरियोस् सार्वजनिक रूपमै सबैको ब्रेकडाउन गरियोस् त्यो गर्नुपर्छ तर हामीले चाहिँ के छ भन्दाखेरिमा चाहिँ यो केही सीमित व्यक्ति ले मात्र त्यसलाई चाहिँ गुम्रामा राखेर नेपाली क्रिकेटलाई गुम्रामा राखेर यस्तो छ यसो बाहिर देखाउने भित्र आफ्नै साथीहरूलाई पनि केही पनि कुरा नगर्ने बोर्डमै छलफल हुन नहुने भयो भने त्यसले आन्तरिक लोकतन्त्र जुन लोकतन्त्रको चाहिँ एउटा खिल्ली उडिरहेको अवस्था जस्तो देखिन्छ त्यसरी त्यसलाई के हो भन्दाखेरिमा चाहिँ हाम्रो पनि 45 जिल्ला छ 7 प्रदेश छ सबै साथीहरूलाई कन्भिन्स गराएर यो वास्तविक कुरा के हो यो वास्तविक कुरामा साथीहरूलाई चाहिँ के छ भने यस्तो छ यसलाई बाहिर देखिया छ भित्री रूपमा केही देखाएको छैन अडिट रिपोर्टहरू तपाईँले हामीले नै पासै नगरिकन तपाईँको चाहिँ बाहिर आइसिसी पठाइ भन्नेसम्म कुरा जानकारी मागिरहेछ यो कुरा के हो तपाईँको त्यो बोर्डका हिसाब किताबहरू एनपिएलमा लगायतका विषयवटा कुरामा अख्तियारमा मुद्दा छ भनेका छन् मुद्दा भएको कुरा के हो तपाईँले यो सबै कुरा किन आयो आज राखेपमा हामी सत्ता नवीकरण गर्न सक्ने अवस्थामा पुगिरहेछौँ हामीले के अरे ट्याक्स क्लियर लिन सकिरहेको अवस्था
1: राखेपमा पनि यारको उजुरी छ तर राखेपको मौनताले चाहिँ यो के सन्देश प्रवाह गर्दैछ आज
0: होइन केही पनि छैन किन राखेपाकै प्रतिनिधिहरू हाम्रो बोर्ड सदस्य हुनुहुन्छ होइन उहाँहरूले त्यो चाहिँ विषय छानबिन गर्नु पर्ने हामीले जानकारी गरायौँ उहाँहरूले पनि कुराकानी गर्दाखेरिमा यो यसमा चाहिँ किनभने उहाँहरूले पनि डकुमेन्ट पाउनु भएको छैन कि नेपाल क्रिकेट सङ्घले हामीलाई मात्र होइन कि सम्बन्धित निकाय कसैले पनि डकुमेन्ट उपलब्ध गराउनु भएको छैन उहाँहरूले सयौँचोटि डकुमेन्ट माग्नु बाह्र गर्नु भएको रहेछ होइन ती डकुमेन्टहरू चाहिँ आजसम्म पनि उहाँहरूले पनि उपलब्ध गराउन सक्नु भएको
1: छैन लोकतान्त्रिक मुलुकमा लोकतान्त्रिक पद्धतिमा यस्तो खालको सिन्डिकेट पनि हुन्छ र भने यो पत्याउँछ जनताले
0: होइन त्यही त तपाईँले पत्याउनु नपत्याउनु भन्दा पनि यो चाहिँ राखेपछि सरकारलाई नै आज किन नवीकरण भएन त हेर्नु त क्रिकेट सङ्घ यस्तो भएको सरकार नवीकरण गर्न सक्ने अवस्था कर चुचार लिन नसक्ने अवस्था
1: चलखेल भएको जस्तो पो भान भयो नि त यो यस्तै यो तपाईँले भनेको कुरा सबै सही हो भने चाहिँ भित्रभित्र ठुलो चलखेल हुन सक्ने वा चाहिँ घोटाला भएको हुन सक्ने आशंका त गर्न सकियो नि त अब शङ्काको लाभ त प्राप्त हो नि त
0: म त्योसम्म जान म त्योसम्म नहोस् भन्न चाहन्छु होइन त्योसम्म चाहिँ नहोस् भन्न चाहन्छु किन भन्दा यो
1: बिल भरपाई मिलाएर होइन त्यो नीतिगत रूपमा त व्यापक पनि गर्न सक्ने आधारहरू पनि हुन्छन् होइन यसमा चाहिँ धेरै
0: राम्रो स्वतन्त्र कमिटी बनाएर अडिटकै रूपमा राम्रो छानबिन चाहिँ सबै अडिट रिपोर्टहरू मगाएर सबै राखेपछि एउटा राम्रो तरिकाले छानबिन गर्दाखेरिमा त्यसको बेटर हुनसक्छ र त्यसले गर्दा कहाँ कहाँ कमजोरी भएका छन् कमजोरी भएका कुराहरूलाई कहाँ सुधार गर्नुपर्ने हो कहाँ चाहिँ तपाईँको रहनुपर्ने हो यो त यो पो छलफल हुनुपर्ने विषयमा आफ्ना कमजोरीहरू कहीँ पनि स्वीकार नगरिकन इभन बोर्ड सदस्यहरूले पनि माग गरेका कुरा पनि नपाउने सबै कुरा नहुने बजारमा चाहिँ यति नाफा छ यति चाहिँ उछ भनेर देखाउने तर भित्र रूपमा केही पनि नहुने यो सबै कुराले चाहिँ के भन्छ भने
1: बोर्डबाट अनुमोदन नै नगरी आइसिसीलाई प्रतिवेदन पठाइएको हो
0: त्यो सुन्नमा आएको छ यदि त्यो भने दुर्भाग्य हो किन बोर्डमा छलफल नभइकन अडिट रिपोर्ट चाहिँ तपाईँको हेर्नुहोस् नर्मली हेर्नुहोस् के हुन्छ भने चाहिँ यो January 15 भित्रमा हामीले आइसिसीमा चाहिँ अडिट रिपोर्ट पठाइसकेका हुनुपर्छ आइसिसीको कम्प्लायन्स चाहिँ आर्थिक फन्डिङ पोलिसी जुन छ उहाँको आर्थिक नीति त्यसमा चाहिँ एकदम आइसिसी स्ट्रङ रूपमा प्रस्तुत हुँदैन एकदम निर्मम तरिकाले चाहिँ लाग्छ यसमा आइसिसीले सबभन्दा पहिला गुड गभर्नेन्सलाई एकदम प्राथमिकतामा राख्छ त्यो हुँदा हामीले January 15 अन्तिम डेटमा पठाउनु पर्ने हुन्छ त्यो भनेको पुष्प शान्तको अन्तिम लगभगको डेट आउनु खोज्छ तर हामीले अस्ति चैतको अन्तिममा आएर अडिट पास गरिरहेको छौँ बोर्डबाट नि होइन यदि त्यो भने त्यो हो भने त तपाईँको त्यो त हामीले के भने आइसिसीमा अडिट पठाएका छैनौँ, त्यो आइसिसीमा अडिट नपठाएको भने हाम्रो आइसिसीले फाइन लगाउँछ। यदि हामीले आइसिसीमा अडिट पठाएको भने कहीँ पनि छलफल नगरिकन अडिट चाहिँ दुई तिनजनाले चाहिँ सही गरेर पठाएको हो भने त्यो चाहिँ त्यो भन्दा गम्भीर चाहिँ तपाईँको

0: भूल त्यो भन्दा चाहिँ गम्भीर तरिकाले भूल त्यो केही हुन सक्ने अवस्था छैन. त्यसैले यो विषयमा के हो उहाँहरूले क्लियर पार्नु होला. हामीले माग गरिरहेका छौँ, यही विषयमा हामीले सोधेका हौँ. यो कुरा के भने संस्थागत सुधारका लागि व्यक्तिगत रूपमा केही पनि होइन कि यसले यसले संस्थालाई आन्तरिक रूपमा बलियो पार्दछ, सामूहिक नेतृत्वको कुरालाई यसले बलियो पार्दछ. यो सबै कुरा प्रश्न बल्ल त्यसमा चाहिँ यो नेतृत्व लगायतका त्यहाँ पदाधिकारीहरूले सम्बन्धित व्यक्तिले यसको जानकारी दिनुपर्छ र पारदर्शी रूपमा आर्थिक रूपमा एउटा चाहिँ यति धेरै प्रश्न उठाएको छ. हेर्नुहोस् तपाईँको 200 भन्दा बढी त्यहाँ अप्ठ्यार मुद्दाहरू छन् नेपाल प्रिमियर लिग र क्रिकेट सङ्घका नाममा. यी सबै मुद्दाहरूको कारण के हो भन्दाखेरिमा हाम्रा व्यक्तिगत गतिविधिहरूले के कुरा हुन्छन् भने त्यसलाई नेतृत्व गर्ने व्यक्तिहरूले त्यसलाई चाहिँ संस्थाका चाहिँ सिन्डिकेट चलाउने व्यक्तिहरूले त्यसको जिम्मा लिनुपर्छ. आज हेर्नुहोस् यदि उभाएको थियो नमजा लगाइरहेछ नेपाल क्रिकेट सङ्घ रिन्यू छैन, म पनि त्यसको बोर्ड सदस्य हुँ, तर भन्दाखेरि मैले सोद्धाखेरिमा भइसक्यो भन्ने जानकारी पाइन्छ तर बाहिर भएको रहेछ. त्यो लुकाएर भित्रभित्रै चाहिँ आउला भने आजको मिडियाले खोजिहाल्यो होइन. तपाईँ पछि बुझ्दै जाँदाखेरिमा ट्याक्स पनि लिएको तिरेको छैन, घर चुक्ता लिएको छैन, अडिडे राखेमा भन्ने बुझाएका छैनौँ, अडिडे अहिलेसम्म चाहिँ गर्न सकेका छैनौँ, 19 महिना भयो साधारण सभा गर्न सकेको अवस्था छ भनेपछि त त्यो त नेपाल क्रिकेट सङ्घलाई एउटा शङ्का गर्ने प्रशस्त ठाउँहरू देखिन्छ. त्यसैले यस्तो खालको नहोस् र यो हामी सबैजना मिलेर चाहिँ टुङ्गाउनुपर्छ भनेर हामीले राख्ने प्रणाली भनेका छौँ, नेतृत्वलाई पनि भनेका छौँ. अझै चाँडै यसको समाधान के आउँछ होला
1: होइन, अब कसरी समाधान हुन्छ? 27 र 28 गते यो साधारण सभा हुँदैछ जस्तो लाग्छ मलाई विराटनगरमा, होइन, अब भोलि कि आजबाट, भोलिबाट होइन, भनेपछि अब त्यहाँ चाहिँ ल र एनपिएलको यो खर्च र आमदानी पारित गराएर सामदाम गर्ने काम त त्यति राम्रो नहोला नि त. तपाईँहरूको विवाद पनि छ, फेरि बहुमतको दम्बमा चाहिँ त्यसलाई पारित गराउँदाखेरि त यसले राम्रो छवि त निर्माण गर्दैन नि त.
0: अब एउटा कुरा यस्तो के हुनु छ भने यो सबै कुरा क्लियर नभइकन यो अख्तियारले एउटा हेरिरहेको केस हो होइन. यसमा धेरै कुराहरू छन्, साथीहरू सबै बुझ्ने छन्. अहिले नेपाली क्रिकेटमा सबै पहिला त नबुझ्ने साथीहरू हुनुहुन्न होइन, सबैले बुझ्नु भएको छ. जबसम्म हिसाब किताबहरू क्लियर हुँदैनन् भने उहाँहरूले पनि त्यो शैली चाहिँ नहोला होइन. यदि गर्नुहुन्छ भने त्यसमा एउटा के पाटोहरू रहला नि, अब चाहिँ हाम्रो क्रिकेट बिग्रियोस् भन्ने कसैको पनि चाहना छैन. तर यो मुद्दा मामिलाले गर्दा हामी हेर्नुहोस् कति कहिलेदेखिका चाहिँ मुद्दाहरू उठिरहेका छन्, कहिलेदेखिका चाहिँ केसहरू चाहिँ फेरि पल्टेर चाहिँ आज दुःख पाउने जनताले पाइरहेको अवस्था छ भने एउटा सामान्य केन्द्रमा बसेर काम गर्ने केही साथी केही साथीका गल्तीले गर्दाखेरिमा त्यो साधारण सभामा जाने धेरै साथीहरूलाई भोलि दुखनको वातावरण नहोस् भन्ने हाम्रो चाहना हो. भन्नुभयो नि त्यो किनभने त्यो क्रिकेटका साथीहरूले केही थाहा छैनन्, उहाँलाई त राम्रो भइरहेछ बाहिर भन्ने कुरामा थाहा छ, ए राम्रो देखिरहेछ राम्रो देखिरहेछ भन्ने थाहा छ. तर आन्तरिक सुशासन जुन गुड गभर्नेन्सको विषयमा क्रिकेट सङ्घ कतिको चाहिँ चलायमान छ, कतिको चाहिँ पारदर्शी छ भन्ने विषयहरूले त्यसले चाहिँ वास्तविक कुरा हो र आज सरकारले त्यसलाई चासो लिइरहेको अवस्था छ. आज चाहिँ तपाईँको बाहिरी सार्वजनिक रूपमा धेरैजनाले यसलाई प्रश्न गरेको अवस्था छ भने यो प्रश्न उनी आफैमै दुर्भाग्य हो. र आफैले मलाई आज यस्तो अप्ठ्यारो चाहिँ फिल हुन्छ कि कहिलेकाहीँ यसो समाचार हेर्दै गयो, यता पनि भएन त्यता पनि भएन, केसै केस मुद्दै मुद्दा, तपाईँ 19 महिना भयो साधारण सभा गर्न नसक्ने, के अरे अडिट चाहिँ बोर्ड मेम्बरलाई दिन नसक्ने, दिए पनि लुकाएर दिनुपर्ने होइन, तपाईँको फुल अडिटको सबै पेजहरू आज परिषदमा पेस गर्न नसक्ने, तपाईँको चाहिँ कर चुक्ता लिन नसक्ने, यो सबै कुराले के चाहिँ सन्देश दिन्छ भन्दाखेरिमा त्यहाँ केही केही समस्या भएर त होला, नत्र भने सबै डकुमेन्टहरू हिजोको त दिनमा सबै दिइन्थ्यो त, आज दिन के गाह्रो हो त होइन. सबै हामी पारदर्शी सम्बन्धी दिने कुरा के छ, हामी वेबसाइटमा राखेर हेर्नुहोस् न तपाईँहरू हामी यदि पारदर्शी गरेका छौँ यहाँ यहाँ कुरा भएको छ भनेर भन्नुपर्ने ठाउँमा जनताको विश्वास दिनुपर्ने ठाउँमा चाहिँ आज हामी नसकेर यहाँ भएन त्यहाँ भएन हामी आफैलाई चाहिँ आफ्ना कमजोरीहरूलाई लुकाउनुलाई चाहिँ विभिन्न ठाउँमा गएर चाहिँ आफूले स्पष्टीकरण दिने, मैले यदि राम्रो गरेँ उति राम्रो गरेँ भने भन्ने, तर आन्तरिक लोकतन्त्रमा जुन खालका चाहिँ संस्थागत सुशासनका लागि आवश्यक पर्ने कुराहरू वार्षिक साधारण सभा अडिट तपाईँका हिसाब किताबहरू मिटिङहरू बोर्ड मिटिङहरू त्यहाँ चाहिँ छलफल पनि सामान्य नगराउने र बोर्ड सदस्यहरू पनि आज चाहिँ हिसाब किताब माग पाइयो भनेर माग्दै हिँड्नुपर्ने, अन्य क्रिकेट प्रेमीहरूलाई पनि आज निराशा भएर हामीले यत्रो चाहिँ दुःख गरेको क्रिकेट हामीले यति धेरै माया गरेको क्रिकेटभित्र पनि त देख्ने दाँत एउटा रहेछ चपाउने दाँत एउटा रहेछ भन्ने खालको फिल आयो भने त्यसले पक्कै पनि जिल्ला र प्रदेश साथी धेरै निराशन हेर्नुहोस् धेरै निराशन. कतिजना साथीहरूले फोन गर्नुहुन्छ उनीहरू हामीलाई त राम्रो भनेको छ नि के हो भोलि अख्तियार भनेको त न फसिन्छ कि न कहिलेदेखिको मुद्दा चलाइरहेको छ. हामीले चाहिँ 50 करोड रुपियाँ चाहिँ हामीले आमदानी गरेका छौँ रेभेन्यू जेनेरेट गरेका छौँ भनेर हामीले बाहिर भन्नाएका छौँ तर भित्री रूपमा केही पनि छैन होइन. अब मैले बाहिर चाहिँ यो आमदानीको वास्तविक हो कि होइन यो कागजले भोलि हामीलाई पनि फसाउँछ कि न भनेर धेरै साथीहरू शङ्काको दृष्टिकोणले भइरहेको अवस्था त छ र आज साधारण सभामा उत्साहका साथ आउनुपर्ने साथीहरू मन खल्लो पारेर आउनु त उहाँहरू सबैलाई पसन्दमा चाहिँ पदाधिकारीले आउनै पर्छ है. तपाईँहरू प्रतिनिधि फलानु फलानु पठाउनुपर्छ भन्ने जिल्ला भन्नु भएको छ किनभने यो पास गर्नुपर्छ भन्ने कुरा छ, पास चाहिँ गर्नुपर्छ. त ती साथीहरूलाई भोलि दुःख दिने कामबाट चाहिँ दुःख दिने तरिकाबाट चाहिँ यो कामहरू भयो भने त्यसले वास्तवमा ती साथीहरूलाई पनि मन दुखाउने काम हुन्छ र त्यो वातावरण हामी जानुहुन्न भन्ने चाहिँ मेरो चाहिँ एउटा चाहिँ सबै साथीहरूलाई सन्देश पनि हो।
1: हस् पाठकजी, तपाईँको समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: हस् धन्यवाद धन्यवाद, यो अवसर दिनुभयो, तपाईँलाई पनि धेरै धन्यवाद।
1: हुनुहुन्छ नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठक। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु। शनिबारको दिन तपाईँहरू सबैको शुभ रहोस्, नमस्कार।
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका साथ देवेन्द्रपुर स्थित शनिधाममा आउँदो ज्येष्ठ 2 गते मनाइने 11 शनि जयन्ती उत्सवको मुख्य कलाकारका रूपमा राष्ट्रिय ख्याति प्राप्त लोकदोहोरी तथा भजन गायक प्रकाश पराजुलीको प्रस्तुति रहने भएको छ। गायक पराजुलीका दर्जनौ लोक भजनहरू चर्चित र लोकप्रिय रहेका छन्। कार्यक्रममा अर्का आकर्षणका रूपमा चितवनमै पहिलो पटक आयोजना गरिएको धुनाटपरी मनाउने प्रतियोगिता रहँदैछ भने भजन प्रतियोगिता र अन्य धार्मिक एवं सांस्कृतिक कार्यक्रम समेत रहने कार्यक्रम संयोजक युवा पण्डित सुदर्शन सुवेदीले बताउनुभयो। दक्षिण सोमेश्वर कालिका धार्मिक समिति धामको आयोजनामा हुने उक्त कार्यक्रममा 111 वर्षका उमेर पार गरेका ज्येष्ठ नागरिक बालकृष्ण पौडेललाई विशेष सम्मान गर्दै धामलाई विभिन्न तवरबाट सहयोग गर्न संघ संस्था तथा व्यक्तित्वहरूलाई समेत सम्मान गरिने बताइएको छ। पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा माडीमा साबुन हार्पिक फिनेल र पिताम्बरी बनाउने 6 दिने तालिम सञ्चालन भएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराको सहयोगमा माडी एक बनकट्टा स्थित बोटे सामुदायिक होमस्टेको सभाहालमा सो तालिम सञ्चालन भएको आयोजक संस्थाका अध्यक्ष राजकुमार पाठकले बताउनुभयो। तालिममा स्थानीय 21 जना महिलाहरू सहभागी रहेका थिए। उनीहरूको आय आर्जनमा सघाउने उद्देश्यले सो तालिम सञ्चालन भएको अध्यक्ष पाठकको भनाइरहेको छ। नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा चितवनकी महिला नेत्री एवं अधिकार कर्मी मीना खरेल चयन हुनुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिले दिएको म्यान्डेट अनुसार पार्टी सभापति गगन थापाले खरेललाई महिला संघको नेतृत्वको जिम्मेवारी दिनुभएको हो। यसै गरी नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुट्टाकी करुणा कटुवाल तथा नेपाल तरुण दलको अध्यक्षमा काठमाडौँका मनिष कोइरालालाई पनि मनोनित गरिएको छ। महिला संघको अध्यक्षमा खरेलको चयनसँगै चितवनको राजनीतिक वृत्तमा उत्साह थपिएको छ। चितवनको देवघाट धाम जाने सड़कमा पर्ने सालका रुख काट्न शुरू गरिएको छ। वन डिभिजन कार्यालय भरतपुरले शुक्रबार आँपटारीदेखि देवघाटसम्मको सड़कमा पर्ने 25 वटा रुख काट्न थालेको हो। सड़क डिभिजन कार्यालय भरतपुर जिल्ला प्रशासन कार्यालय चितवन र देवघाट विकास समितिको समन्वयमा कानून सम्वाद तरिकाले रुख काटिएको वन डिभिजन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो। चितवनमा बिहे भोज खाँदा 30 जनाभन्दा बढी बिरामी परेका छन्। गत बुधबार दिउँसो भरतपुर स्थित पार्टी प्यालेसमा भोज खाएका पाहुनाहरू बिरामी परेका हुन्। बिरामीहरूको भरतपुरका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। भरतपुर अस्पतालमा बिहिबार दिउँसोदेखि नै बिरामीहरू अस्पताल भर्ना हुन थालेका हुन्। अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार 15 जनाभन्दा बढी बिरामी अस्पतालमा भर्ना भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र सबैको उपचार भइरहेको प्रवक्ता सापकोटाले बताउनुभयो। कारागारकाले चितवनबाट भागेका कैदीबन्दी मध्ये 1 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन्। कारागारमा रहेका 11 जना भारतीय नागरिक भागेका थिए। उनीहरूलाई वीरगंजबाट पक्राउ गरी ल्याइएको हो। कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार लागू औषध मुद्दामा कै सजाय भोगिरहेका 70 वर्षीय रुवेदा खातुन भनिने सुशीला देवीलाई पनि पक्राउ गरी ल्याइएको छ। जेएनजी प्रदर्शनका क्रममा कारागारबाट गत भदौ 25 गते 4 जना नाबालक सहित 743 जना कैदीबन्दी भागेका थिए। तीमध्ये अहिलेसम्म 640 जना कैदीबन्दी फर्किएका छन् भने अझै 103 जना फर्कन बाँकी रहेको उहाँले बताउनुभयो। सरकारी विकल्प बिना नै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन्। काठमाडौँबाट सुरु भएको बस्ती खाली अभियान देशभर विस्तार हुने तयारी भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको हो। बुटोल, छापा, दाङ, मोरङ, पोखरा, हेटौडा, बर्दिया, धरान र धनुषा लगायत क्षेत्रमा भूमिहीनहरूले सड़क प्रदर्शन गर्दै पुनर्वासको व्यवस्था नगरी डोजर चलाउन नहुने बताएका छन्। प्रदर्शनकारीहरूले वास्तविक भूमिहीनको पहिचान गरी लाल पुर्जा वितरण गर्न माग गरेका छन्। सरकारले 60 दिनभित्र लगत संकलन र 1000 दिनभित्र लाल पुर्जा वितरण गर्ने घोषणा गरे पनि तयारी बिना नै बस्ती हटाउन थालेको भन्दै उनीहरूले विरोध जनाएका हुन्। भूमि आयोग खारेज गरेर नयाँ समिति बनाउने सरकारी योजनाप्रति पनि भूमिहीनहरूले असन्तुष्टि व्यक्त गरेका छन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा र बिलामी छाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा देखिएको छ। राष्ट्रपाले समानुपातिक तर्फ कुल 2,11,64,919 रुपियाँ खर्च गरेको विवरण बुझाएको छ। यस्तै दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले 1,96,31,306 रुपियाँ 70 पैसा खर्च गरेको देखिएको छ। यस्तै एमाले 75 लाख हाराहारी खर्च गरेको देखिएको छ। संहिता कार्यान्वयनमा आएता कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रमा मात्रै करिब 10 अर्ब रुपियाँ खर्च गरिसकेको छ, तर उक्त लगानीको प्रतिफल नदेखिएको निष्कर्ष निकाल्दै प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले अब खुद्रा र साना योजनामा बजेट नछर्ने नीति लिएको छ। मन्त्रालयका सचिव डाक्टर इन्द्रप्रसाद सापकोटाका अनुसार अहिले पनि सो मन्त्रालयको बहुवर्षीय 4 आयोजनाको दायित्व 33,25,00,000 रुपियाँ रहेको छ। यस्तै मन्त्रालयले सुरु गरेर अधुरा 63 आयोजना निर्माण सम्पन्न गरेको खण्डमा झण्डै 3 अर्ब बजेट आवश्यक पर्ने सापकोटाको दावी रहेको छ। वैशाख 9 गते तत्कालीन गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ। गृहमन्त्री नहुँदा नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा रोकिएको छ। गत वर्ष सरुवा भएका र अवधि पुगेका प्रहरी निरीक्षकदेखि वरिष्ठ उपरीक्षकसम्मको सरुवा रोकिएको हो। गृहमन्त्री सुदन किरातीहरूको सम्बाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा आबद्ध हुनुभएको छ। शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उहाँ श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरिएको हो। बिहिबार राजधानीमा भएको द्विपक्षीय वार्तामा किरातीसहित उहाँ निकट नेताहरू पनि श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने सहमति भएको थियो। नेपाल सरकारले लिपुलेख, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा आफ्नो अडान पुनः स्पष्ट पारेको छ। सन् 1916 सुगौली सन्धि अनुसार महाकाली नदी पूर्वका यी क्षेत्रहरू नेपालकै पहिलो विषयमा सरकार अडिग रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राका सम्बन्धमा सरकारले आफ्नो गम्भीर सरकार दुवै छिमेकी मुलुकलाई कूटनीतिक माध्यमबाट अवगत गराइसकेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी पर्लोपाले पार्टीलाई वामपन्थी प्रगतिशील देशभक्त र समाजवादी धाराको रूपमा स्थापित गर्ने निर्णय गरेको छ। साथै प्रलोपाले समान विचार राख्ने शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने नीति लिएको छ। पार्टीको अध्यक्ष परिषदको बैठकले पहिलो एकता महाधिवेशनसम्मका लागि सन्तोष परियारको अध्यक्षतामा बैठकहरू सञ्चालन गर्ने गरी कार्यविभाजन समेत गरेको छ। मुलुकमा कार्यरत 15 नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विदेश स्थित अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी 28 गते सोमबार अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। र थाइल्यान्डको बैङ्कक स्थित नेपाली राजदूतावासले विवरण संकलनका लागि आह्वान गरे अनुसार हालसम्म कम्बोडियामा रहेका 211 जना नेपालीले अनलाइन फारम भरेका छन्। यसमा 9 जना महिला रहेका छन्। प्राप्त तथ्याङ्क अनुसार यी नेपालीहरू सन् 2022 मेदेखि 2026 मे महिनाको अवधिमा कम्बोडिया पुगेको देखिएको छ। दूतावासले विवरण उपलब्ध गराएका मध्ये ट्राभल डकुमेन्ट आवश्यक पर्ने व्यक्तिहरूको कागजात तयारी गरी कम्बोडिया पठाइसकेको जानकारी दिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: 93.2 स्वदेश एफएम।
2: आज हामीसँग स्टुडियोमा हुनुहुन्छ वरिष्ठ पत्रकार किशोर नेपाल, जसले पञ्चायतको दमन देख्नुभयो, बहुदलको उत्साह देख्नुभयो, द्वन्द्वको रक्तपात देख्नुभयो, गणतन्त्रको सपना र त्यो सपनाको बिस्तारै भत्किँदो स्वरूप पनि देख्नुभयो। आउनुहोस् सुरु गरौँ किशोर नेपालसँग जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
3: धन्यवाद।
2: तपाईँले धेरै भोटो खटाउनु भयो, विशेष गरी पत्रकारितामा, राजनीतिक विश्लेषणमा, दशकौँसम्म कलम चलाउनु भयो, धेरै प्रधानमन्त्रीहरू पेर्नुभयो, खेप्नुभयो,
3: अहिले बालेन्द्र शाह युवा जोश जाँगरका साथ आउनुभएको छ, मधेसको छोरो प्रधानमन्त्री बन्नुभएको छ, कुबेरले विगतमा पनि युवाहरूलाई अवसर खोइ भनेर तत्कालीन नेता र नेतृत्वलाई ऱ्याखराख्ती पार्नुहुन्थ्यो, अब चाहिँ राम राज्य सुरु हुन्छ।
4: भर्खर त अब बालेन्द्र आउनु भएको छ, एक महिना भएको छ, हलचल सुरु हुँदैछ हेर्दैन भने अहिले उहाँको उहाँ आएर सिटमा बस्ने बित्तिकै एकदम चकाचौँ भइहाल्छ, सबै कुरो उज्यालो हुन्छ भन्ने कुरा गर्नुभन्दा केही समय पर्खिनु जाति हुन्छ, उहाँको पर्फर्मेन्सलाई हेरौँ होइन। अहिले त उहाँ बोल्दै बोल्नु भएको छैन, धेरै कम बोल्नुहुन्छ, उहाँको भाषण पनि हामीले सुनेको छैन।
3: मर्निङ सोज द डे भन्छ नि, बिहानीले दिनको सङ्केत त गर्छ। उहाँले यसबिचमा जे जति गर्नुभयो नि, आशा राख्ने ठाउँ चाहिँ कतिको देख्नुभयो?
4: उहाँले गर्नुभएको स्पेसिफिक कुरा के हो भन्ने कुरा चाहिँ मलाई त्यति थाहा छैन होइन। उहाँ काठमाडौँ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो र त्यो मेयरको पद चाहिँ नि उहाँको लागि मैले महसुस गर्दा अलिक भारी भारी महसुस भइरहेको थियो, किनभने त्यो उहाँलाई त्यसको स्कोप पुगेको थिएन होला, मलाई मलाई त्यस्तो लाग्छ। अब अहिलेको मात्रै मलाई थाहा छैन, म पर्सनली पनि उहाँलाई चिन्दिनँ है।
3: बालेन्द्र शाहलाई तपाईँ चिन्नुहुन्न?
4: पर्सनली म चिन्दिनँ, मेरो परिचय छैन।
3: उहाँ प्रधानमन्त्री बनिसकेपछि हाई प्रोफाइल व्यक्तिहरू पक्राउ परे, विशेष गरी चर्चामा आएको कुरा, त्यसपछि सुकुम्बासी बस्ती हटाइयो, डोजर चलाइयो अनि अध्यादेश ल्याइयो, यो बोल्ड काम हो नि होइन?
4: अब त्यो चिज त गरिहाल्छ नि, प्रधानमन्त्री भइसकेपछि उहाँको मनमा त्यो लागेको थियो होला, त्यो प्राथमिकता थियो कि थिएन त्यो अर्कै कुरा हो, मनमा लागेको थियो उहाँले गर्नुभयो।
3: जस्तो व्यक्तिहरू पक्राउ गर्नुभयो विगतमा राज्य सञ्चालन गरिसकेका व्यक्तिहरू, त्यो चाहिँ जो कोहीले आँट हिम्मत र साहस गरिहाल्न सक्ने अवस्था थिएन नि,
4: सबैले सक्थे, उहाँले अलि साहस गरेको देखाइयो धेरै, त्यस्तो भएन। त्यो अगाडि अगाडि पनि तपाईँहरूले हेर्नुभयो भने त्यस्तो कामहरू हुन्छ, मान्छेले आफ्नो इम्प्रेसन स्थापित गर्नलाई त्यो काम गर्छन्, त्यस्तो कामहरू।
3: विगत र अहिलेलाई हेर्दाखेरि चाहिँ तपाईँ आफैले कस्तो पाउनुभयो?
4: मैले अब प्रचारको हिसाबले हेर्ने हो भने मान्छेहरू खास गरेर चाहिँ युवा जमातहरूको कुरा सुन्ने हो भने चाहिँ तपाईँको एकदम गतिलो छ भन्ने लाग्यो, तर तपाईँको सिमिङली भिजिबली आँखाले देख्ने केही गतिलो कामहरू भएको छ जस्तो मलाई लागेको थियो। जस्तो अहिले तपाईँको सुकुम्बासी बस्ती हटाइयो भनेर भनिन्छ, त्यो सुकुम्बासी बस्ती हटाएर तपाईँको नदी किनाराको विकास गर्ने अथवा नदी सभ्यतालाई रिस्टोर गर्ने एउटा काम त भयो होला, तर तिनीहरूको हटाइएका मानिसहरूको विरोध त छ नि फेरि, त्यसलाई के भन्नुहोस् कि ती मान्छे थिए कि थिएनन् कि, त्यो पनि हेर्नु पऱ्यो है।
3: उहाँले भन्नुभएको छ हटाएका मान्छेहरूलाई विस्थापितहरूलाई हामी विस्थापितकै रूपमा छोडिने छैन, प्रधानमन्त्री शाहको
4: भन्नु पऱ्यो भने त्यो त प्रधानमन्त्रीले त्यति पनि भएन भन्नु भएन भने त के काम लाग्छ।
3: अनि सुकुम्बासीहरू त्यही लागि सुकुम्बासी बस्ती हटाएको भन्नुभएको छ नि,
4: अब उहाँ अलिकति तपाईँको कलाकार मानिस हुनुहुन्छ, उहाँको उहाँको गीतहरू मिठा छन्, उहाँ गीतमा धेरै आक्रामक पनि देखिनुहुन्छ, तर अब त्यो नै उहाँको राजनीतिमा त्यो नै खुबी हुनसक्छ कि सक्दैन त्यो भन्न सकिँदैन होइन। त्यस कारण चाहिँ मैले समग्रमा मैले भन्दाखेरि के हो भनेदेखि उहाँ छिटो छिटो काम होस् भन्ने चाहनुहुन्छ, त्यो देखियो, उहाँले अध्यादेश लगाउनुहुन्छ, संसद बन्द गरेर अध्यादेश लगाउनुहुन्छ, तपाईँको चाहिँ नि पुराना चाहिँ नि तपाईँको नियमहरू संसदीय नियमहरूलाई उहाँले पछ्याउँदै जान थाल्नु भएको छ होइन। प्रधानमन्त्रीको कार्यालयमा लाग्ने भिड, बिन्ती पत्र दिनेहरूको भिड कम भयो होला, मैले सिंहदरबार गएको छैन, तर के छ भनेर भने अब यो कति कन्टिन्यू हुनसक्छ, कति रहन सक्छ त्यो कुरालाई।
3: जस्तो धमाधम काम गर्ने क्रममा राजनीतिक नियुक्तिहरू खारेज भयो, 1500 बढी व्यक्तिहरूले आफ्नो पदबाट हात धुनु पर्यो, विदाई हुनु पर्यो,
4: या हुनुपर्छ नि त, अरूलाई पनि अवसर दिनु पर्यो नि।
3: यसले कतिको सुधारको सङ्केत गर्छ?
4: यसलाई त सुधारसँग जोड्नु सकिँदैन, किनभने भोलि तपाईँको कम्पिटिसन जितेर आउने मानिसहरूले पनि तपाईँको राम्रा काम गरन् अथवा नराम्रा काम गरन् भनेर तपाईँ ग्यारेन्टी दिनु सक्नुहुन्न।
3: उहाँहरूले फेरि पनि राजनीतिक दाउपेचकै लागि आफ्ना मान्छे नियुक्ति गर्नकै लागि त्यसो गरेको हुनसक्छ?
4: अब हेर्नुहोस्, अब एक्सेप्सन बालेन्द्रजीलाई छोडिदिनुहोस्, पोलिटिक्समा लाग्ने मानिसहरूको यो आफ्नो तपाईँको चाहिँ इन्ट्रेस्ट हुन्छ। राजसपा चाहिँ तपाईँको तपाईँले मैले हेर्दा हेर्दै राताराति ठुलो पार्टी भएर आयो। दुईवटा ठुला पार्टीहरूलाई चाहिँ तपाईँको किनारा झन्डै किनारामा लगाइदिनु होइन। अब त्यो पार्टीका मानिसहरूले जुन हिसाबले ती पार्टीका मान्छेहरू अब देवदूत त होइनन्, उनीहरूको मनमा पनि भोक होला, लालच होला, सत्तामा आएको छ अब त्यो सत्तालाई हामीले उपभोग गर्नुपर्छ भन्ने होला। अब तीमध्ये चाहिँ तपाईँको राजसपामा जाने धेरै मानिसहरू तपाईँको चाहिँ नि एउटा मध्यम वर्गतिर अलि उच्च मध्यम वर्गतिर उक्लिँदै गरेका मानिसहरू धेरै देखिन्छन् होइन। नपढेका पनि कोही छैनन्, धन नभएका पनि कोही छैनन्। तर यो त तपाईँको हाम्रो देश त चाहिँ तपाईँको देश अनुसारका नेताहरू त भाषण नै अहिलेसम्म कुनै पनि पार्टीले दिन सकेका छैन।
3: त्यसो माटो र मौसम सुहाउँदो नेता रवि लामिछाने, बालेन्द्र शाहहरू होइन?
4: उहाँको त प्रमाणित हुनै बाँकी छ नि। अब रवि लामिछानेजीको त कुराहरू बाहिर नगरौँ यहाँ, तपाईँले उहाँको कुरा गर्नु बोला पनि होइन। अब बालेन्द्र शाहजी त एक महिनामा के भन्न सक्नुहुन्छ तपाईँ? तिन वर्ष उहाँको महानगरपालिकाको मेयरको रूपमा उहाँको हेर्दाखेरि उहाँ चाहिँ तपाईँको अलिकति काम गर्न नसकेकोले होला अलिकति साथ देख्नुहुन्थ्यो। अब काठमाडौँको फोहोर मैलाको म्यानेजमेन्ट गर्ने कुरामा पनि उहाँले चाहिँ एउटा ठोस कदम चाल्नु भएको देखिएन। अब त्यसको कारण चाहिँ तपाईँको के थियो होला, होइन फोहोरमाथि त्यहाँ राजनीति हुन्छ काठमाडौँमा, त्यो तपाईँलाई पनि थाहा छ के थियो होला, त्यो उहाँले भन्नु पनि भएको छैन, कसैले सोधेको पनि छैन। त्यस कारण तपाईँ एक महिनामै बालेन्द्रजी यस्तो हुनुहुन्थ्यो हुनुहुन्छ, चमत्कारिक हुनुहुन्छ, तपाईँ उसको बारेमा के उहाँको बारेमा के भन्नुहुन्छ भनेर भन्नुहुन्थ्यो भनेदेखि त्यो त तपाईँले सोझै चाकरी गर्नुभएको पनि होइन। एउटा चाहिँ तपाईँको यत्रो ठुलो टेलिभिजन च्यानलको एङ्करले तपाईँको प्रश्न सोद्धाखेरि उसको उहाँको त्यो कुनै व्यक्तिको बारेमा प्रश्न सोद्धाखेरि चाकरीको भाव प्रकट होस् भन्ने त सोध्नु उसले त्यस फेरि ब्यार।
3: तर मैले जनताको कुरा गरिरहेको छु,
4: यो जनताको कुरै होइन। जनताले बालेन्द्र शाहलाई
3: अपार बहुमत दिए,
4: अपार बहुमत त चाहिँ तपाईँको दिए, बालेन्द्र शाहलाई दिए अथवा राष्ट्रपालाई दिए, आफ्नो ठाउँबाट आफ्नो दियो होला। तर जनताको के हुन्छ त, तपाईँले चाहिँ झिरिक्क देखाइदिनुभयो प्राइम टेलिभिजनमा कति राम्री कति राम्रो भनेर त्यसको पनि
3: त्यो रवि लामिछानेले पनि धेरै हन्डर ठक्कर खाँदै राजनीतिमा त आउनुभयो नि होइन?
4: अब आफ्नो रुचि थियो, आउनुभयो के भन्छ, आउनुभयो, दुःख खानुभयो, जेल जानुभयो, सहकारीको मुद्दा लाग्यो, छ नि कुराहरू।
3: उहाँले छोटो समयमै यो किसिमको जनमत हासिल गर्नु होला भनेर तपाईँलाई चाहिँ लाग्यो?
4: अब यो हेर्नुहोस्, यो न रवि लामिछानेजीले आफ्नो व्यक्तित्वको आधारमा पाउनुभएको बहुमत हो, न बालेन्द्रजीले पाउनुभएको बहुमत हो। एउटा तपाईँको एउटा ठुलो आन्दोलन भयो, त्यो आन्दोलनले चाहिँ तपाईँको एक किसिमको त्यति बेलाको सरकारको एउटा चाहिँ नकारात्मक तस्विर प्रस्तुत गर्यो। मान्छे आक्रोशमा थिए, छ महिनाभित्र चुनाव भयो, त्यो छ महिनाभित्रको चुनावमा नयाँ मानिसहरू आएका छन्। यी नयाँ मानिसहरूको अहिलेदेखि नै प्रतिस्पर्धा गर्न थाल्नुभयो तपाईँले भने के हुनसक्छ भनेदेखि भोलि गएर तपाईँले सोचेको जस्तो नहुन पनि सक्छ। किनभने सरकार चलाउनु भनेको, देश चलाउनु भनेको एउटा फ्याक्टरले मात्र हुँदैन, जनताको भावनाले मात्र हुँदैन, तपाईँको चाहिँ रिसोर्सेसको हालत के छ, तपाईँका चाहिँ अहिले एउटा अलिकति सानो सिमानामा सानो कन्फ्लिक्ट भयो भने पनि तपाईँका सामानहरूको आवाजात बन्द हुन्छ। हामीले के गर्न सकेका छौँ, के गर्न सकेका छैनौँ, हाम्रा ठुल्ठुला फाँटहरू भनेर हामी बिच गर्थ्यौँ, त्यो फाँटमा अहिले के भइरहेको छ, वन जङ्गलको अवस्था के छ, खेतीको अवस्था के छ, मानिसको चाहिँ तपाईँको लुडो लागेर मान्छेहरू चाहिँ किन बिजनेस गरिरहेका छन् होइन? विदेशमा चाहिँ तपाईँको खाडीका देशहरूमा युद्ध हुँदाखेरि किन हामी कहाँ कार्य लाग्छ, त्यस्तो कुराहरू हेर्नुपर्छ।
3: प्रशंसा भन्दा पनि प्रश्न उठाइरहेछौँ, तपाईँको बुझाइ के हो त जनताले थाहा पाउनु पर्छ।
4: मैले बुझ्नै पाएको छैन, के बुझ्नुहुन्छ, एक महिनामा कुनै सरकारको केही बुझ्न सकिन्छ? अब म चाहिँ तपाईँको एउटा लोकतन्त्रवादी मान्छे हुँ, एउटा पत्रकार हुँ, स्वतन्त्रतामा विश्वास गर्छु। अब तपाईँको चाहिँ संसदको चाहिँ अधिवेशन भयो, अब सुरु भयो, त्यसपछि तिन चार दस आठ छ सात छ सात दिनको चल्यो, त्यसपछि गयो, अनि तपाईँको अध्यादेशको चाहिँ तपाईँको लहर लाग्यो, ठिकै असर।
3: त्यो अध्यादेश ल्याउन पाउने चाहिँ सरकारको आफ्नो अधिकार हो भन्नुभएको छ तपाईँको कामहरू अगाडि बढाउनलाई
4: त्यो अध्यादेशको पनि त तपाईँको धेरै आयु त हुँदैन नि फास्ट्याग भनेर हाम्रै फास्ट्याग जस्तो हुन्छ हाम्रो फास्ट्याग बनाएर आएको कति वर्ष सम्झिनुहोस् न हिसाब गर्नुहोस् न त्यसरी भएन नि सिस्टमेटिक हुनु पर्यो यो त चाहिँ तपाईँको एक्जिबिनिस्ट एक्जिबिनिस्ट काम हो क्या देखाउने प्रदर्शन प्रदर्शन गर्ने कामहरू मात्रै हो अध्यादेश नलिएर आएर सामान्य रूपले संसदमा चलाइदिएको भयो संसदीय व्यवस्था जुन सङ्घीय गणतन्त्रको व्यवस्था थियो त्यसलाई पनि मजबुत गराउनु पर्छ पाइन्छ नि
3: उहाँहरूको नेतृत्वमा संसदीय व्यवस्था चाहिँ मजबुत हुन सक्छ सक्दैन
4: उहाँहरूको चाल चलन चरित्र क्रियाकलापमा भर पर्छ अहिले के भन्न सकिन्छ अहिले संसदमै बोल्नु भएको छैन प्रधानमन्त्रीजीले एक सब पनि भनेको त्यो मध्येमा मेरो मैले उहाँले चाहिँ उहाँले सब संसदलाई इग्नोर गर्नुभएको छ के भन्नुभयो
3: सुकुम्बासी बस्ती हटाएकै सन्दर्भमा पनि धेरै व्यक्तिहरू चाहिँ हुकुमवासीहरूले राज गरिरहेको थिए ठिकै भयो भनेको छन् नि
4: कति कतिपय कुराहरूमा त्यो ठिक पनि होला किनभनेदेखि पञ्चायत कालदेखि नै यहाँ चाहिँ कति जग्गा कब्जा गरेर त्यसलाई आफ्नो बनाएर तपाईँको नदीको दोहन गर्ने अथवा चाहिँ हाम्रा केटाकेटीले खेल्न सक्ने बगैँचा बनाउन सकिने पार्कको रूपमा डेभलप गर्न सक्ने ठाउँहरूलाई चाहिँ आफ्नो कब्जामा लिने त्यो प्रवृत्ति छ नेपालमा थियो अहिले पनि छ त्यस कारणले अब त्यो त्यो काम गर्नु उहाँले त्यो त्यो कामको कसैले पनि विरोध गर्न मिल्दैन तर त्यो वास्तविक सुकुम्बासीहरूलाई पत्ता लगाएर तिनीहरूको पनि चाहिँ तपाईँको खान पाउने बस्न पाउने सुत्न पाउने छोराछोरी पढाउन पाउने अधिकारलाई सुरक्षित गरिदिनु पऱ्यो कि बाट लगेर चाहिँ तपाईँको त्यहाँदेखि यहाँबाट उठाएर लिएर गएर कहीँ अन्त लगेर पाल टाँगेर राखेर त्यसलाई चाहिँ तपाईँको म्यानेजमेन्ट भनिँदैन
3: सुकुम्बासीको नाममा राजनीति चाहिँ धेरै भयो होइन नेपालमा विगतका नेताहरूले भोट बैङ्क
4: सुकुम्बासीको रूपमा नाममा पनि भयो हुकुमवासीको नाममा पनि भयो नेपालमा राजनीति जसको नाममा हुनु भन्यो त्यो त्यसको नाममा बाँचेको छ त्यो हो जनता तपाईँहरू जनता जान्न चाहन्छन् भनेर सोध्नुहुन्छ जनता के चाहन्छन् भने के जान्न चाहन्छन् भनेदेखि नेताहरू किन जनतामुखी हुन सक्दैन एकपल्ट चाहिँ पाँच वर्षमा जितेर आइसकेपछि फेरि तिनीहरू किन त्यो अर्को पाँच वर्ष नभइकन आफ्नो गाउँमा जाँदैनन् अहिलेसम्म चाहिँ तपाईँ जिम्मेवार नेताहरूले किन चाहिँ आफ्नो ठाउँमा आफ्नो गाउँ योजनाहरू पुर्याउन सकेका छैनन् किन स्कुलको अवस्थाहरू अहिले पनि चाहिँ तपाईँको बिग्रेको छ ती कुराहरूलाई हेर्नु पऱ्यो
3: विगतका नेताहरूले पुर्याउन सकेनन् भनेर
4: विगतका
3: नेताहरू
4: विगतका नेताहरूले पुर्याउन सके कि सकेनन् त्यो मूल्याङ्कनको अर्को भाग हो होइन नसकेका बेला देश कसरी चल्यो भने अर्को प्रश्न पनि उठाएँ विकासै भएको छैन केही पनि भएको छैन भन्ने पनि कुरा हो समय सँगसँगै विकास हुन्छ त्यो विकास चाहिँ गति कति त्यो विकास 40 किलोमिटरको रफ्तारमा हिँडेको छ कि 80 किलोमिटरको रफ्तारमा हिँडेको छ गर्नुपर्ने कुरा हो गर्दिनु गर्नुपर्ने कुरा थियो
3: धेरै व्यक्तिहरू चाहिँ नेपालमा महाथिर मुहम्मद लिक्वान युगको दृष्टान्त दिँदै त्यस्ता नेता चाहियो भन्छन्
4: अब चाहियो भने बनाउनु पर्ने त्यो नेता भनेर त आफै बिचबाट आउने यो बनाएर हाल्ने त त्यसरी तपाईँको कल्पनामा मलाई त्यो भगवान् श्रीकृष्ण चाहियो महाभारतको युद्ध सञ्चालन हुने सुदर्शन चक्र चलाउने राइट डाइरेक्सनमा राइट डिसिजन लिनु सक्ने
3: राजनीति जस्तो चाहिँ हुँदैन होइन
4: चाहियो हुन्छ त्यस्तो राजनीतिमा त्यस्तो हुँदैन कृष्ण भगवान्ले पनि दुर्योधनबाट दुःख पाउनु भएको छ सुन्नुहोस् त्यस कारणले हेर्नुहोस् यो के भन्नु होला भने यो सिनेमामा डाइलग बोलेको जस्तो नारा लगाए जस्तो गीत गाए जस्तो गीत लेखे जस्तो भावुक भएर चाहिँ तपाईँको देश बन्ने भने त्यसको लागि चाहिँ तपाईँको चाहिँ दृढता चाहिन्छ कि म यो गर्छु जसरी पनि गर्छु म भन्नुपर्छ नेता हुने मान्छेले आफूले गर्ने काममा अरू अरूलाई आफ्ना साथीभाइहरूलाई जनतालाई कन्भिन्स गर्नुपर्छ तपाईँले विकासै गर्नुहुन्छ भने विकास त इम्पोज गर्न पाउनुहुन्छ तपाईँको चाहिँ नि उखु नखमा नफल्ने ठाउँमा गएर चाहिँ नि उखु खेतीको विस्तार गर्नुपऱ्यो किसानले मानेनन् भनेदेखि तपाईँले त्यहाँ उखु कारखाना खोल्न मिल्छ चिनी कारखाना मिल्दैन हेर्नु पऱ्यो चारैतिरबाट हेर्नु पऱ्यो त्यसको कसरी व्यवस्थित गर्न सकिन्छ भनेर खोज्नु पऱ्यो
3: विगतदेखि आजसम्मको राजनीतिक परिदृश्यलाई हेरिरहँदाखेरि तपाईँले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक एकता चाहिँ के होला भन्ने विषयमा कहिल्यै सोच्नु
4: मैले यस्तो राष्ट्रिय स्वतन्त्र पार्टी होस् नेपाली काङ्ग्रेस होस् एमाले होस् माले होस् माओवादी होस् राजनीतिक दलहरूको आफ्नै कोर्स हुन्छ, आफ्नै विधि हुन्छ, आफ्नै विधान हुन्छ, जनतामा जाने उनीहरूको आफ्नै स्ट्राटेजी हुन्छ। माओवादी पार्टीले जनतामा जाने तपाईँको चाहिँ परिवर्तन लिएर आउने, जनतालाई चाहिँ सशस्त्र सङ्घर्षमा लैजाने भनेर एउटा स्ट्राटेजी बनायो बनायो नि आखिर नेपाल त सङ्घीय गणतन्त्र रूपमा। नेपाली काङ्ग्रेसले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र चाहिन्छ भनेर गणेश मानसिंहजीको नेतृत्वमा तपाईँको चाहिँ देशमा चाहिँ बहुदलीय प्रजातन्त्र संवैधानिक राजतन्त्रको स्थापना गर्छ। त्यस कारण यो पार्टीहरूले आफ्नो आवश्यकता आफ्नो समयको आवश्यकता अनुसार डिसिजन गर्ने कुरा हो। अहिले कसैले म चाहिँ यसलाई तपाईँको यस्तो राम राज्य बनाउँछु भनेर राम राज्य भन्नेवाला छैन। अहिले चाहिँ तपाईँ स्रोतको कुरा गर्नुहोस्। भोलि गएर तपाईँको यही अर्थमन्त्रीजीले चाहिँ भन्नुहुन्छ तलब खुवाउने पैसा पनि हाम्रो ढुकुटीमा छैन भनेर भन्नु थाल्नुहुन्छ, तपाईँ सुन्नुहुन्छ, हामी यस्तो धेरै सुनाए त्यो रातारात केही पनि हुँदैन।
5: जुटाउन चाहिँ गाह्रो छ,
4: स्रोत कहाँ आउँछ?
5: उहाँहरूले अहिले ऋण पनि लिनुभएको छ नि, वैदेशिक लोन,
4: त्यो वैदेशिक सहयोग भन्ने जुन पहिले आउँथ्यो अलिकति त्यसले चाहिँ विकासको एउटा चाहिँ बाटो खोलिदिन्थ्यो। अब त्यो वैदेशिक सहयोग तपाईँको खतम हुँदै गइरहेको छ। पूर्व पश्चिम उत्तर दक्षिण चारैतिर हेर्नुहोस्, नेपालको चारैतिर तपाईँले हेर्नु भने कन्फ्लिक्ट देख्नुहुन्छ। पाकिस्तानमा कन्फ्लिक्ट छ, बङ्गलादेशमा कन्फ्लिक्ट छ। अब इन्डिया चाहिँ तपाईँको ठुलो इकोनोमिक पावर भएर आउँदैछ, चाइना ठुलो इकोनोमिक पावर छँदैछ। अब त्यस्तो चाहिँ ठाउँमा हामी बसेर चाहिँ विकास गर्न खोजिरहेको छौँ भनेदेखि हाम्रा लागि झन् डिफिकल्ट, झन् कठिन अवस्था छ। यो कठिन अवस्थामा हामी उत्तौलो भएर पनि केही काम छैन, तपाईँको चाहिँ न्याममा परेर बसेर पनि केही काम छैन।
5: नेपाल भूराजनीति हिसाबले चाहिँ कुन ठाउँमा छ अहिले?
4: भनिनु मैले भर्खर भड्कानुभयो,
5: जस्तो यो लिपुलेख प्रकरणकै पनि अहिले फेरि विषय भर्खर आएर आयो।
4: लिपुलेख प्रकरणको कुरा छोडिदिनु, भड्कानुमा छ भनिसकेपछि भड्क्यानेको बाहिर भागमा के के छ तपाईँ आफै पत्ता लगाइहाल्नु।
5: यसलाई कसरी ट्याकल गरेर कसरी डिल गरेर कसरी
4: त्यो गर्ने चाहिँ तपाईँको काम चाहिँ नि तपाईँको राजनीतिज्ञहरूको भूगोलशास्त्रीहरू तपाईँको राम्रा चाहिँ जान्ने जानी प्रकार विज्ञहरूको सहायता राजनीतिज्ञहरूले लिएर सरकारले एउटा चाहिँ आफ्नो मत बनाएर त्यो मतमा चाहिँ तपाईँको के भनेदेखि मेरो मात्रै मत हो यो भनेर भन्नु नभएर साझा एउटा चाहिँ भावना लिएर गयो भनेदेखि जित्न सकिन्छ, एकतामै बल हुन्छ। अब हामी कहाँ चाहिँ के छ भन्नु भने अब भोट चुनावमा धेरै भोट पाएर जित्ने राजनीतिक दलले अरू दलहरूलाई हेप्नु थाल्छ। हिजोको अवस्था पनि त्यही थियो, भोलि पनि यही अवस्था आउँछ। किनभने लागेको पानी त छुट्दैन, हेर्नुहोस् फेरि झगडा किन हुन्छ राजनीतिक दलहरूको बिचमा अथवा राजनीतिक मानिसहरूको बिचमा भनेदेखि हामीसँग स्रोत कम छ, होइन? थोरै स्रोतबाट मान्छेहरू चाहिँ बढीभन्दा बढी बढीभन्दा बढी बढीभन्दा बढी लिन खोज्छ, त्यसले गर्दाखेरि हामीलाई अप्ठ्यारो पर्छ।
5: जस्तो चिन र भारतले गरेको एउटा सहमति मानसरोवरको बाटोको विषय, होइन, लिम्पिया धुरा लिपुलेख र कालापानीको विषय अहिले फेरि उत्खनन भएर आयो, तपाईँलाई के लाग्छ यसलाई कसरी समाधान गर्नुपर्ने?
4: म त सामान्य एउटा पत्रकार हुँ, होइन, म त्यो लिपुलेखको चाहिँ नि छेउमा पुगेको छु। त्यति बेला यस्तो राजनीतिक बहस थिएन, जीवन सहज रूपमा चलिरहेको थियो। अब अहिले भारत पनि विकसित भयो, चिन पनि विकसित भयो, दुवै शक्ति राष्ट्रहरूले चाहिँ तपाईँको चाहिँ आफ्नो आफ्नो बिचमा आर्थिक सुधार सामाजिक सुधारहरू गर्नुपर्ने आवश्यकता देखे, उनीहरूले सम्झौता गरे। त्यो सम्झौतामा नेपालले के अडान लियो, ओलीजीले चाहिँ छुट्टे नक्सा नै तपाईँको राखिदिनु भयो, त्यसको के चाहिँ प्रतिक्रिया भयो, यी कुराहरू केलाउने काम यहाँका चाहिँ तपाईँको त्यो कूटनीतिज्ञहरू, होइन, यहाँका चाहिँ तपाईँको त्यो जान्ने भूगोल जान्नेहरू उनीहरूको काम हो। मैले के जान्नु,
5: अहिले कूटनीतिक नोट पठाएको छ नेपालले, फेरि
4: पठायो होला, त्यो त अब सामान्य कुरा हो, पठाइहाल्छ नि, कुनै ठुलो कुरो होइन। सबैको
5: यो सुल्झाउन चाहिँ धेरै गाह्रो छ, होइन,
4: सुल्झाउन तपाईँको सबैको मन सफा भयो भनेदेखि सुल्झिन एक मिनट पनि लाग्दैन, जसरी झगडा हुन एक मिनट लाग्दैन त्यसरी सुल्झिन पनि एक मिनट लाग्दैन।
5: नेपाल भारत सम्बन्धको कुरा हरेको मैले,
4: नेपाल भारत सम्बन्धलाई के भएको छ,
5: बिग्रिएको छैन,
4: छैन,
5: बिग्रिँदैन,
4: बिग्रिँदैन, बिग्रेर साथी पनि लाग्दैन, धेरैपल्ट बिग्रियो फेरि भन्नै पऱ्यो, सुध्रिनै पऱ्यो, त्यहाँदेखि कहिले कहीँ एउटा मिलन बिन्दु भइहाल्छ, अहिलेदेखि हाम्रो भारतसित कहिले पनि मिल्दैन भनेर पोइन्ट खोजेर हिँड्नुपर्ने रहेछ।
5: नेपालमा अहिले कुन चाहिँ विदेशी शक्ति चाहिँ बढी आइभएको देख्नुहुन्छ तपाईँ?
4: मैले
5: विश्लेषण गरिरहँदाखेरि हेरिरहँदा
4: मैले त त्यस्तो देखाएको छैन। मैले त सबै स्वदेशी शक्तिले आएर चाहिँ तपाईँको यत्रो परिवर्तन लिएर आएको त्यो त विदेशी शक्तिले आएर चाहिँ तपाईँको सिंहदरबार त आगो लगाएनन् होला होइन, अथवा त्यो संसद चलिराख्ने त्यो मानिसहरूको सेवागृह उनीहरूले आगो लगाएनन् होला, अथवा मान्छे 72 त्यतिकै मरेनन् होला विदेशीले गरेर। अब कसैले कुनै विदेशीले चाहिँ तपाईँको तपाईँहरू उन्नति गर्नुहोस् केही गर्नुहोस् हामी मद्दत गर्छौँ भनेको थियो भने र त्यो मद्दत हुन्छ भनेर गरे हुन्थ्यो आन्दोलन भनेदेखि आफ्नो ठाउँबाट त्यो कुरा फुटाउँदै जानु पऱ्यो, त्यो मेरो काम होइन। तर के छ भनेदेखि त्यति बेला पनि तपाईँको राज्य निरियो भयो, अब अहिले तपाईँको यो सङ्क्रमण कालबाट बाहिरआएको छौँ हामी, चुनाव भइसकेका छ, अहिले पनि हाम्रो राज्य तपाईँको बलियो हुन सकेका छन् निरियो नै छ। अब यो सबै चाहिँ उहाँले चाहिँ मान्छे खोज्नुभयो यो गर्नुभयो हट्यो, अब प्रतियोगिताबाट हुन्छ भन्ने कुरा यो सब चाहिँ तपाईँको केही कुरा होइन। प्रतियोगिताबाट राम्रो मान्छे नै आउँछ र नराम्रो मान्छे नै आउँछ
5: त्यति बेला राज्यले चाहिँ के गर्नुपर्थ्यो त?
4: कहिले
5: राज्य छ भन्ने अनुभूति दिलाउँ,
4: राज्य छ भनेर राज्यले आफैलाई स्ट्याब्लिस गर्ने हो के? राज्य छ यहाँ पानी आउँछ धारामा, राज्य छ किसानको खेतीमा मल आउँछ हामी पुर्याउँछौँ, राज्य छ हामी अस्पताल पुर्याउमा चाहिँ सुविधा दिन्छौँ, राज्य छ हामी राम्रोसित केटाकेटीलाई पढाउँछौँ, त्यो हो, त्यो हो ग्यारेन्टी भनेको, त्यो ग्यारेन्टी पहिले दिनु पऱ्यो। अब यस्तो चाहिँ तपाईँको के भनेदेखि भित्री तहमा हुने चाहिँ चर्खेलमा धेरै जनतालाई भुल्याएर कति शासन गर्नु सकिँदैन।
5: तपाईँले यो तहको विस्फोट होला भनेर चाहिँ सोच्नु भएको थियो?
4: मैले विस्फोटहरू
5: कसैका भवनहरू जलाइए ऐतिहासिक,
4: यस्ता विस्फोटहरू मैले धेरै हेरेँ। मैले 64 वर्षको पत्रकारिता गरेको, मैले कति विस्फोट हेरेँ, कति क्रान्ति हेरेँ, कति मान्छे मरेको हेरेँ। तपाईँको 1 करोड जनसङ्ख्या हुँदाखेरि तपाईँको 50 मान्छे मर्थे अथवा सरकारद्वारा मारिन्थे, सरकारी सेनाहरूद्वारा मारिन्थे भनेदेखि अब त्योभन्दा बढी अहिले मैले किनभने जनसङ्ख्या पनि बढाएको छ। तर त्यो प्रवृत्ति चाहिँ उस्तै छ क्या, त्यो प्रवृत्तिलाई पहिले चेन्ज गर्नु पऱ्यो। एकपल्ट जनताले चुनिसकेपछि चुनिएर आएको मान्छे हामी चाहिँ अब शासक हौँ भन्ने मानसिकता त्यागेर हामी सेवक हौँ भन्ने मानसिकतामा पुग्नु पऱ्यो। संसदीय प्रजातन्त्र त्यतिकै चाहिएको होइन, गणतन्त्र सङ्घीय गणतन्त्र त्यतिकै चाहिएको होइन। तपाईँको चाहिँ 6 चाहिँ गाउँपालिकामा चाहिँ तपाईँको अस्पताल दिन नसक्ने चाहिँ स्थिति थियो हाम्रो, अहिले प्रदेशहरूले कमसेकम चाहिँ पुर्याएका छन् ठाउँ ठाउँमा। अब भ्रष्टाचार हुन्छ भने त चेक गर्नु पऱ्यो नि, तपाईँको कर्मचारी तन्त्रमै त्यत्रो भ्रष्टाचार छ, तपाईँ त्यही चेक गर्न सक्नुहुन्न, खालि जनताको घाँटी मात्रै नाकेर हुन्छ र? पहिले त सरकारले आफैलाई रिभ्यू गर्नु पऱ्यो, कस्तो भालेन्जीले के भन्नु, म कस्तो सक्कास्तो ठाउँमा बसेको छु, यो सर यो ठाउँमा बसेपछि मैले कसरी काम गर्नुपर्छ भनेर उहाँले सोच्नु पऱ्यो।
5: नेपालमा सङ्घीयता चाहिँ बलियो हुने टिक्ने सम्भावना देख्नुहुन्छ तपाईँ?
4: सङ्घीयतालाई हुन्छ,
5: जस्तो अहिले बागमती प्रदेशको मुख्यमन्त्रीलाई नै अनुसन्धान गर्ने उहाँको घरमा छापा मार्ने,
4: के हो
5: सङ्घीयतालाई कमजोर बनाउने खेल
4: भइरहेको
5: छ?
4: एउटा चाहिँ तपाईँको मुख्यमन्त्रीको घरमा छापा मार्ने पनि सङ्घीयता कमजोर हुन्छ क्या? अब गऱ्यो होला भोलि गएर चाहिँ तपाईँको
5: पूर्व अभ्यास हो भन्न थालिसक्यो,
4: जसले चाहिँ तपाईँ भन्न थाल्यो त त्यो त रियाक्सन त आइहाल्छ नि यार, रियाक्सन आउँछ। अब आज उहाँलाई भयो होइन, भोलि अर्कोलाई होला, पछि अर्कोलाई होला।
5: जस्तो प्रधानमन्त्री कार्यालयलाई थप शक्तिशाली बनाउने, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रधानमन्त्री कार्यालयमा,
4: प्रधानमन्त्री त
5: बालेन शाह अहिले कुन पथमा हुनुहुन्छ तपाईँले देख्दाखेरि?
4: म बालेन पथमै हुनुहुन्छ उहाँ, अब उहाँको त के भनेदेखि धेरै त मैले चाहिँ भाषण पनि सुन्नु पाएको छैन, म भाषणै गर्नु के सुन्नु होइन। अब उहाँको एउटा दुइटा गीत सुन्दाखेरि अब चमेलीको गीत मलाई पनि मनपर्छ,
5: गरिबको चमेली बोलिदिने कोही
4: कोही छैन, ठिक छ। उहाँले चाहिँ त्यो गरिबको चाहिँ नि गीत गाउन सक्नुभयो, गरिबलाई चाहिँ उन्नति गराउन सक्नुभयो, मारेन सा जित्नुभयो सिद्धिको,
5: म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने गीत पनि गाउनु भएको थियो,
4: अनि ठिकै छ।
5: उहाँले नेपाल हँसाउन सक्नुहुन्छ होइन?
4: उहाँले नेपाल हँसाउनुहुन्छ, हँसाइराख्नु भएको छ, हँसाउनुहुन्छ,
5: जग हँसाउनुहुन्छ कि साँच्चीकै रूपमा नेपाल
4: हँसाएपछि जग पनि हाँस्छ, मानिस पनि हाँस्छ, पृथ्वी पनि हाँस्छ, वन जङ्गल पनि हाँस्छ, सबै हाँस्छ, त्यसै के भयो? म त आशा गर्ने हो मैले एक महिना भयो मैले उहाँलाई बिहे गरेको
5: पालन साहबप्रति अहिले थप धेरै टिका टिप्पणी गर्नु जरुरी छैन
4: जरुरी छैन कसैप्रति पनि जरुरी छैन काम गरेर हेर्नु छ महिनापछि अथवा तिन महिनापछि मूल्याङ्कन गर्ने एउटा टाइम आउला नि सरकारको 100 दिन भएको छैन हामी उहाँले के गर्नुहुन्छ
5: उहाँलाई अहिले नै इलेक्टेड अटोक्रेटको बाटोमा उद्धत हुनुभयो उहाँ भन्नेहरूलाई चाहिँ तपाईँको जवाब के छ त्यसो
4: भने मेरो उहाँ उद्धत हुनुभएको छैन उहाँ उद्धत हुनुभएको छैन उहाँलाई अलिकति चाहिँ तपाईँको उहाँलाई पनि के भने मान्छेलाई उकुस मुकुस हुन्छ हतार हुन्छ त्यत्रो चाहिँ तपाईँको दायित्व लिएको छ कुच्चे देश भए पनि चाहिँ तपाईँको 10 वटा चाहिँ षड्यन्त्रले घेरिएको देश छ दायित्व लिएको छ मैले कसरी गर्ने भन्ने हुन्छ नि मान्छेहरू
5: उहाँमा काम गर्ने होटुटी चाहिँ छ होइन
4: देखिन्छ
5: पुराना नेताहरू पुराना दलहरूलाई चाहिँ कसरी सम्झिनुहुन्छ
4: उनीहरूको ठुलो योगदान छ नेपालको निर्माणमा प्रेरणा गरेको ठुलो योगदान छ
5: जस्तो केपी शर्मा ओली
4: केपी शर्मा ओलीले पनि तपाईँको देश निर्माणको लागि काम गर्नुभएको छ जेल बस्नुभएको छ त्यत्रो बिरामी हुनुभएको थियो उहाँमा चाहिँ नि तपाईँको निर्णय क्षमता पनि छ उहाँको बुद्धि पनि छ म त तारिफ गर्छु अब राजकाजमा चाहिँ तपाईँको कहिले काहीँ कहीँ बाटो बिराउनु भयो होला त्यतिकै आधारमा उहाँले चलाउनु पर्ने केही कारण छ
5: जेएनजी आन्दोलनपछि उहाँ रक्षात्मक अवस्थामा पुग्नु पर्यो त्यो पार्टीभित्रै उहाँको विकल्प खोज्न थाले
4: एउटा कुरा तपाईँहरूले जान्नुभएको कुरा मलाई सोध्नु मन लाग्छ रहेछ यो जेएनजी आन्दोलन चाहिँ कसरी भयो नेपालमा किन भयो तपाईँ त रेगुलर हुनुहुन्छ यो
5: सुशासन भएन भ्रष्टाचार बढ्यो डेलिभरी भएन भनेर जेएनजी आन्दोलन गरे भनिरहेको छ
4: अब तपाईँ 6 महिना त्यो सुशासन हुन्छ कि हुँदैन भ्रष्टाचार घट्छ कि गर्दैन अनि डेलिभरी हुन्छ कि हुँदैन भन्ने कुरा चाहिँ 6 महिना पर्खेर हेर्नुहोस् हरेक सरकारलाई 6 महिना त दिनु पऱ्यो नि बाहिरनिर त्यो गर्न सक्नु भएन भने यही यही फ्लोरमा आएर फेरि तपाईँले म कुरा गर्नुहोला अनि उहाँको आलोचना गर्न थाल्नुहोला उहाँलाई टाइम दिनुपर्छ राम्रो काम गर्न सक्नुभयो भने उहाँ सफल हुनुहुन्छ त्यो सफलता उहाँको हो हामी सबै त्यसबाट खुसी हुन्छौँ राम्रो काम गर्न सक्नु भएन भने अब जसरी बिदा भएको छ त्यसै गरी बिदा हुनु अब त्यसमा के हो ठुलो कुरो हो डेमोक्रेसी हो जनताले चाहिँ भोलि मन पराउनु चित्त बुझ्नु बुझ्न सकेन भने हिजो जेएनजी आन्दोलन हो भोलि फेन्जी आन्दोलन होला गरिब देशमा के हुन्छ आन्दोलन बाहेक
5: पुष्पकमल दाहाल प्रचण्ड भन्ने बित्तिकै चाहिँ तपाईँको दिमागमा झट्ट के याद आउँछ
4: एउटा मान्छे जसले चाहिँ तपाईँको त्यत्रो ठुलो लामो जनयुद्ध आएको देशलाई चाहिँ सङ्घीय गणतन्त्रको बाटोमा लग्यो सफल भयो अब त्यसपछिका कुराहरूमा उहाँले के गर्नुभयो मलाई नसुन्नु
5: पछिल्लो पटक चाहिँ तपाईँले उहाँको विषयमा एउटा लेखेको कुरा निकै चर्चामा आयो झापामा पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको कुरा खास के भएको थियो तपाईँले के आधारमा लेख्नु भएको थियो
4: पत्रकारले हाम्रो फोर्स डिस्क्लोज गरेर त्यो निस्कोतिराख्नु
5: उहाँहरूले खण्डन गर्नुभयो नि त्यो
4: खण्डन गर्नुभयो के अरे त्यहाँदेखि भ्रिगुटी मण्डलमा भाषण दिनुभयो त्यो उहाँहरूको कुरा हो मलाई केही छैन
5: त्यही भएर यो विषयमा चाहिँ तपाईँ के भन्नुहुन्छ
4: म केही पनि भन्दिनँ मैले केही भन्नु नै छैन मैले मेरो हिसाबले मैले तथ्य राखिदिएँ उहाँहरूले प्रतिक्रिया दिनुभयो सिधो
5: नेपालमा राज संस्था फर्किन सक्ने सम्भावना देख्नुहुन्छ तपाईँ
4: त्यो फर्किने कारणै थाहा छैन मलाई किन फर्किने अहिले सबै राजै जस्तो नछन् छैन तपाईँ राजा जस्तो हुनुहुन्न यत्रो टेलिभिजनको चाहिँ तपाईँको चिफ एङ्कर भएर हिँडिराख्नु भएको छ पत्रकार भएर एउटा तपाईँको इलेक्ट्रोनिक मिडियाको चाहिँ तपाईँको एउटा सेन्सेसनल अवतार हुनुहुन्छ तपाईँ राजा होइन
5: देशको राजाको कुरा गरेको मैले
4: तपाईँ पनि देशको चाहिँ तपाईँको राजा त यो देशको होइन प्राइम टेलिभिजन
5: ज्ञानेन्द्र शाहको कुरा गरेँ
4: मैले ज्ञानेन्द्र शाह त अब इतिहास भइसक्यो
5: उहाँ अहिले पोखरा भ्रमणमा हुनुहुन्छ
4: ज्ञानेन्द्र शाह पोखरा छैन हुँदैन सेवातालमा सेयर गर्नु हुँदैन ढुङ्गा छ उहाँको स्वतन्त्रता छैन
5: छोरी व्यक्तिहरूले चाहिँ राजा सक्रिय हुन थाल्नुभयो
4: सक्रिय
5: संस्था आउँछ
4: सक्रिय नभइकन
5: हौवा पनि फिजाउँछन्
4: सक्रिय नभएर के दरबारमा कुचेर बसिहाल्छ जानु पऱ्यो भने घुम्नु उहाँ झापा जानुहुन्छ उहाँको चाहिँ आफ्नो खेतीपाती चिया बगान के छ पोखरा जानुहुन्छ घुम्न त्यहाँबाट चाहिँ तपाईँ लुम्बिनी भगवान् बुद्धको दर्शन गर्न जानु होला अथवा तानसेन रमाइलो गर्न जानु होला ए के हो तपाईँहरूको मुभमेन्ट भइहाल्छ हुन दिनुपर्छ उहाँले त्यत्रो राज्य शासन सबै छोडेर हिँड्नु भएको छ अब आफ्नो देश पनि घुम्न नपाउनु अब राजा ज्ञानेन्द्रको चाहिँ भ्रमणलाई चाहिँ तपाईँको ठुलो इस्यु बनाउनु पर्ने कुरा केही पनि छैन हो राजा ज्ञानेन्द्रले नेताहरूसँग भेटेर चाहिँ केही कुरा निकाल्न खोज्नुभयो भनेदेखि त्यो अर्कै कुरा हो. तर उहाँले त्यसो गर्नुभएको देखाएको छैन. जोसँग भेट्नुभएको छ शिष्टाचार भेट गर्नुभएको छ.
5: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा पक्राउ पुर्जी सामना गरेर बसिरहनु भएको
4: छ.
5: देश बाहिर हुनुहुन्छ,
4: ठिकै छ.
5: उहाँलाई कसरी स्मरण गर्नुहुन्छ? सङ्गत गर्नुभयो
4: 49 वर्षको उमेरमा चाहिँ प्रधानमन्त्री हुनुभएको थियो. हेर्नुहोस् राम्रो मान्छे हो. अब राजनीतिमा कति चाहिँ तपाईँको आरोप लाग्लान्, कति चाहिँ अभियोग लाग्लान्, त्यो लाग्दै गर्छन्. उहाँ पञ्चायतै गर्नुहुन्छ, त्यो आफै क्लियर गर्दै जान्छ. किनभने अब उहाँले केही गर्नुभएको छ अथवा उहाँका चाहिँ कोही आसेपासे मान्छेहरूले कसरी केही गरेका छन् भने त्यो उहाँको अर्को कुरा हो. अब मैले चिनेको शेरबहादुर देउवाले चाहिँ त्यस्तो नेपालका विरुद्ध, देशका विरुद्ध कोही जघन्य अपराध गर्ने मान्छे उहाँ होइन.
5: उहाँ विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा आकर्षित गर्ने
4: त्यो त अब भोलि
5: अनुसन्धान हुने.
4: म त तपाईँकै सम्पत्ति पनि शुद्धिकरण गर्नु पऱ्यो भनेर मुद्दा हाल्छु. मलाई के भयो त भोलि हाल्नु पऱ्यो? त्यो त मुद्दा त हालिहाल्छ नि, सरकारले नै हाल्छ, अरूले पनि हाल्न पाउँछ. निर्णय त फेरि भोलि गऱ्यो भने भने
5: सरकारले गरेको एक हिसाबले ठिकै होइन. सम्पत्ति शुद्धिकरण
4: एकदम विषय एकदम राम्रो. अब तपाईँको सबैको सम्पत्ति शुद्ध हुन्छ अनि देश राम्रो हुन्छ.
5: 62-63 पछिका सार्वजनिक पद धारण गरेका
4: म त के भन्छु भने 62-63 होइन, तपाईँको 17 साल पुसे गते पछिका सबैको सम्पत्ति एकपल्ट जाँच गर्नुपर्छ. त्यति बेला पञ्चायतको पनि इतिहासमा लेखा छन् गोर्खापत्र, त्यति बेला अरू अखबार छैनन् टेलिभिजन छन् गोर्खापत्रमा छापिएको हुन्छ रेकर्डहरू. त्यसबाट चाहिँ तपाईँको मान्छेहरूको नाम बटुलेर सबैको सम्पत्ति शुद्धिकरण गरेर
5: अनि भ्रष्टाचारका फाइलहरू पल्टाउने भन्नुभएको
4: छ. पल्टाउनु पर्छ एकदम, नपल्टै हुँदैन.
5: व्यापक राजनीतिक शुद्धिकरण
4: गर्नु एकदम एकदम शुद्धिकरण.
5: धेरै पत्रकारहरू चाहिँ नेता बन्न खोजे नि यो बिचमा. तपाईँलाई पत्रकारिता गर्दै गर्दाखेरि चाहिँ नेता बनाऊ राजनीति गरौँ जस्तो लाग्यो?
4: लागेन. म त एकपल्ट पत्रकारकै नेता भएँ. महासङ्घको संस्थापक अध्यक्ष हो म, सभापति.
5: पत्रकारिताबाट राजनीतिमा उदाएका व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: राम्रो राम्रो गर्दै जानुहोस्. पत्रकारिता राम्रो गर्नु सक्नु भएन, त्यसो भए राजनीतिमा लाग्नुभयो. राजनीति राम्रो चलाउनुहोस् के भन्छ?
5: पत्रकारिता राम्रो गर्न नसक्ने व्यक्तिहरू चाहिँ राजनीतिमा लागेका छन् होइन?
4: नत्र भनेदेखि तपाईँको पत्रकारिता जस्तो पेसा छोडेर राजनीतिमा लाग्नुको के औचित्य हुन्छ?
5: तपाईँलाई चाहिँ लाग्दै लागेन यो 7 दशकको जीवनयात्राको क्रममा कतै नियुक्ति खाऊँ, देशको सेवा गरौँ, अझै पनि जिम्मेवारी लिऊँ?
4: मैले नियुक्ति खाएको छु. किशनजी प्रधानमन्त्री हुनुहुँदाखेरि म उहाँको प्रेसर लगाएर थिएँ.
5: नेपालको भविष्य चाहिँ कस्तो देख्नुहुन्छ तपाईँ?
4: एकदमै सुन्दर भविष्य, एकदमै सुन्दर भविष्य.
5: त्यो भनेको कसरी सुन्दर बनाउन सकिन्छ?
4: हेर्नुहोस्
5: त्यसलाई कसरी युटिलाइज गर्ने?
4: तपाईँ चाहिँ तपाईँका तपाईँ दार्जिलिङको मान्छे होइन, डेमोक्रेसी नआएको भए दार्जिलिङबाट यहाँ आएर यो पोजिसन गर्छु भन्ने तपाईँलाई आउँथ्यो? थियो थिएन नि. तपाईँको दार्जिलिङ जाने बाटोमा सुरुङ मार्ग बनिसकेको छ, खुल्ला छैन के अरे, त्यसो हुन्छ भने थाहा थियो. हामी तपाईँको चाहिँ भएका कुराहरूमा मा रमाउन सक्दैनौँ. हामीलाई नभएको कुरा चाहिन्छ. तपाईँ मेरो खल्तीमा चाहिँ तपाईँको 20 रुपियाँ पनि छैन अहिले. तर म चाहिँ मेरो खल्तीमा कसैले 200 रुपियाँ हाल्दै पनि तर 2000 रुपियाँ हुन्छ. यो मानसिकताले देश बन्दैन. हाम्रो चाहिँ तपाईँको उसतिर पनि भन्थे, पाहाडतिर पहिले भन्थे, मधेसतिर पनि भन्थे, महकालीले हात चाट्छ भनेर भन्थे, अलिअलि चाट्यो होला. तर सबै कर्मचारी भ्रष्ट छैनन्, सबै कर्मचारी चाहिँ तपाईँको लखपति पनि छैन. काठमाडौँमा जति घर बनाएर देख्नुहुन्छ ती घरहरू धेरै जसो चाहिँ तपाईँको आधुनिक घरहरू ब्याङ्कको लोनमा बनेका छन्।
5: अब त कर्मचारी सङ्गठनहरू खारेज गर्नु, विद्यार्थी राजनीति
4: त्यो चाहिँ त्यो सबै कुरा हुँदैन क्या. भालेन्जीले चाहेर पनि हुँदैन, कसैले चाहेर पनि हुँदैन.
5: ट्रेड युनियनहरू खारेज
4: कुनै पनि केही पनि गर्न सक्नुहुन्न उहाँहरूले. ट्रेड युनियनहरू बाल शाहको सरकारभन्दा बोलिया छन्. विद्यार्थी सङ्गठनहरू भोलि उठ्यो भने के गर्नु तपाईँले? अरबी स्विङ त थाहा होला नि तपाईँलाई के भयो?
5: धेरै दबाउनु खोजियो भने विस्फोट हुन सक्छ, ठुलो आन्दोलन हुन्छ.
4: अब त दबाउनै पर्दैन, अलिकति थियो धक्का लगाए पनि मान्छे प्रतिक्रिया दिन्छ. दबाउने कुरा त भइसक्यो तपाईँको कोही बेलामा.
5: त्यसले विस्फोटकै रूप लिन सक्छ। तपाईँले धेरै लामो समयसम्म पत्रकारिता गर्दै गर्दाखेरि नेताहरूको पनि सङ्गत गर्नुभयो, राजनीतिक कर्मीहरूसँग पनि घुलमेल हुनुभयो, आजसम्म देशको लागि सोच्ने होइन, त्यसपछि मनपर्ने नेता चाहिँ को हो त तपाईँलाई?
4: सम्झिनै पर्ने नेताहरू म एउटा कृष्णप्रसाद भट्टराई सम्झिन्छु, बिपी बराललाई सम्झिन्छु, गणेश माझीलाई सम्झिन्छु, अर्थशास्त्रीहरूमा म देवेन्द्र राज पाण्डेलाई सम्झिन्छु, यिनै हुन् त्यस्तो धेरै छ।
5: हस्, समय र संवादको लागि यहाँलाई धन्यवाद।
4: धन्यवाद।
5: हस्, नमस्कार।
6: हामीसँग हुनुहुन्छ मुस्कान खातुङजी, आउनुहोस्, उहाँलाई स्वागत गरौँ।
7: थ्याङ्क यू।
6: अहिले केमा व्यस्त मुस्कान आजकल?
7: अहिले चाहिँ वास्तवमा म आफ्नो पढाइमा र प्रोग्रामहरूमा र मेरो अब विभिन्न प्रकारका मिटिङहरू पनि हुन्छ त्यसमा, र मैले ट्राभलिङ पनि गर्छु
6: किनकि
7: मलाई अब डेली स्टडी र प्रोग्राम भन्नु पनि लाइफमा इन्जोय गर्नुपर्छ भनेर चाहिँ म घुम्न पनि धेरै ठाउँमा गइरहन्छु।
6: ओके, भन्नाले अब नेपालको कति ठाउँहरू विदेश पनि घुम्नु भएको छ?
7: विदेश चाहिँ युएस गएको छु, एकचोटि साउदी पनि गएको छु उम्राको लागि। उम्रा चाहिँ लाइक हज चाहिँ एकदमै ठुलो हो, अनि हज चाहिँ अहिले गएर होइन उम्रा चाहिँ गरे, र मक्का मदिना दुबै गएछु। अनि नेपालको चाहिँ अब धेरै ठाउँमा भनौँ न हरेक ठाउँमा चाहिँ घुमेर भ्याइसकेको छु। अब इलामहरू यस्तो सोझै ठाउँ भएको छ।
6: ओके, इलाम चाहिँ जान भ्याउनु भएको छ?
7: या रहर छ, मुस्ताङहरू होइन, लाइक धेरै टाढा भएको छ अहिले होइन, अनि यस्तो पोखराहरू, जनकपुरहरू, अरू सबै चाहिँ भ्याइसकेको छु। मधेस प्रदेशको त अझ धेरै भ्याएको छु। मधेस प्रदेश चाहिँ मैले किन भ्याएको छु भने प्रायः म रिसर्चको लागि पनि जान्छु।
6: कस्तो खालको रिसर्चमा,
7: कस्तो भन्ने
6: आफूलाई फोकस गरिरहनु भएको छ?
7: म चाहिँ अब कति धेरैजना हिंसामा भयो, हिंसा पढ्नुभएका दिदी बहिनीहरूलाई भेटेर अनि इन्डिभिजुअल पनि उहाँलाई मोटिभेट गर्छु कि, अनि त्यो समयमा जाँदाखेरि चाहिँ कति धेरैजनालाई चाहिँ वाट इज भाइलेन्सको मिनिङ पनि थाहा छैन कि, जसलाई भाइलेन्सको मिनिङ थाहा छैन, हिंसाको मतलब थाहा छैन, उहाँमाथि हिंसा भएको कसरी थाहा हुन्छ जस्तो लाग्छ कि मलाई। त्यसले गर्दाखेरि पनि अनि अरू कुरा चाहिँ कतिपय कुराहरूले मान्छेलाई अब सानो सानो कुराले पनि हिम्मत हराएको हुन्छ कि, अनि उहाँलाई मैले मोटिभेट इन्डिभिजुअल पनि गरेर जस एउटा हुन्छ नि, कति धेरैजना छन् त प्रेरित होइन, अथवा कतिजनाले आफ्नै सानो सानो रिजनले पनि हिम्मत हारेर बसेका छन् भन्ने कुरा रिसर्च गर्दै उहाँलाई प्रोग्राम गर्दै र घुम्दै बिताउँछु म चाहिँ।
6: जस्तो अब तपाईँले भन्नुभयो नि त म चाहिँ अवेरनेसको लागि जान्छु होइन, के हो त भाइलेन्स भनेको के हो त्यो बुझाउन जाने भन्नु, त्यो चाहिँ जस्तो अब तपाईँ आफै गर्नुहुन्छ, तपाईँको टिमले त्यो प्रोग्राम अर्गनाइज गर्यो, तपाईँ प्रोग्राम पनि गर्ने प्लस टु इन वान प्रोग्राम सँगसँगै घुम्ने काम पनि गर्नुहुन्छ, टिम कोही हुनुहुन्छ?
7: मेरो चाहिँ खासै अहिले टिम चाहिँ छैन, तर अब चाहिँ टिम अर्ग गर्न एकदमै इम्पोर्टेन्ट छ किनकि अब एक्लै गर्न टु मच डिफिकल्ट के होइन, गाह्रो छ किनकि मेरो पढाइ पनि छ नि त, त्यसले गर्दा चाहिँ यदि म कुनै ठाउँमा पुग्न सकिनँ चाहिँ म आफ्नो टिमलाई पनि पठाएर त्यो भनौँ न मोटिभेट गर्न सकिन्छ या अवेरनेस गर्न सकिन्छ नि त। त्यसले गर्दाखेरि पनि मलाई चाहिँ अब टिम चाहिँ बनाउन मन छ, म छिट्टै टिम्सहरू बनाउँछु। अनि अरू कुरा चाहिँ के छ भने मलाई चाहिँ एउटा भनौँ न भोलिन्स मात्रै नभएर जुन तेजाब आक्रमणको पनि मैले अवेरनेसहरू गर्छु, र यो अवेरनेस गरेकै कारणले गर्दा टु इयर्स भन्दा बढी भइसक्यो, एउटा पनि तेजाब आक्रमण घटना घटेको छैन।
6: जस्तो तपाईँको घटना जब 2076 साल भदौ 20 गते भयो, शुक्रबारको दिन बिहान 6 बजे होइन, त्यो इन्सिडेन्टमा अब तपाईँ सायद नेपालकै सबैभन्दा कान्छी एसिड अट्याक सर्भाइभर पनि हो होइन। अब अहिले तपाईँलाई हेर्दाखेरि मैले अघि नै भने तपाईँलाई होइन, त्यो इट डजन्ट लुक लाइक तपाईँ चाहिँ एसिड अट्याक सर्भाइभर हो भनेर, फेसहरू अब क्लिन भइसकेको छ, जुन तपाईँको लेफ्ट पार्टको जस्तो त्यो फ्रेसनेस छ नि, राइट पार्टमा पनि त्यो काइन्ड अफ कभर भइसकेको छ कि। अब कतिपय हामीले एसिड अट्याक सर्भाइभरहरूको हेर्दाखेरि बिचरा उहाँहरूको चाहिँ अब त्यो स्किन नै एउटा एकदमै डेड भएर प्लस मुखै बाङ्गो भएकोहरू पनि छ होइन, त तपाईँको केसमा चाहिँ बाई गड ग्रेस होइन, तपाईँको चाहिँ त्यो कुराहरू चाहिँ एकदमै रिकभर भएको चाहिँ अब हामीले फिल गरेका छौँ भने तपाईँले चाहिँ यो कुराको फिल गर्नु भएको छ कि छैन?
7: एकदमै होइन, हजुरले भने सही कुरा हो होइन। मलाई चाहिँ के लाग्छ भने यस्तो केसेसहरूमा मलाई मात्र नलागे नि, डक्टरले पनि मलाई पहिले नै के भन्नुभएको थियो भने तिम्रो एज चाहिँ एकदमै सानो हो,
6: 14 वर्षको
7: 14 वर्ष हजुर 14 इयर्सको थिएँ म, अनि त्यो उमेरमा त जब तिमी जति ठुली हुँदै जान्छौ नि त्यति तिम्रो स्किनले पनि ग्रोथ गर्दै जान्छ कि, त्यति धेरै तन्किँदै जान्छ भने त्यो हाम्रो जति डार्कहरू हुन्छ नि त्यो चाहिँ मिट्दै जान्छ भन्नुभयो कि। त्यो माथि चाहिँ मैले 5 इयर्ससम्म निरन्तर रूपमा मैले आफ्नो

0: जुन एक्सर्साइज भनेको मसिल प्रोटिन हो, बडीभन्दा बढी एक्सर्साइज गरेर पनि धेरै ट्रिटमेन्ट पनि गर्नु पर्दैन, लाइक अपरेसनहरू चाहिँ गर्नु पर्दैन. अनि यदि गरेन भने चाहिँ अपरेसन स्टेप बाई स्टेपै हुनु चान्स चाहिँ बडीसँगै. अनि त्यसमै अहिले भने त अरू प्लास्टिक सर्जरीहरू लेजरहरू हुन्छ नि त नै ट्रिटमेन्ट छ क्या. होइन, मैले भर्खरै कति 6 मन्थ अगो लेजर गरेको थिएँ स्किनमा. अनि जस म चाहिँ गरिरहेको हुन्छु, मैले ट्रिटमेन्टमा पनि फोकस गर्छु र बाहिरी एकदमै मैले विभिन्न कुराहरू पनि लगाउँछु. मलाई भनौँ न पहिलेबाट नै मलाई एउटा हुन्छ नि स्किन केयरको लागि चाहिँ एकदमै
1: राम्री बनेर हिँड्नु चाहिँ एकदमै मन
0: लाग्छ.
1: त्यही भएर पनि होला त्यो पोजिटिभ थिङ्स भएर थट्स भएर पनि होला तपाईँको त्यो रिकभर छिटो भएको र प्लस अब एजको हिसाबले गर्दाखेरि पनि तपाईँ चाहिँ त्यो कुरामा लक्की
0: है.
1: अब यो मानेमा जस्तो कहिलेकाहीँ मुस्कान खातुन भनेर हामीले कहिलेदेखि चिन्यौँ भन्दाखेरि जब चाहिँ अब भनौँ न नेपालकै सबैभन्दा कान्छी एसिड अट्याक सर्भाइभर भनेर चाहिँ हामीले चिन्यौँ होइन. तपाईँको लागि बलिउडका अमिताभ बच्चनदेखि लिएर होइन वरुण धवनहरूदेखि लिएर सबैजनाले नेपालको श्रृङ्खला कतिवटा मिस नेपाल महानायक राजेश समाल अब एकदम चर्चित गायक राजु लामाजीहरूले पनि तपाईँलाई एकदमै हौसला दिनुभयो है. अब यदि तपाईँ सामान्य जीवन बिताउनु भएको थियो एसिड अट्याक भएको थिएन भने संसारले तपाईँलाई चिन्थ्यो अथवा यो जति पनि बाहिर इन्टरनेसनल लेभलमा जुन किसिमको सम्मानहरू जुन किसिमका सेलिब्रिटीहरूले तपाईँलाई एउटा चाहिँ माया देखाउनु भएको छ त्यो कुराहरू पाउनुहुन्थ्यो कि पाउनु
0: अभियसली पाउँदैन थियो होला होइन. किनकि अब बिफोर होइन जब पहिलाको मुस्कानलाई चाहिँ मेरो घर परिवारले छिमेकीहरूले कजन्सहरूले मात्रै चिन्नुहुन्थ्यो होला एक्ज्याक्टली. अनि मेरो जुन पहिला एम थियो डक्टर बन्ने होइन त्यस बेला म सायद एम पुरा गरेर चाहिँ जति मैले भनौँ न समाजको लागि योगदानहरू समाजको लागि सेवाहरू गर्थेँ त्यति मात्रै मान्छेले चिन्नुहुन्थ्यो होला. तर यति सानो उमेरमा एउटा नेसनली इन्टरनेसनली चिन्ने कुरा चाहिँ सम्भव थिएन. त्यसले गर्दाखेरि पनि म यो घटनालाई चाहिँ एउटा पोजिटिभ रूपमा लिन्छु. किन पोजिटिभ रूपमा लिन्छु भने जस्तो प्रकारको हामीले सोच्यो त्यस्तै प्रकारको हाम्रो लाइफ पनि त्यसरी नै जान्छ कि होइन. देन मैले लामोसँग यस्तो भयो भने चाहिँ मेरो हिम्मत हारेर जान्छ. त्यसले गर्दाखेरि चाहिँ होइन मसँग यस्तो हुँदा पनि मैले फोकस चाहिँ आफ्नो ड्रिममाथि गर्नुपर्छ, सपनामाथि गर्नुपर्छ र म एक्टिभली भएर लाग्नुपर्छ भनेर चाहिँ र म सधैँ बिजी हुन्छु त्यसले गर्दाखेरि पनि. देन मलाई चाहिँ त्यस्तो लाग्छ कि जस्तो मान्छेको थिङ्किङ हुन्छ नि त्यस्तै जीवन बन्दै जान्छ.
1: यो भनेपछि एउटा कुरा के भन्छ भने नि यदि तिमीले सफलता पाउनु छ भने त्यो पेनबाट चाहिँ वी हेभ टु गो थ्रु इट. जिन्दगीमा जति धेरै पेन हुन्छ जति धेरै पीडा हुन्छ त्यही अनुसारको सफलता पाउँछ. अनि मान्छे धेरै खारिएर हुन्छ नि एकदमै परिपक्व भएर आउँछ भन्छन्. अब मुस्कानलाई मुस्कानको लाइफमा अब 14 वर्ष भनेको जस्तो टिन एजको स्टार्टिङ है त्यो एजमा त्यस्तो खालको अट्याक हुँदाखेरि चाहिँ अब लाइक हुन्छ नि जीवनमा डक्टर पढ्छु भनेर एउटा सपना बोकेर हिँडेको बच्चाले त्यो खालको अट्याक भइसके पछाडि चाहिँ मतलब हुन्छ नि अब मैले मेरो सपनाहरू चाहिँ मैले अब सकिने भयो मैले पुरा गर्न सक्दिनँ अब मेरो भविष्य अन्धकार भयो भन्ने खालको डरहरू पैदा भयो कि भएन त्यो बेलामा.
0: त्यो बेलामा चाहिँ कस्तो भयो भन्नाले अब म एकदमै यङ एजको थिएँ
1: हो त्यही
0: अनि मसँग के भयो भन्ने कुरा नै थाहा थिएन कि मलाई सबैभन्दा पहिला. अब एसिड भनेको चाहिँ मलाई सबैले भन्नुभयो एसिड अट्याक भएछ भन्ने सुने तर मैले चाहिँ पढे अनुसार त्यस बेला म भर्खर 9 क्लासमा पढेँ. 9 क्लासमा चाहिँ एसिड जस्तो केमिकल भन्ने मात्रै पढाउनुहुन्छ कि एसिडले हो एकदमै अनि एसिडले कस्तो प्रकारको रियाक्सन गर्छ भन्ने डर हो कि होइन. तर मैले आफ्नो हातहरू एकदमै ब्ल्याक देखिरहेको थिएँ अनि मैले आफ्नो बाबालाई चाहिँ बाबा मेरो स्किन पनि त्यस्तो भयो फेस पनि त्यस्तो भयो भन्ने सोद्धाखेरि चाहिँ बाबाले त्यस बेला मेरो एउटा आत्माबल बढाउनको लागि चाहिँ होइन तिम्रो स्किन केही पनि भएन भन्नुभयो कि. अनि त्यहाँबाट मेरो एउटा हिम्मत चाहिँ बढ्यो जस्तो मलाई महसुस हुन्छ कि होइन. मलाई त्यसरी नभन्नुभएको भए सायद मलाई अत्यन्त धेरै पीडा हुन्थ्यो कि होइन. त्यति बेला मैले हिम्मत हार्थेँ कि जस्तो लाग्छ कि. अनि उहाँले चाहिँ होइन तिम्रो स्किन केही पनि भएन एक्चुली नर्मली हो तिम्रो हातमा त यस्तो भयो त्यो ट्रिटमेन्ट गरेर ठिक हुन्छ नानु भनेर भन्नुभयो कि. अब यो टिन एजमा जसरी आमाबाले भन्नुहुन्छ त्यसरी नै होला जस्तो
1: आफ्नो बुवा मम्मीले भने पछाडि त्यो कुरा त ट्रस्ट नै गर्ने. कहिलेकाहीँ सत्य कुरा थाहा नपाउँदाखेरि हुन्छ नि सत्य कुरा आफूले चाहिँ कुनै बेलामा थाहा नपाउँदाखेरि चाहिँ त्यो कुराले नि हिम्मत मिल्दो रहेछ नि
0: मिल्दो रहेछ एकदमै. मलाई के लाग्छ भन्दा नि अब भनौँ न मेरो बाबाले त्यस बेला त्यो कुरा नभन्नु भएको भए सायद म त्यस बेला नै केही हुन्थ्यो होला जस्तो महसुस.
1: मेन्टली मोरल डाउन भएर उठ्न सकिँदैन
0: उठ्न सकिँदैन जस्तो लाग्छ. किनकि जो व्यक्तिले एउटा पिम्पल नसहने व्यक्तिले अब हात जतिको ब्ल्याक डार्क या खुम्चेको या घाउ भएको आफ्नो फेसमा रियलाइज मात्रै नहेरे पनि सोचेर मात्रै त्यो गर्यो भने त हिम्मत नै हाल्छ नि त होइन. त्यसले गर्दाखेरि पनि ए के पनि भएन बाबाले भन्नुभयो भनेर चाहिँ मलाई त्यस्तो फिल भयो
1: त्यो खालको कन्फिडेन्स
0: आयो. अनि यहाँ आएँ काठमाडौँ मेरो ट्रिटमेन्ट भएको हो मेरो चाहिँ

0: ट्रिटमेन्ट सम्भव भएर तर खण्डु कीर्तिपुर मलाई चाहिँ के लाग्छ भने वन केसमा चाहिँ सबैभन्दा बेस्ट कीर्तिपुर हस्पिटल हो कि अरूभन्दा पनि मैले आफैले पनि आफ्नो हाल पनि हेरेको छु होइन अब कति धेरै सर्भाइभरहरूले वन भएको अथवा एसिडमै पढ्नु भएको र पनि धेरैजनालाई भेटेको छु धेरै हस्पिटलमा गरेर भेटेको छु र एजली मलाई चाहिँ हुन्छ नि एउटा कीर्तिपुर जस्तोको ट्रिटमेन्ट चाहिँ अरूबाट चाहिँ पाएको छैन जस्तो मलाई मेरो आफ्नो कन्सेप्ट हो यहाँ मैले आफ्नो चाहिँ अनुभव कुरा चाहिँ सेयरिङ गरेर
1: त्यस्तो भन्नु चाहिँ अब एसिड बर्न मात्र हेर्ने कि तपाईँको हट वाटर या हट ओइल या तपाईँको फायर बर्न जेसुकै होस् बर्निङको केसमा चाहिँ कीर्तिपुर हस्पिटल जानु चाहिँ एकदमै बेस्ट
0: हो किनकि तपाईँ बेस्ट हो भन्नाले म रिजन पनि भन्न चाहन्छु होइन कीर्तिपुरमा चाहिँ इन्टरनेसनली डक्टर पनि आउनुहुन्छ कि अनि उहाँबाट चाहिँ एकदमै ट्रेनिङ
1: लिनुहुन्छ
0: या एक्ज्याक्टली यहाँको डक्टरहरू चाहिँ एकदमै अब ट्रेनिङहरूमै हुनुहुन्छ कहिले पनि त्यही हुनुहुन्न अब जसरी भनौँ न अब सानो डार्कले होइन जस्तै पहिलाको समयमा चाहिँ हाम्रो मेरो आफ्नो पनि यहाँ तिख्राको छाला यहाँबाट लगेर यहाँसम्म काट्नु परेको अवस्था थियो होइन अनि यहीको छाला यहाँ ड्राफ्टिङ गर्नु परेको थियो र अहिले बाहिरको डक्टर आयो उहाँहरूले यही ट्रेनिङ दिनुभएको छ भने यहाँ एक लाइन जति छाला त्यो गर्यो भित्रको छाला निकालेर ट्रान्सफर गर्यो भन्नाले त पुरै होल त डार्क भएन नि त वान पार्ट मात्रै भयो नि त
1: त्यसले
0: गर्दा टु मच भनौँ न रिसोर्सिङमा एकदमै बेस्ट छन् केटीको देन ट्रेनिङमा पनि एकदमै बेस्ट हुनुहुन्छ बाहिरको डक्टर पनि आउनुहुन्छ नि अनि उताको डक्टर पनि यहाँ ट्रिटमेन्ट गर्नुहुन्छ कि मैले आफै पनि बाहिरको डक्टरसँग ट्रिटमेन्टहरू गराएको छु एकदमै बेस्ट हुन्छ नि गर्नुहुन्छ अनि उहाँहरूले जेस राम्रो लाग्छ मलाई चाहिँ
1: अहिले हरेक कुरामा जति पनि तपाईँले 14 वर्षको उमेरमा दुःख भोग्नु भयो होइन तर त्यो पेनले जिन्दगीमा यति ठुलो तपाईँलाई उपलब्धि दियो कि अहिले तपाईँ भनौँ न नेपाल कम्युनिस्ट पार्टीको चाहिँ तपाईँ केन्द्रीय सदस्य पनि हुनुभएको छ है अब भनौँ न मान्छेलाई केन्द्रीय सदस्य बन्नलाई जुग लाग्छ
0: है
1: मान्छेले जिन्दगी बिताइरह हुन्छन् कि तर पनि केन्द्रीय सदस्यता पाउनलाई कति गाह्रो हुन्छ तर मुस्कानले तपाईँको चाहिँ अब अहिले नै यति सानो एजमा तपाईँ अहिले नेपाल कम्युनिस्ट पार्टीको चाहिँ केन्द्रीय सदस्य हुन पाउँदाखेरि तपाईँलाई कस्तो महसुस भएको छ र अर्को कुरा तपाईँले किन नेपाल कम्युनिस्ट पार्टी नै चुज गर्नुभयो के कारणले गर्दा
0: मलाई चाहिँ एकदमै खुसी लागेको छ होइन वास्तवमा मलाई चाहिँ यो नेपाली कम्युनिस्ट पार्टी चाहिँ यो ठाउँ पाउनु भनेको चाहिँ एउटा जिम्मेवारी हो पनि जस्तो लाग्छ र मलाई चाहिँ के लाग्छ भने मैले चाहिँ जहाँ गए पनि एज ओली पोलिटिक्स होस् या मैले समाज सेवा गरे पनि जे गरे पनि मैले चाहिँ गर्नको लागि चाहिँ मेरो मनले के भन्छ मैले चाहिँ जहिले पनि समाजको लागि मात्रै गरौँ जस्तो मलाई महसुस हुन्छ कि किनकि आजभन्दा केही वर्ष अगाडि मेरो लागि चाहिँ हरेक समाजका नागरिकहरू उभ्नुभएका हुनुहुन्थ्यो होइन आम जनताहरू उभ्नुभएका हुनुहुन्थ्यो मुस्कान निको होस् मुस्कानको लागि के गर्नुपर्छ त्यो गर्नु भनेर चाहिँ पनि नतिन करोड जात दिदीभाइ पनि उभ्नुभएका हुनुहुन्थ्यो बाहिरको सेलिब्रेटी पनि उभिएका थिएन हरेकजनाको मैले साथ पाएको छु नि त अनि त्यसले गर्दाखेरि आजको समयमा चाहिँ मलाई के फिल हुन्छ कि मैले उहाँको लागि गर्नुपर्छ जस्तो मलाई महसुस हुन्छ कि होइन मलाई चाहिँ हुन्छ नि जे जति गर्न सक्छु जबसम्म म बाँच्छु एउटा संसारमा जबसम्म अन्तिम सासम्म फेरेसम्म चाहिँ मैले समाजको लागि नै गरेर मेरो जानेर हट्छ वास्तवमा मैले चाहिँ यो पार्टी चाहिँ किन चुज गरेको भन्नाले मलाई यो पहिलाको आजभन्दा अगाडि 10 वर्ष अगाडि चाहिँ जब लोकतन्त्र गणतन्त्रहरू कति धेरै सङ्घर्ष गरेर आएको थियो होइन त्यो मलाई मन परेर चाहिँ मैले नेपाली कम्युनिस्ट पार्टीहरू चुज गरेको
1: अरू पार्टीबाट तपाईँलाई अफर नआएर चाहिँ नेपाल कम्युनिस्ट पार्टीबाट मात्रै तपाईँलाई अफर आएको भएर हो कि अथवा तपाईँलाई भित्रदेखि नै मलाई चाहिँ यो पार्टीको सिद्धान्त मन परेर म यो पार्टीमा गएको भन्नुहुन्छ
0: अब यो जिन्दगी आन्दोलन पछि त मलाई धेरै पार्टीले बोलाउनु भयो मलाई लाग्दैन कि कुनै पार्टीले पनि मलाई फोन गरे होइन भनेर कि धेरै पार्टीले मुस्कान तिमी यो पार्टीमा आऊ तिमीले यसरी गर्न सक्छौ यसरी गर्न सक्छौ भनेर भन्नुभयो तर मैले चाहिँ यसरी रिसर्च गरेँ म जुन काम गर्नुभन्दा पनि मैले अध्ययन गर्न चाहन्छु होइन जब मैले अध्ययन गरेँ नि तब मलाई चाहिँ एउटा यो नेपाली कम्युनिस्ट पार्टीको एउटा एजेन्डा के मन परेको भने हरेक नागरिक एउटै बराबर हो हरेक जात जाति एउटै बराबर हो त्यो भनेको सबैभन्दा ठुलो कुरा हो भन्न चाहन्छु कि होइन तपाईँले एउटै आँखाले एउटै बराबर सबैले हेर्नुहुन्छ भने त्यो जतिको सम्मान त केही पनि होइन
1: त्यो एउटा एजेन्डाले गर्दाखेरि पनि तपाईँलाई चाहिँ
0: मलाई मोटिभेसन गरेँ देन म त्यो पार्टीमा
1: अरू कुरा केही पनि छैन
0: अरू कुरा त केही पनि छैन अब हुन त कमी कमजोरीहरू त पहिलाको पार्टीहरूबाट पनि छैन जतिको अपेक्षा हामीले आफै पनि राखेको थियौँ त्यतिको त छैन होइन तर त मलाई के लाग्छ भने तर यतिको गर्नु भनेको त यो पार्टी धेरै ठुलो कुरा हो जस्तो लाग्छ र अर्को कुरा चाहिँ के भन्न चाहन्छु भने एउटै मान्छेले हरेक कुरा पनि गर्न सक्दैन पनि जस्तो लाग्छ कि होइन भनौँ न एउटै मान्छेले 10 बोरा बोक्न सक्दैन नि त त्यसरी नै त्यसरी लाग्छ मलाई चाहिँ हरेकलाई हरेकको

0: कसैलाई सलाम छ मेरो लागि होइन, हरेक मान्छेलाई जे किनकि कसैले न कसैले केही न केही त गरेकै छन् कि, त्यसले गर्दाखेरि चाहिँ हरेक मान्छेको लागि चाहिँ मेरो लागि त सलाम नै छ।
1: ओके मुस्कानजी, हामी कुराकानी अझै पनि गर्नेछौँ, अहिलेको लागि म छोटो ब्रेक लिन्छु है त। वेल दर्शकबिन, अहिलेको लागि भने हामी राख्न चाहन्छौँ सर्ट कमर्सियल ब्रेक। विल बी ब्याक, किप वाचिङ प्राइम टेलिभिजन एसपी। शर्ट कमर्सियल ब्रेक हेर्दै हुनुहुन्छ कार्यक्रम चिया गफ, म सुषमा लामाको साथमा, र आज हामीसँग चिया गफ गर्नको लागि एकदमै साहसिक नारी हामीसँग हुनुहुन्छ। उहाँले अन्तर्राष्ट्रिय साहसिक महिला भनेर पनि अमेरिकाबाट आइडब्ल्युओसी 2021 पनि उहाँ सम्मानित भइसक्नु भएको छ। त्यसै गरी जनसेवा श्री पदक, जुन चाहिँ हाम्रो नेपाल सरकारद्वारा प्रदान गरिने जनसेवा श्री पदक 2078 पनि उहाँ विभूषित भइसक्नु भएको छ। र स्पेसली उहाँले आफूले आफूलाई एक मानव अधिकारवादी अथवा अभियन्ता सँगसँगै इन्टरनेसनल वुमेन अफ करेज भनेर पनि आफूलाई चिनाउन चाहिँ रुचाउनुहुन्छ, र अहिले चाहिँ उहाँ राजनीतिमा पनि सक्रिय हुनुहुन्छ। हामीसँग हुनुहुन्छ मुस्कान खातुङजी। मुस्कानजी, फेरि पनि स्वागत छ यहाँलाई।
0: थ्याङ्क यू
1: है। अब ब्रेकभन्दा अगाडि तपाईँले चाहिँ एकदमै राजनीतिमा एकदमै अहिले सक्रिय भएर अगाडि बढिरहनु भएको छ है। जस्तो राजनीतिमा तपाईँलाई आउनुपर्छ, किनभने मलाई जहाँसम्म थाहा छ मुस्कान खातुन भनेको चाहिँ अब म ल पढ्छु, ल पढेर चाहिँ म अब जस्तो हामी जस्तो महिलाहरूलाई जुन किसिमको एसिड अट्याकबाट सर्भाइभ भएका या जति पनि हिंसामा परेका महिलाहरूको लागि म केही गर्छु भने तपाईँ चाहिँ अब म फर्दर स्टडीको लागि विदेश जान्छु भनेर चाहिँ एकदमै धेरै तपाईँले चाहिँ यो प्रतिबद्धता जहाँ पनि देखाइरहनु भएको थियो है। तर अचानक अहिले अब तपाईँ विदेश पढ्न जाने कुरालाई, जुन तपाईँको ब्याचलर्स चाहिँ होइन डिप्लोमा गर्न जाने कुरालाई रोकेर अहिले तपाईँ राजनीतिमा आउनुमा चाहिँ के कुराले गर्दा चाहिँ तपाईँलाई राजनीतितिर धकलेर उता फर्दर स्टडीको लागि चाहिँ रोकिदियो त?
0: फर्स्ट कुरा चाहिँ के हो भने यो लको लागि चाहिँ होइन ब्याचलर चाहिँ नेपालमै राम्रो हो, र अरू कुरा चाहिँ अब इन्टरनेसनल ल गर्नको लागि चाहिँ मास्टरमा चाहिँ बेस्ट हुन्छ होइन, एउटा एजुकेसनमा चाहिँ मेन त्यो भयो। अनि अर्को कुरा चाहिँ के भयो, जेएनजी आन्दोलन पछि चाहिँ मलाई लागेको कुरा चाहिँ के भने पहिला हाम्रो देशको लागि लड्नुपर्छ कि होइन, देशको लागि मर्नुपर्छ, बल्ल अरू ब्याकको कुरा हो। देश नै रहेदिन भने चाहिँ हामी के काम जस्तो लाग्छ होइन। त्यसले गर्दाखेरि चाहिँ मलाई के लाग्यो भने म यदि कुनै राजनीतिमा इन्भल्भ भएर अथवा जनताका लागि देशका लागि काम गऱ्यो भने चाहिँ अझ राम्रो होला कि जस्तो मलाई महसुस भयो। त्यहाँदेखि मैले चाहिँ यो पार्टी जोइन गरेँ, र अहिले चाहिँ म गर्न जति चाहिँ एकदमै गरि नै रहेको छु, तर अझ धेरै गर्नुपर्छ जस्तो लाग्छ मलाई।
1: तपाईँले उठाउने मुख्य मुद्दाहरू चाहिँ के के हो, महिला हिंसा बाहेक अरू अरू मुद्दाहरू केमा काम गरिरहनु भएको छ?
0: अरूमा चाहिँ अब मैले कस्तो लाग्छ भने अब मेन मेरो लागि चाहिँ अब मैले बुझेको कुरा होइन, मेरो लागि चाहिँ उठान गर्नु भनेको एउटा भ्रष्टाचारको पूर्ण रूपमा अन्त्य हुनुपर्छ होइन, र एउटा देशमा चाहिँ सुशासन कायम हुनुपर्छ। र अर्को कुरा चाहिँ के छ भने यो हरेक हामी यङ जेनेरेसन हामी यङ युवाहरूले चाहिँ रोजगारी है पाउनुपर्छ जस्तो लाग्छ कि, किनकि त्यतिको पीडा एउटा रोजगारी नयाँ भएर बाहिर जानु भन्ने पीडा टु मच हो कि होइन। र अर्को कुरा चाहिँ शिक्षालाई पनि एकदमै बढी सुधार हुन आवश्यकता छ जस्तो लाग्छ मलाई चाहिँ।
1: ओके, अहिलेको जस्तो अहिले मैले तपाईँको कुरा बिचमै रोकेँ होइन, जस्तो अहिले जुन हाम्रो अहिले सम्माननीय प्रधानमन्त्री बालेन सरकारज्यूको जुन नेतृत्वमा भनौँ न कामहरू भइरहेछ, यो कामलाई चाहिँ तपाईँ एज अ राजनीतिज्ञ र एज अ तपाईँ एउटा नर्मल भनौँ न नेपालको नागरिक भएको हिसाबले कसरी लिइरहनु भएको छ? अहिले सुकुमासीको कुराहरू उहाँले ल्याइरहनु भएको छ होइन, उहाँले व्यवस्थापन गर्नुपर्छ अब यो कोरिडोर साइडमा या खोलाको छेउछाउको सुकुमासीहरूलाई चाहिँ एउटा व्यवस्थित गर्नुपर्छ भनेर जुन किसिमको अभियान उहाँले अगाडि बढाइरहनु भएको छ, शिक्षामा तपाईँको चेन्जेसहरू ल्याइरहनु भएको छ, कति भनौँ न चिजहरूमा उहाँले चाहिँ मजाले अहिले यो एक महिनाको दौरानमा नै धेरै चेन्जेसहरू ल्याइरहनु हुँदाखेरि तपाईँले चाहिँ कसरी लिइरहनु भएको छ उहाँको काम?
0: उहाँ एकदमै एक्टिभ हुनुहुन्छ होइन, मेरो लागि पनि भने हरेक नागरिक सम्मान बराबर छ हुनुहुन्छ होइन, र उहाँले चाहिँ एक महिनाकै भित्रमा धेरै कुरा पनि गर्नुभयो होइन, लाइक एजुकेसनदेखि लिएर र सुकुम वासीको लागि पनि उहाँको फोकस हो। र अरू कुरा चाहिँ मलाई त्यो जारी डोजर गएर त्यसरी जुन त्यो चाहिँ मलाई न्युज चाहिँ हेरिरहेको आइरहेको हुन्छ कि होइन। मलाई चाहिँ अब मेन कुरा के भन्न चाहन्छु भने जति पनि सुकुम वासी हुनुहुन्छ उहाँ खोलाको नजिकमा बस्दाखेरि अवश्य के अरे ज्यानको पनि एकदमै जटिल थियो होइन, कतिखेर के हुन्छ भन्ने कुराहरू पनि गाह्रो थियो होइन। उहाँले यो कुरा चाहिँ राम्रो गर्नुभएको छ, तर उहाँको लागि चाहिँ जुन अब जुन उहाँको हक अधिकार छ त्यो चाहिँ दिनु होला भन्न चाहन्छु कि होइन, त्यो चाहिँ मोस्ट इम्पोर्टेन्ट हो दिनुपर्छ जस्तो लाग्छ। र जे जस्तो अरू उहाँको काम चाहिँ राम्रो छ, र जतिको अपेक्षा

0: तीन करोड़ जनताले लिएका छन्, त्यतिसम्म चाहिँ गर्नु होला भन्ने मेरो विनम्र अनुरोध पनि छ। होइन
1: तपाईँ फरक पार्टीको भए पनि भनौँ न बालेन शाहज्यूले गर्नुभएको कार्यप्रति चाहिँ तपाईँको पूर्ण समर्थन छ।
0: या एक्ज्याक्टली, मेरो लागि कस्तो हो भने जुन सरकार पनि आए पनि देशको लागि गर्नु पर्यो, जनताको लागि गर्नु पर्यो, त्यो सबैभन्दा ठुलो कुरा हो। होइन जो व्यक्ति, जो पार्टी, होइन जो पोलिटिक्स राजनीतिमा जो प्रधानमन्त्री हुनु भए पनि पहिला देशको लागि जनताको लागि गर्नुभयो भने त्यो प्रधानमन्त्रीको लागि चाहिँ हाम्रो सम्पूर्ण सधैँभरि लागि सम्मान छ। होइन यहाँसम्म हाम्रै पार्टीको अध्यक्षजी पनि जानुभएको हुन्थ्यो उहाँलाई बधाई दिनको लागि। होइन त्यसले गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने जो व्यक्तिले राम्रो गरिरहेको छ भने उसलाई अवश्य नै राम्रो भन्नुपर्छ। होइन र उहाँलाई यसो होइन अथवा विरोधी गर्नुभन्दा पनि सही कुरालाई सही रूप गरेर चाहिँ जानुपर्छ जस्तो मलाई लाग्छ।
1: तपाईँहरूको पार्टीमा कतिको कुरा हुन्छ बालेन सरकारको अहिले भइरहेको कामहरूको विषयमा लिएर? तपाईँले अब प्रचण्डज्यूसँग बसेरै फेस टु फेस गफ गर्नुभयो होला, कस्तो छ तपाईँको र प्रचण्डज्यूको भनौँ न एउटा सम्बन्ध कस्तो छ उहाँसँगको? तपाईँको
0: एकदमै राम्रो छ। होइन उहाँको र मेरो सम्बन्ध धेरै राम्रो छ।
1: तपाईँ के भनेर सम्बोधन गर्नुहुन्छ? अध्यक्षज्यू भन्नुहुन्छ कि कुनै नाताले बोलाउनुहुन्छ कि?
0: या म त अध्यक्षज्यू पनि भन्छु र कहिले कहिले बुबा पनि भन्छु। या एक्ज्याक्टली, किनकि अब मेरो बुबा भन्दा पनि ठुलै उमेरको हुनुहुन्छ। होइन मलाई चाहिँ त्यस्तै अब भनौँ न ठुलै उमेरको हुनुहुन्छ नि त। अब अध्यक्षज्यू भन्दा पनि म त एकदमै कान्छी छु। होइन लाइक बच्चा भन्दा पनि उहाँको नातिनी उमेरको जस्तो छु। त्यसले गर्दाखेरि पनि म एउटा रिस्पेक्टको रूपमा पनि बुबा भन्न चाहन्छु। अनि त्यसले गर्दाखेरि चाहिँ अब जसरी अब बालेन शाहजी हुनुहुन्छ, होइन मलाई त बुबा भन्न मिलेन, दाईको रूपमा होइन तर दाई पनि भन्न मिलेन। लाइक अब उहाँ प्राइम मिनिस्टर हुनुभयो भने चाहिँ अब भनौँ न सामान्य प्रधानमन्त्रीजी भनेर चाहिँ त्यसो भन्न मिल्छ। होइन तर म चाहिँ उहाँ अब एकदमै बुवा भन्दा पनि ठुलो उमेरको भएको कारणले गर्दाखेरि चाहिँ मैले बुवा
1: भन्दा चाहिँ के भनेर सम्झाउनुहुन्छ तपाईँलाई जब तपाईँलाई पार्टी प्रवेश गराउनुभयो? होइन आदरणीय प्रचण्डज्यूले तपाईँलाई के भनेर चाहिँ सम्झाउनु भयो अथवा कसरी गाइड गर्नुभयो त?
0: वास्तवमा उहाँले चाहिँ के भन्नुभयो भने तिमी जस्तो अब नागरिक, होइन तिमी जस्तो एउटा चेली छोरी, होइन कतिको ऊर्जा भएको हाम्रो पार्टीमा आए पनि राम्रो हुन्छ र जुन प्रकारका हामीले पनि उद्देश्य त बोकेकै थियौँ। होइन जसरी अब भ्रष्टाचारको नाराहरू पनि उहाँले उठाउनु भएका हुनुहुन्थ्यो, धेरै कुराहरूको उठान थियो। तर म चाहिँ के भन्न चाहन्छु भने जबसम्म एउटा पार्टीले मात्र नेतृत्व गर्दिनँ नि तबसम्म त्यो एजेन्डामा काम गर्न टु मच डिफिकल्ट छ जस्तो लाग्छ मेरो अनुभवको कुरा चाहिँ। होइन एउटै पार्टीले राजनीति गर्नु हो भने, एउटै पार्टीले नेतृत्व राम्रो नेतृत्व गर्न सफल भयो भने चाहिँ नेपालमा धेरै समय लाग्दैन डेभलप हुनको लागि।
1: जस्तो अहिले जुन किसिमको बालेन सरकारको टिमले काम गरिरहनु भएको छ, अब देश विकास हुन धेरै समय चाहिँ लाग्दैन होला जस्तो लागिरहेछ।
0: यहाँ त्यस्तो भनौँ न अब उहाँको जुन एजेन्डा छ, होइन त्यसमा कायम रहेर गर्नु होला। होइन अब अहिले अब कति राम्रो न्युज सुन्छन्, कति नराम्रो न्युज सुन्छन्, होइन त्यसले गर्दाखेरि चाहिँ अब देशमा भ्रष्टाचार नहोस्, होइन देशका लागि राम्रो होस्, उहाँहरूले चाहिँ अब देशका लागि सोच्नु होला भन्न
1: चाहन्छु।
0: हजुर, अरू त मेरो लागि त केही पनि त्यस्तो छैन।
1: भविष्यमा गएर तपाईँ महिला प्रधानमन्त्री बन्नेसम्मको सपना देख्नु भएको छ कि छैन?
0: या अभियसली, अब यस्तो छ, अब भाग्यले कतिखेर कहाँ पुऱ्याउँछ भन्ने थाहा हुँदैन। होइन तर यदि मौका पायो भने चाहिँ वाइ नट भन्ने पनि हुन्छ। होइन
1: मुस्लिम समुदायबाट पहिलो प्रधानमन्त्री, किनभने अब त्यो त्यो बन्नलाई चाहिँ अब पहिलो प्रधानमन्त्री बनाऊ भन्यो भने त अब सुशीला कार्कीज्यू बनिसक्नु भएको छ। होइन अब तपाईँले मुस्लिम समुदायबाट बन्नु पर्यो भने, र इभन आई थिङ्क अलिकति यङ्गेस्टमा पनि तपाईँ आउन सक्नुहुन्छ नि त, जस भविष्यमा प्रधानमन्त्री बन्छु भन्ने सपना चाहिँ बोक्नु भएको छ मुस्लिम समुदायको पहिलो?
0: सपना जहिले पनि ठुलो देख्नुपर्छ, होइन ठुलो नभए पनि एक स्टेप कम चाहिँ पुरा हुन सक्छ जस्तो लाग्छ। त्यसले गर्दाखेरि चाहिँ सपना मेरो लागि चाहिँ सधैँभरिको लागि उचो छ। होइन अब आई नो द्याट टु मच डिफिकल्ट, तर इम्पोसिबल छैन। जस हेरौँ, भाग्यले पुरायो भने त वाइ नट भन्ने हुन्छ।
1: बालेनजी हुनुहुन्छ, अब केही समय त उहाँले नै लिड गर्नुहुन्छ, इन फ्युचरमा तपाईँहरू नै त हुने, तपाईँहरू माथि नै त्यो जिम्मेवारी आउँछ नि त। होइन भनेपछि इन फ्युचरमा हामीले पहिलो मुस्लिम महिला प्रधानमन्त्रीको रूपमा चाहिँ मुस्कान खातुनलाई चाहिँ देख्न सक्छौँ, सपना छ
0: एकदमै। तपाईँहरूको माया, सपोर्ट, आशीर्वाद रह्यो भने चाहिँ वाइ नट गर्न सकिन्छ, आउन सकिन्छ,
1: त्यो जिम्मेवारी उठाउन सकिन्छ,
0: सकिन्छ, केही पनि गाह्रो छैन जस्तो लाग्छ। होइन
1: जस्तो पोलिटिकल नलेज मुस्कानलाई पहिलादेखि नै थियो, आई मिन एकदम इन्ट्रेस्ट थियो तपाईँलाई?
0: यहाँ म त एकदमै अध्ययन गर्ने, होइन एउटा कुरा, मलाई राजनीति चाहिँ मनपर्छ। कतिले त गेम हो, डटी गेम हो,
1: हामी नै भन्ने गर्थ्यौँ होइन, पोलिटिक्स इज अ ब्याड गेम तर होइन रहेछ, वी ह्याभ टु लर्न पोलिटिक्स
0: रहेछ, पढ्नु पर्छ, अध्ययन गर्नुपर्छ, जुन कुरा नराम्रो भइरहेको छ त्यसलाई सुधार गरेर गयो भने चाहिँ ब्याड गेम होइन। होइन म के भन्न चाहन्छु भने राजनीति राम्रो यदि भयो भने चाहिँ देश राम्रो हुन्छ कि होइन, त्यसले गर्दाखेरि चाहिँ मेन इन्भल्भ भनेको नि राजनीति कस्तो प्रकारको चलिरहेको छ भन्ने कुरामा चाहिँ
1: सिचुएसन चाहिँ स्टेबल भयो भने चाहिँ त्यो देशको चाहिँ प्रगति राम्रो हुन्छ,
0: राम्रो हुन्छ या त्यसले गर्दाखेरि चाहिँ अभियसली तपाईँहरूको माया सपोर्ट आशीर्वाद रह्यो भने चाहिँ देख्न सक्नुहुन्छ
1: है। वा कस्तो पोजिटिभ भन्छ, अब त्यही खालको भनौँ न एउटा मेनिफेस्टेसन गर्दै गयो भने फ्युचरमा त अझै तपाईँलाई त टाइम त लाग्छ डेफिनेटली होइन, अझै सिक्दै जानु भएको छ। When did you realize कि जस्तो हुन्छ नि अब चाहिँ मैले पोलिटिकली म पनि एक्टिभली लाग्नुपर्छ, त्यो तपाईँमा छ त्यो लिडरसिपको गुण छ भन्ने कुरा त जब तपाईँ माथि एसिड अट्याक भएर त्यस पछाडि तपाईँ बोल्न थाल्नु भयो नि यो विषयमा, एउटा अभियन्ताको रूपमा तपाईँ अगाडि बढ्नु भएदेखि नै त्यो सानो एजदेखि नै तपाईँमा त्यो लिडरसिपको क्वालिटी छ भन्ने कुरा त देखिसकेको थियो क्या होइन। भनेपछि तपाईँ आफूले अब हामीले देख्दा चाहिँ त्यहाँ त्योदेखि हामीले फिल गऱ्यौँ भने तपाईँ आफूले चाहिँ कहिले रियलाइज गर्नुभयो कि म अब चाहिँ पोलिटिकली पनि अगाडि बढ्नुपर्छ एकदम भन्ने चाहिँ कहिले रियलाइज भयो तपाईँलाई?
0: वास्तवमा म चाहिँ भनौँ न पार्टी प्रवेश गर्नुभन्दा अगाडि नै मलाई के लाग्छ भने नि जबसम्म म भनौँ न यो एउटा फ्याकल्टीमा होइन जसरी म कानुन पढिरहेको छु होइन, म कानुनमा जबसम्म इन्भल्भ हुँदिनँ तबसम्म मलाई चेतना हुँदैन कि, त्यसले गर्दाखेरि चाहिँ म जति सानो उमेरमा राजनीतिमा लागेर काम गरेँ भने चाहिँ सायद मैले धेरै ज्ञान पाउन सक्छु र जुन ठाउँमा म पुग्छु नि त्यो ठाउँमा मैले ठ्याक्क काम गर्न सक्छु जस्तो भनेर महसुस भयो।
1: अहिलेदेखि प्लानिङ छ है?
0: या एक्ज्याक्टली मलाई त्यस्तो लाग्छ होइन,
1: त्यही भएर डक्टर पढ्न छोडेर अब ल तिर जानु भएको छ, अब पोलिटिकलमा पोलिटिकली करियर बनाउँछु भनेर।
0: एकदमै
1: अब मेरो अर्को क्वेसन है, जस्तो मुस्कानलाई जुन बेलामा 14 वर्षको उमेरमा एसिड अट्याक भएर तपाईँ सर्भाइभ गर्नुभयो होइन, भने पछाडि अब यो देख्दाखेरि अर्को क्वेसन त म आउँछु तर अहिले मलाई सोध्नु मन लागेको चाहिँ र मलाई बुझ्नु मन लागेको चाहिँ यो लाइफ हामीले पाउँदाखेरि हामी चाहिँ कुन उद्देश्यको लागि हामी जन्मेको रहेछौँ भन्ने कुराको चाहिँ त्यो रियलाइजेसन तपाईँलाई भएको छ कि छैन?
0: एकदमै भएको छ। मेरो लागि चाहिँ लाइफ भनेको जीवन भनेको नि एउटा गिफ्ट हो कि होइन, र एकदमै महत्त्वपूर्ण छ यो जीवनलाई महत्त्वपूर्ण रूपमा जसले बुझ्छ नि उसले अवश्य नै केही न केही गर्न सक्छ जस्तो लाग्छ।
1: तपाईँको जीवन चाहिँ के को लागि चाहिँ तपाईँले यो जीवन पाउनु भएको रहेछ र तपाईँको कर्म के हो भन्ने कुरा रियलाइज
0: के लाग्छ भने नि म मेरो एउटा भनौँ न मेरो योगदान चाहिँ के छ भने मैले गर्नुपर्ने दायित्व भनेको चाहिँ एउटा मैले समाजको लागि गर्न आएको हो जस्तो मलाई महसुस हुन्छ कि, र जो पीडामा हुनुहुन्छ नि उहाँको लागि बोल्दिनँ कराउन लागि होइन उहाँले न्याय पाउनसम्म बाटो देखाउनको लागि पनि म जन्मेको हुँ जस्तो मलाई महसुस चाहिँ अहिले आएर हुन्छ कि होइन, त्यस्तो मलाई फिल हुन्छ। किनकि यस्तो हुन्छ कति हरेक मान्छे भनौँ न हरेक मान्छेको किनकि जिम्मेवारी हुन्छ र उहाँले पुरा गर्नुभएका हुन्छ, तर उहाँले जुन काम गर्नुभएको छ त्यो हामीले गर्न सक्दैनौँ, हामीले जुन काम गरेको छ उहाँले गर्न सक्नु हुँदैन, त्यसले गर्दाखेरि चाहिँ हरेक मान्छेको आफ्नो जिम्मेवारी छ, हरेक मान्छेले आफ्नो भनौँ दायित्वहरू पुरा गर्नु भइरहेको हुन्छ, त्यसले नै गर्दा समाज देश चलिरहेको जस्तो लाग्छ।
1: ओके मुस्कानजी, हामी कुराकानीलाई अझै पनि अगाडि बढाउनेछौँ, एकदमै इन्ट्रेस्टिङ भइरहेको छ है। अर्को मेजर क्वेसन सोध्नु त बाँकी नै छ, अझै इन्ट्रेस्ट छौँ नि त हामी तपाईँको फ्युचर प्लानहरू के छ भनेर बुझ्नको लागि। अहिलेको लागि चाहिँ म छोटो अनि लास्ट प्रयोग लिन्छु है त। वेल दर्शकबिन, अहिलेको लागि पनि हामी राख्न चाहन्छौँ कार्यक्रम चिया गफमा सर्ट एन्ड लास्ट कमर्सियल ब्रेक। विल बी ब्याक, किप वाचिङ प्राइम टेलिभिजन एसडी। आदि सोर्ट एन्ड लास्ट कमर्सियल ब्रेक हेर्दै हुनुहुन्छ कार्यक्रम चिया गफ म सुषमाको साथमा, र आज हामीसँग हुनुहुन्छ मानव अधिकारवादी र सामाजिक अभियन्ता पनि हुनुहुन्छ मुस्कान खातुङजी, यहाँलाई फेरि पनि स्वागत छ।
0: थ्याङ्क यू।
1: अब मलाई एकदमै सोध्न मन लागेको र सायद धेरै मान्छेहरूलाई पनि बुझ्न मन लागेको होला है, किन भन्दाखेरि अब यो 76 घटना 78, 79, 80, 81, 82, 83 इट्स बिन अलमोस्ट 6 years है। 6 वर्षमा मुस्कान अहिले यति स्ट्रङ भएर फिजिकल्ली मेन्टल्ली होइन मोरल्ली हरेक कुराबाट एउटा परिपक्व नारी भएर अगाडि आइसकेका छन्, नारी मात्रै होइन कि एउटा लिडरकै रूपमा अगाडि आइसक्नु भएको छ है। अझ पनि कहीँ कतै जसले तपाईँ माथि एसिड अट्याक गर्यो होइन त्यो मान्छेहरूले फेरि पनि तपाईँलाई केही गर्ला कि भन्ने खालको डर त्यो लाग्छ कि लाग्दैन होइन? अर्को कुरा, अब तपाईँले कानुन बुझिसक्नु भएको छ, राजनीतिमा तपाईँ अगाडि बढिरहनु भएको छ भने त्यो एसिड अट्याकरहरूलाई उनीहरूको अवस्था अहिले के छ, यदि तपाईँले उनीहरूलाई चाहिँ सजाय दिनु पर्यो भने कस्तो सजाय चाहिँ तपाईँ दिन चाहनुहुन्छ?
0: वास्तवमा अब यो डर भन्ने चाहिँ मनबाट कहिले पनि जाँदैन होइन, किन भनौँ न, किनकि हाम्रो समाजमा कतिखेर के कोसँग के हुन्छ भन्ने थाहा छैन कि होइन, टु मच महिला दिदीबहिनीहरू भोइलेन्समा पर्नु भइरहेको हुनुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ यो डर त्रास जबसम्म कानुन हरेक प्रकारका कानुन बलियो बनेर आउँदैन तबसम्म म मात्रै होइन हरेक दिदीबहिनीले पीडा चाहिँ सहनु पर्छ जस्तो मलाई महसुस हुन्छ कि मैले मात्रै होइन कायम हरेक नारीले सहेका अवस्था छन्।
1: जस्तो अब तपाईँले त तपाईँको केस पछाडि चाहिँ तपाईँले यसरी आवाज उठाउनु भयो कि तपाईँले पिएमसम्म होइन त्यो बेलाका पूर्व भनौँ न अहिलेको त पूर्व सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग तपाईँले गएर भेटेर वार्ता गरेर विदिन 15 डेजमा तपाईँले नेपालमा कानुन ल्याउनु भयो होइन, त्योभन्दा अगाडि कानुन स्ट्रङ थिएन। त्यस पछाडिको हेर्दाखेरि अहिले इट्स बिन अलमोस्ट 2 इयर्स तपाईँको नेपालमा त्यस्तो एसिड अट्याक भएको छैन है, तर हिंसा त रोकिएको छैन नि, मान्छे जिउँदै जलाइरहेछन् होइन, तातो पानीमा मान्छेले चाहिँ डुबाइदिइरहेका छन्, तातो पानीबाट पनि अट्याक भइरहेछ। अब कानुनमा चाहिँ एसिड अट्याकको लागि मात्रै भनेर त्यो एउटा पर्टिकुलर भनौँ न शब्दले गर्दाखेरि चाहिँ त्यो अन्य जुन हुन्छ नि जिउँदै जलाउने र तातो पानी या तातो चिजहरू तातो तेल खनाउने त्यस्तो चाहिँ भनौँ न दुर्घटना निम्त्याउने मान्छेहरूलाई अथवा त्यस्तो अपराध गर्ने मान्छेहरूलाई त त्यो स्ट्रङ कानुन त छैन नि त।
0: छैन, त्यही त मैले भनिहालेँ नि, एसिडले एसिड मात्रै जगर्ने अपराध होइन, यस्ता कैयौँ अपराधहरू छन् कि जुन कि दिदीबहिनीहरूले खेप्नु परेको अवस्था छ कि होइन, अनि त्यसले गर्दाखेरि चाहिँ जबसम्म हरेक प्रकारका कानुन एकदमै बलियो बन्दैन र हरेक प्रकारका कानुन चेतना हरेक मान्छेलाई जबसम्म हुँदैन तबसम्म हरेक दिदीबहिनी डराएर हिँड्नु पर्ने अवस्था छ।
1: तपाईँको मात्रै होइन, हरेक दिदीबहिनीले डराउनु पर्ने अवस्था
0: मलाई त्यस्तो लाग्छ होइन, र त्यो माथि चाहिँ अब मलाई चाहिँ के लाग्छ भने डर सँगसँगै त्यो डरलाई हटाउनु पनि खोज्नुपर्छ होइन। अब किन डरलाई हटाउन खोज्नु पर्छ भने अब कहीँ पनि गइरहेछ त्यो अगाडि नै डरायो भने चाहिँ केही पनि गर्न सकिँदैन जस्तो लाग्छ, र हरेक कुरालाई फेस गरेर अगाडि पऱ्यो भने चाहिँ अभियसली केही पनि हुँदैन हो नि जस्तो लाग्छ होइन मलाई चाहिँ। र अरू कुरा चाहिँ पहिलाको कानुन चाहिँ एकदमै फिटलियो थियो तर हरेक मान्छेलाई थाहा छ होइन, तर अहिलेको मलाई चाहिँ सुरुमा जब मैले लेटर लेख्दाखेरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको लागि उहाँको त्यसतिर नेतृत्व सरकार उहाँले नै गर्नुभएको थियो नि त, उहाँको लेटर लेख्दाखेरि चाहिँ मैले अब भनौँ न मलाई मेरो मनबाट लागेको कुरा चाहिँ के भने त्यस्तो प्रकारका घिनौना सोच्ने अपराधी नै भन्नु होइन, मैले चाहिँ उनीहरूलाई चाहिँ फाँसी नै होस् भन्ने मेरो त्यो थियो कि थिङ्किङ एउटा हुन्छ त्यस्तो थियो। तर हाम्रो नेपालमा चाहिँ फाँसी सजाय कहिले पनि भन्दैन, नेपाल भनौँ न कन्स्टिट्युसनमा नै लेखेछ कि नेपाल संविधानमा नै छ कि भन्न सक्दैन।
1: किन किन फाँसीको सजाय चाहिँ किन बन्न सक्दैन?
0: यो वास्तवमा चाहिँ अब भनौँ न यो अरू कन्ट्रीसँग चाहिँ एउटा लिगली रूपमा नै साइन सिग्नेचरहरू भएको छ कि मैले अध्ययन गरेँ त्यो पाएको छु।
1: नेपालमा अब त्यो फाँसीको सजाय हामीले तोक्नै नपाउने?
0: तोक्न पाउँदैन हजुर, कि त अब कोही स्टेपमा एकदमै त्यो गरेर जानु पर्यो होइन, सरकारबाट बाहिर भएर लिगली भनौँ न यहाँको सरकार बाहिर जुन दलले एकदमै सहमतिमा सिग्नेचर गर्नुभएको हुन्छ नि उहाँबाट मिलेर त्यो गयो भने चाहिँ इम्पोसिबल छ होइन। मेरो त हो, म त एकदमै हुन्छ नि जुन काम गर्छु त्योभन्दा पहिला अगाडि अध्ययन गर्न मलाई जुन पहिलेबाट चाहिँ एकदमै एउटा इन्ट्रेस्ट जस्तो लाग्छ कि होइन।
1: अब फाँसीको सजाय त छैन होइन, अब त नयाँ सरकार आयो नि त, संविधानमा कति कुरा त चेन्जेस ल्याइरहेछ भने एसिड अट्याक मात्रै नभएर तपाईँको बलात्कारदेखि लिएर जति पनि जघन्य अपराध गर्नेहरूलाई चाहिँ फाँसीको सजाय दिन चाहिँ मिल्छ कि मिल्दैन, अथवा तपाईँ चाहिँ त्यो नयाँ सरकारलाई पहल गर्न चाहनुहुन्छ कि चाहनुहुन्न?
0: यो एकदमै गाह्रो छ तर ल्याउनुहोस् भन्न चाहन्छु कि किनकि समाजमा धेरै जटिल जटिल समस्या पनि छन्, धेरै जटिल अपराधहरू पनि छन् होइन, र एकदमै भनौँ न धेरै धेरैकै हिंसा भनेको टु मच छ होइन, एकदमै गाह्रो बनाउने टाइपमा पनि छ, त्यसले गर्दाखेरि चाहिँ अब क्राइम हेरे अनुसार सजाय हुन्छ हाम्रो नेपाल संविधान अनुसार होइन, अनि त्यसले गर्दाखेरि चाहिँ म के भन्न चाहन्छु भने अब अहिलेको लागि चाहिँ जुन हामीले 20 वर्ष जेल सजाय मैले कति धेरै पहल गरेँ 2 वर्ष सङ्घर्ष गर्नु पऱ्यो कि मैले तेजाब आक्रमणको कानुन विरुद्ध जस्तो भने कानुन लिएर आउनुपर्छ, तेजाब आक्रमणको घटना विरुद्ध चाहिँ मैले धेरै आवाज उठाएको छु कि त्यसले गर्दाखेरि चाहिँ मैले अब 2 वर्षसम्म सङ्घर्ष गरिराख्दाखेरि चाहिँ कति धेरै लङ टाइम लगाएर कानुन भन्यो नि त 20 वर्ष जेल सजाय, र नेपाल संविधानमा चाहिँ आजीवन कार्य सजायसम्म मात्र व्यवस्था गरिएको छ कि
1: आजीवन के
0: आजीवन कारसम्म चाहिँ मात्र व्यवस्था गरिएको छ
1: अनि मृत्युदण्ड चाहिँ
0: छैन मृत्युदण्ड चाहिँ छैन अनि त्यसले गर्दाखेरि चाहिँ मैले अब अरू अरू कन्ट्रीको पनि अब ल हेरेँ होइन लाइक पाकिस्तानहरूमा पनि 2 months थियो अनि धेरै ठाउँमा चाहिँ यस्तो घटना थियो कि पाकिस्तानहरूमा चाहिँ अब जसले टिचा आक्रमण गर्छ उनीहरूको आँखामा अट्याक भएको कारणले गर्दा चाहिँ यस्तो छैन घटनाहरू होइन बङ्गलादेशहरूमा पनि 2 months थियो त्यसरी प्रकारको कानुनहरू बनाउँदै आउनुभयो र अहिले चाहिँ सहज त्यहाँको
1: नागरिक निकालिदिने
0: उसको सजाय के थियो भने उसको आँखामा तेजाब खन्ने हो कि
1: ए जसले
0: जसले गर्यो उसलाई चाहिँ यस्तो प्रकार कानुन बनाएको थियो कि
1: पाकिस्तानमा
0: पाकिस्तानहरू बङ्गलादेशहरू एकदमै स्ट्रिक कन्ट्रीतिर चाहिँ
1: मान्छे चाहिँ नमार्ने तर उसलाई त्यस्तो
0: पीडा एकदमै त्यस्तो हुन्थ्यो कि होइन त्यसले गर्दा चाहिँ अब त्यो घटना छैन नि त त्यस्तो समाजमा कस्तो हुन्छ भने जबसम्म चेतना हुँदैन जबसम्म स्ट्रङ ल हुँदैन तबसम्म
1: यस्ता घटनाहरू घटिने जस्तो तपाईँ माथि आक्रमण गर्ने मान्छेहरू अपराधीहरू कता हुनुहुन्छ अहिले
0: अहिले उनीहरू त छुटिसकेको छ
1: होइन
0: पहिलाको कानुन अनुसार भन्दा सजाय भएको थियो जम्मा 1-2 वर्ष मात्रै बस्यो र निस्क्यो अरे उनीहरूको जीवनमा एउटा पीडा भने के हो महसुस गर्न सकेको छैन होइन र मलाई के लाग्छ भने यसै त ननिकालेकै राम्रो होइन जस्तो जे कानुन
1: जस्तो तपाईँले जुन बेलामा कानुन पास भयो त्यो बेलासम्ममा उनीहरू निस्किसकेका थियो फेरि पनि तपाईँ त जिउँदो प्रमाण हुनुहुन्छ त उसलाई फेरि पनि पक्रेर ल्याएर सजाय दिन सकिँदैन रहेछ
0: यस्तो नेपालको कानुनमा कस्तो छ भने जसरी अब पहिलाको केस अनुसार होइन पहिलाको जब घटना छ नि जुन प्रकारका पहिला कानुन बनेको छ त्यही प्रकारको सजाय हुन्छ कि जसरी मसँग 10 बजे घटना घट्यो र 11 बजे कानुन आयो भने त्यो 11 बजेको पनि कानुन लागू हुँदैन 10 बजेकै कानुन लागू हुन्छ त्यसले गर्दाखेरि चाहिँ मेरो घटनामा चाहिँ पहिल्यै कानुन लागू भयो अहिलेको कानुन लागू हुँदैन
1: तपाईँलाई कस्तो फिल हुन्छ जसले चाहिँ जस्तो भनौँ तपाईँको कारणले हुन त अब एउटा समाजमा परिवर्तन आयो होइन कानुन नै चेन्ज भयो एसिड अट्याक गर्नेहरूको विरुद्धमा होइन उनीहरूलाई एउटा चाहिँ आजीवन कारागारको सजाय सुनाइयो होइन तर आफैमाथि जसले अपराध गर्यो त्यो मान्छेहरूलाई चाहिँ तपाईँले एउटा प्रपर सजाय दिन नपाउँदा र अहिले आज चाहिँ उनीहरू खुल्याम हिँड्दाखेरि चाहिँ तपाईँको मनमा त उठ्छ होला नि धेरै प्रश्नहरू
0: मलाई एकदमै दुःख लाग्छ होइन एउटा मेरो केस भनेको इन्टरनेसनल लेभलको केस थियो र म पूर्ण आशावादी थिएँ कि म अहिले एउटा नेपाल सरकारबाट अथवा न्यायालय बाटोबाट पनि मैले न्याय पाउँछु जस्तो महसुस हुन्थ्यो तर मैले न्याय पाउन सकिनँ होइन त्यो मेरो लागि एकदमै लाइफमा भनौँ न एकदमै नराम्रो कुरा हो होइन जसले मलाई यति ठुलो अपराध गर्यो ऊ आज खुल्याम रूपमा घुम्दाखेरि उसले यति ठुलो पीडा गरेको छ त्यो महसुस नगर्नु भनेको त्यो जतिको पीडा त केही पनि होइन जस्तो लाग्छ होइन तर पनि मैले आफूलाई कसरी स्ट्रङ बनाउँछु भने यदि भोलिको समयमा मैले अरूलाई न्याय दिलाउने बाटोमा पुगेँ भने चाहिँ मैले न्याय पाएको जस्तो महसुस चाहिँ गर्छु जस्तो लाग्छ
1: त्यो मान्छेहरूसँग कहिले तपाईँको जम्का भेट या त्यस्तो भएको छ आफ्टर द्याट इन्सिडेन्ट
0: त्यस्तो केही पनि भएन र कहिले पनि नहोस् भन्न चाहन्छु
1: उसको परिवारहरू किन त तपाईँहरू त वीरगन्जकै हो नि त होइन
0: यस्तो हो उनीहरूको परिवार चाहिँ इन्डिया भागेको जस्तो सुनेको थिएँ
1: छैन अहिले तपाईँहरू त्यहाँ उता घरतिर हुनुहुन्न
0: छैन अहिले उनीहरू सुने पनि छैन देखा पनि छैन
1: जस्तो परिवार नै उनीहरू चाहिँ त्यहाँ छैनन्
0: छैनन् न छैनन् भन्छन् अब हिटर्न होइन म आफू पनि वीरगन्ज प्रायः जाँदिनँ
1: अहिले वीरगन्ज भन्ने बित्तिकै जुन ठाउँमा तपाईँको इन्सिडेन्ट घट्यो नि त्यो ठाउँमा तपाईँलाई फेरि पनि फर्केर तपाईँलाई जानु मन लाग्छ कि लाग्दैन
0: मलाई डर लाग्छ त्यो बाटोमा होइन आज पनि त्यो भित्ता हेर्दाखेरि त्यो कुराहरू सम्झिँदाखेरि चाहिँ मलाई त्यो पेन रिलाइज हुन्छ होइन त्यो घटना डर लाग्छ मलाई फिल हुन्छ कि काश त्यो दिन म स्कुल नगएको भए हुन्थ्यो जस्तो मलाई महसुस चाहिँ हुन्छ कि होइन त्यो दिन स्कुल नगएको भए सायद त्यस्तो हुँदैन थियो जस्तो मलाई
1: तर भन्ने कुरा र भोग्नुपर्ने कुरा त हामीले जसरी पनि रोक्न सक्दैनौँ भन्छ
0: एकदमै तर महसुस चाहिँ हुन्छ कि लाइक हुन न भनौँ न कास कसै मान्छेलाई हुन्छ नि यो बाटो नलागे बाटो हुन्थ्यो भन्ने हुन्छ नि त त्यसले गर्दाखेरि मलाई पनि त्यस्तो रिलाइज चाहिँ हुन्छ कि अनि डर लाग्छ कि अनि त्यो भित्ता हेर्दाखेरि त्यो अट्याक त्यो पीडा मेरो छालाहरू मासुहरू खसेको सबै मलाई
1: मतलब त्यो अट्याक कति टाइमसम्म चाहिँ तपाईँ त्यहीँ बस्नुभयो
0: त्यही दिन मलाई यहाँ पठाइदिनु
1: भनेको मतलब तपाईँलाई अट्याक भयो त्यो दायाँ बायाँ मान्छे थिएन
0: थियो होइन त्यो दायाँ बायाँ मान्छे चाहिँ थिएन किन मर्निङ थियो
1: अनि
0: थिएन अनि म एकदमै चिच्याउनु थालेँ कि मान्छेहरू आउनुभयो उहीँहरूले मलाई हस्पिटल पुऱ्याउनु भएको कि म त त्यही आफ्नो पेनले बेहोस भएको थियो र मलाई हस्पिटल चाहिँ कोही मान्छेले पुऱ्याइदिनु भयो हो अनि त्यसपछि म वीरगन्ज कति लङ टाइमसम्म पनि गइनँ होइन
1: त्यो यादहरू
0: फ्ल्यासब्याक अनि फेरि मेरो ट्रिटमेन्ट पनि निरन्तर रूपमा कति धेरै हुँदै गयो नि त
1: त्यो खर्चहरू चाहिँ कसरी बेहोर्नु भयो त किनभने अब तपाईँको त ब्याक टु ब्याक यो 5-6 वर्षसम्म र स्टिल अझै पनि तपाईँ गरिरहनु भएको भएको छ र इन फ्युचरमा नि गर्दै गर्नुपर्छ भने अब यो खर्चहरूको व्यवस्थापन कसरी भइरहेछ, सरकारबाट केही हेल्प पाउनु भएको छ कि छैन, त्यो मान्छेहरूबाट तपाईँले क्षतिपूर्ति पाइरहनु भएको छ कि छैन?
0: उनीहरूबाट क्षतिपूर्ति पाएन तर मलाई आशा पनि छैन होइन. मलाई यस्तो घिनाउन लाग्छ नि होइन, त्यस्तो सोच भएको मान्छेहरूसँग चाहिँ म केही पनि अपेक्षा पनि राख्न चाहदिनँ. त्यही हो एउटा सजायको अपेक्षा राखेको थिएँ तर त्यो पनि मलाई हुन सकेन.
1: यदि यदि तपाईँले मौका पाउनु भयो होइन, फर इक्जाम्पल एउटा एउटा हामीले इमेजिनै गरौँ, यदि मौका

0: आउनुभयो नि त्यो दुईजना व्यक्ति जसले तपाईँमाथि एसिड अट्याक गर्यो, कस्तो सजाय दिन चाहनुहुन्छ तपाईँ? म त फाँसीकै सजाय दिन्थेँ, मेरो कुरा मेरो मनको हुन्छ नि, किनकि मैले आफ्नो पीडा भोगेको भनौँ न, मैले कति धेरै पीडा भोगेको छु कि यहाँसम्म मेरो अपरेसन गर्ने समयमा डक्टरले पनि बाँच्छ बाँच्दिनँ भन्ने कुराहरू पनि भनिसक्नु भएको हुन्थ्यो कि, त्यसले गर्दाखेरि म यति स्टेजसम्म उठेर आएको व्यक्ति होइन,
1: भनेपछि एउटा पुनर्जन्मै पाएको
0: एकदमै, मलाई त एउटा अपरेसन गरेपछि जब होस् आउने समयमा होस् आउने भन्ने थियो नि, त्यो समयमा होस् पनि नआएको मान्छे हो कि म, त्यसले गर्दाखेरि चाहिँ अब कति धेरै मैले यति धेरै पीडा सहन सक्नु सकेको छु नि होइन, अब भनौँ न लङ टाइमसम्म मैले अपरेसनहरू होइन त्यति जतिको पीडा त भनेको त्यति गाह्रो हुन्छ नि, अनि मैले आफ्नो जीवनमा एउटा 14 वर्षको उमेरबाट लगेर अब यो पीडा कहिलेसम्म सहनु पर्छ भन्ने थाहा छैन कि, किनकि डक्टरले तिम्रो अझ लङ टाइमसम्म उपचार हुन्छ भन्नुभयो, त्यसले गर्दाखेरि त्यो पीडा सबै रियलाइज गर्यो भने त त्यो फाँसी पनि कम जस्तो लाग्छ कि, किनकि एकछिन मान्छे बित्यो नि त होइन, त्यसले गर्दा त्यो पीडा महसुस हुन सकेन कि, अनि त्यो चाहिँ त्यो पनि सजाय कमै हो जस्तो मलाई महसुस चाहिँ लाग्छ।
1: सो भनेपछि जस्तो पाकिस्तानको जस्तो सजाय त्यसको सजाय यहाँ भयो भने त हो फाँसी नहोला, तर त्यो पीडाबाट त उसले पनि त
0: गर्छ, त्यही त पीडा भने कस्तो हुँदो रहेछ होइन, यस्तो हामीले घटना गर्नु हुँदैन रहेछ भन्ने महसुस होस् न त जस्तो हुन्छ कि, तर मलाई लाग्दैन कि जति पनि अट्याकरहरूले त्यसो गरेखन् नि उनीहरू त्यो रियलाइजै गरेखेन जस्तो लाग्दैन कि, किनकि एउटा आज जनकपुरमा जब एउटा त्यो जा राखिनु भएको थियो होइन, उहाँको सिनमाले नै उहाँ चाहिँ गर्नुभएको हुन्थ्यो, फोनबाटै धम्की दिनुभयो कि जेलभित्र कि तिमीलाई अब म मारिदिन्छु आयो भने भनेर, त्यहाँसम्मको हाम्रो समाज छ कि, सोच्नु त कति धेरै क्राइमिङ भनौँ न दिमागमा कस्तो नराम्रो सोच,
1: त्यो मान्छेलाई त अब समाजमा यतिकै छाडा छोड्यो भने त्यसले त धेरै विध्वंस गर्नेवाला छ,
0: गर्ने छ नि त त्यस्तै लाग्छ, त्यस्तो प्रकारको सोच्ने मान्छेलाई कहिले पनि समाजमा नआओस् भन्न चाहन्छु होइन, किनकि आज ऊ माथि गएर भोलि अर्को माथि गर्न सक्छ नि जस्तो लाग्छ कि, डर लाग्छ।
1: अनि यो फाइनेन्सियल कुराहरूमा चाहिँ तपाईँलाई गभर्मेन्टले या कुनै संस्थाले सपोर्ट गरिरहनु भएको छ?
0: यस्तो सुरु सुरुमा त मेरो बाबाले लगाउनु भएको थियो, त्यसपछि मलाई अब 3 करोड दाजु दिदीभाइ बहिनीको सपोर्टले मेरो उपचार सफल हुनुभयो, र अहिलेको समयमा पनि मेरो बाबाले गर्नु भइरहेको हुन्छ, एकदमै समस्याहरू छन् होइन, एकदमै जटिल समस्या छन्, नेपाल सरकारले चाहिँ अब ट्रिटमेन्टहरू गर्छु भन्नुभएको थियो, तर यसमा पनि धेरै समस्या छ
1: र
0: धेरै लाइक हामीले एउटा औषधि गर्न पनि कति समय लाग्छ, अपरेसनहरू गराउँदाखेरि नि कति समय लाग्छ होइन, त्यो पनि यो गर यो नगर भन्नुहुन्छ कि, अपरेसन गर प्लास्टिक सर्जरी नगर, त्यो पनि त एक प्रकार ट्रिटमेन्ट हो नि त
1: होइन,
0: मान्छे ट्रिटमेन्ट किन गराउँछ, म राम्री हुँ मेरो जतिसम्म ट्रिटमेन्ट हुनसक्छ म गराउँ भन्नु त गराउने हो नि त, त्यसमा तोकिएका छ कि नेपाल सरकारले, म उहाँहरूसँग के अनुरोध गर्न चाहन्छु भने धेरै सर्भाइभर छैन, 35 जना जति होला गेस गरिरहेको छैन, 35 जना जति होला उहाँहरूलाई निरन्तर रूपमा एउटा कार्ड मात्रै वितरण गरेको भए, हामीले आफ्नो विभिन्न रूपमा इन्टरनेसनलीको पनि आश देखाएको छैन, नेसनलमै ट्रिटमेन्ट होस् भन्ने चाहना छ होइन, त्यसबाट पनि राम्रो होस् भन्ने एउटा योजना छ, तर हरेक प्रकारको ट्रिटमेन्ट होस् भन्न चाहन्छु कि, ट्रिटमेन्ट भयो भने चाहिँ धेरै इम्प्रुभ गर्न सकिन्छ कि,
1: अहिले तपाईँको प्लास्टिक सर्जरीले तपाईँको जति पनि बिग्रेका या तपाईँको ड्यामेज भएको कुरालाई फेरि चाहिँ गर्न सक्छ नि त, नयाँ जीवन दिन
0: सक्छ, त्यही त अब यसमा धेरै प्रकारको ट्रिटमेन्ट हुन्छ, प्लास्टिक सर्जरी लेजर धेरै हुन्छ कि होइन, यति धेरै ट्रिटमेन्ट छ, तर नेपाल सरकारले चाहिँ हामी नजर ट्रिटमेन्टमा मात्रै अपरेसनहरू गर्ने भन्ने त्यस्तो प्रकारको चाहिँ छ,
1: सुविधा दिएको जस्तो गराएको छ तर प्रपर सुविधा
0: पाएको छैन, एउटा औषधिको लागि पनि कति धेरै बिल के डकुमेन्ट पुऱ्याउनु पर्छ होइन, अनुहार देखिरहेको छ त सर्भाइभर हो किन भनौँ न, अहिले देखिरहेको त सजिलो रूपमा एउटा कार्ड दिए त पुगिहाल्थ्यो भन्न चाहन्छु कि, अब उसलाई बिचरा निवेदन लेख्नु पर्यो, म यो समस्याले यसो सोच्छु, त्यो निवेदनमा स्वास्थ्य मन्त्रालय जान्छ, त्यहाँबाट आउँछ, त्यहाँबाट उसले भनौँ न त्यति धेरै समस्या छ, त्यसले गर्दाखेरि चाहिँ त्यतिको समस्या नभइदियोस्
1: होइन,
0: सजिलीकरण गरिदियोस्, किनकि उहाँहरूले पहिलेबाट त्यति पीडा भोग्नु भएको छ
1: होइन,
0: सजिलो रूपमा त्यो व्यवस्था भइदियो भने चाहिँ उहाँहरू जति खुसी चाहिँ कोही पनि हुँदैन जस्तो लाग्छ
1: है। अब हामी जाँदा जाँदै अबको फ्युचर प्लान के छ, राजनीतिमै भविष्य बनाउने कि अथवा अरू केही गर्ने प्लान चाहिँ सोचमा हुनुहुन्छ तपाईँ?
0: अब मलाई चाहिँ अब ठिकै छ अहिले राजनीतिमा लागेको छु होइन, त्यो सँगसँगै मेरो पढाइ पनि छ, त्यो सँगसँगै चाहिँ मैले अब सोसाइटीको लागिहरू पनि जुन अब भनौँ न माधवी कार्यकर्मी बनेर मैले जुन काम गरिरहेको छु त्यसमा पनि कायम रहेर काम गर्नेछु, र अगाडिको योजना पनि मेरो धेरै जस्तो आउन सकिन्छ होइन, किनकि अब जति उमेर गए नि त्यति इन्ट्रेस्ट बढ्दै जान्छ कि, म यो गरौँ म त्यो गरौँ टाइपको हुन्छ, अनि त्यसले गर्दाखेरि चाहिँ म चाहिँ अब के भन्न चाहन्छु भने, म मेरो एउटा योजना जे गरे पनि र देशको लागि गर्ने हो, समाजका लागि गर्ने हो, र सम्पूर्ण जनताको लागि गर्ने हो, उहाँहरूलाई खुसी बनाउन सक्छ।

0: भने जीवनमा अटोमेटिक खुसी हुन सकिन्छ जस्तो लाग्छ कि मलाई चाहिँ होइन. त्यसले गर्दाखेरि चाहिँ म मेरो फोकस चाहिँ यही नै हो, मेरो देश कसरी राम्रो होस्, मेरो समाज कसरी राम्रो होस् र मेरो समाजमा भएका सम्पूर्ण नागरिक कसरी खुसी होस् भन्ने मेरो योजना छ. म त्यतिको गरेर बित्यो भने चाहिँ मलाई महसुस चाहिँ केही पनि हुँदैन जस्तो लाग्छ कि
1: गिल्ट फिल केही पनि
0: हुँदैन जस्तो लाग्छ. अनि एउटा चाहिँ म के भन्न चाहन्छु भने मान्छेको जीवनमा समस्या या भनौँ न घटना दुःखहरू सबै आइरहेको हुन्छ है होइन, तर त्यो समस्याले त्यो घटनाले त्यो दुःखले चाहिँ हरेस खानु हुँदैन कि. जो व्यक्ति हरेस खाएर जान्छ त्यो व्यक्ति त्यहीँ मरेर जान्छ. जो व्यक्तिले त्यो समस्याहरूलाई फेस गर्न सिक्छ नि त्यो व्यक्ति अवश्य नै केही गर्न सिक्छ जस्तो लाग्छ.
1: उदाहरण मुस्कान खातुन
0: यस्तो म भन्दा पनि धेरैजना हुनुहुन्छ.
1: तर अहिलेको हाम्रो लागि हेर्दाखेरि जो एउटा 14 वर्षमा भनौँ न आफ्नो एउटा त्यस्तो चाहिँ इन्सिडेन्टबाट सर्भाइभ गरेर प्लस आफू मात्रै बाँच्नु भएन, अहिले हरेक सर्भाइभरहरूको लागि चाहिँ तपाईँले एउटा कानुन लिएर आउनु भएको छ होइन, एउटा पहल गर्नुभएको छ, एउटा भनौँ न लिडरको रूपमा अगाडि आउनु भएको छ. तपाईँको प्रयासको कारणले गर्दा नै आज कति धेरै लेडिजहरू होइन सर्भाइभरहरू एसिड अट्याकको सर्भाइभरहरू प्लस कति भायोलेन्समा परेका नारीहरूले पनि आवाज उठाउन सक्नु भएको छ.
0: एकदम त्यही नै हो, मैले उहाँलाई त्यही नै भन्न चाहन्छु होइन. जीवनबाट तर कहिले पनि पाइला चाहिँ कहिले पनि पछाडि नराख्नुहोस्, सधैँ अगाडि राख्नुहोस् र मलाई थाहा छ कि तपाईँहरूको जीवन अवश्य राम्रो हुन्छ होइन. जस्तो प्रकारको मैले सोच्छु त्यस्तै प्रकारको मेरो जीवन चाहन्छ कि होइन. लाइक मैले इमेजिन गरेको कुरा चाहिँ के छ भने जस्तो प्रकारको मेरो मेन्टालिटीले सोच्छ नि त्यस्तै प्रकारको मैले फेसिङ देखिरहन्छु. त्यस्तै जीवन हो, जस्तो प्रकारको मैले सोचिरहेको हुन्छु नि त्यस्तै प्रकारको जीवन त्यही पाटोमा लागेका हुन्छ कि. अनि अर्को कुरा चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू होइन कहिले पनि बाहिरी रूपले सुन्दरतामा मान्नुहोस् भन्न चाहन्छु कि. बाहिरी रूप जति सुन्दरता भए पनि एक न एक दिन चाउरी परेर गइ नै हाल्छ. सुन्दरता भनेको मन सोच र आँखा हो कि. मेरो आँखाले अरूलाई कसरी देख्छ होइन, अब भनौँ न मेरो आँखाले अरूलाई राम्रो देख्छ भने त्यो हो सुन्दरता कि होइन. आफ्नो काम हो सुन्दरता. आज मुस्कान खातुनलाई अनुहारले कसैले देख्नुहुन्न, मेरो कामलाई मलाई छिन्नाएको छ नि त. त्यसले गर्दाखेरि चाहिँ कामलाई सुन्दरता फोकस गर्नु होला, अनुहारलाई होइन बडीलाई होइन कि होइन. यो सुन्दरता एकदम गइ नै हाल्छ, चाउरी परेर गइ नै हाल्छ. तर मेरो जुन काम छ त्यो कायम रहिरहन्छ कि,
1: त्यो सुन्दरता
0: कहिले मर्दैन है. त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू काममा फोकस गर्नु होला, यो अनुहारप्रति नलाग्नु होला होइन. त्यो एउटा समस्या हुन्छ नि ला मलाई समाजले के भन्ला, म यस्तो देखिरहेको छु भन्ने थिङ्किङ नले गर्नु होला भन्न चाहन्छु. र जसले मलाई तेजाब आक्रमण गरेको हो उसले मेरो अनुहारमा त जलाउन सकेको हो कि, मेरो सपना छुन पनि सकेको छैन. र म उसलाई गरेर देखाउन चाहन्छु कि तिमीले मलाई यति धेरै एउटा भनौँ न उनीहरूको सोच कसरी थियो भने मेरो मलाई एउटा सानो कोठामा लुकाएर राखौँ, म बाहिर निस्किन सक्दिनँ, मैले आफ्नो सपना पुरा गर्न सक्दिनँ भनेर त मलाई तेजाब आक्रमण गरेको हो. नि त म के गर्न म केसम्म देखाउन चाहन्छु कि उनीहरूले मलाई जति ठुलो समस्या दिए पनि यति ठुलो दिए पनि म पछाडि हुनेवाला छैन र गिल्टी मलाई होइन उनीहरूलाई होस् भन्न चाहन्छु.
1: थ्याङ्क यू सो मच.
0: थ्याङ्क यू
1: ओके. अलराइट, आज हामीले कुराकानी गऱ्यौँ अभियन्ता तथा मानव अधिकारवादी हुनुहुन्छ मुस्कान खातुनजी, उहाँ अब लको स्टुडेन्ट पनि हुनुहुन्छ भने अहिले एकदमै सक्रिय रूपमा राजनीतिमा पनि अगाडि बढिरहनु भएको छ. आजको लागि भने कार्यक्रम चिन्ह लागि राखिदिनु.

0: मेगा हर्ष
1: प्रकृति को धनी देश नेपाल जहाँ हजारों किसिम का जड़ी बूटी पाइन हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेकको घर घरमा पुर्याउँदैछ वैदिक आयुर्वेद सेवा प्रणालीको विश्वास प्राकृतिक स्रोत शुद्धता त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ
2: मेरो नाम पार्वती सुवेदी रत्ननगर एक बकुलर हो घर मेरो म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ धेरै हस्पिटल गएँ पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है सबै कुनमा गए राम्रो हुन्छ भने त्यहीमा गयो चेक गर्यो फेरि औषधि एक झोला लयो खायो अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि अनि त्यसपछि उस्तै हो अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ वैदिक आएर त्यति बेला सबै चेक गरेँ हलबडी नै चेक गरेर आयो अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो यो औषधि खान थालेपछि त यति राम्रो भयो कि यति राम्रो भयो मैले सु आफैले पताएको थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको अब यसले मलाई के काम गर्ला र भनेर त आश नलगाई गरेका कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने डक्टरी औषधि खाँदिनँ यही हो अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ खै यस्तो राम्रो गरिराख्या खा के को असर गर्ला र भन्नुहुन्छ त्यस्तो छैन केही
3: नमस्कार मेरो नाम रमेश सुवेदी मेरो घर भरतपुर 11 र पोखरी चोकमा रहेको छ र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक अम्लपित्त पानी आउने पेट दुख्ने एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने चेक गर्ने अस्त्र खाने गरिरहेको थिएँ त्यसपछि यो टिभीमा विभिन्न विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य नै हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु विश्वास चाहिँ मलाई सन्चो हुन्छ
4: नमस्ते मेरो नाम पुनम गुरुङ म लमजुङ बेसी सरबाट आएको त्यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो अनि यहाँ टिभीमा आमाले देख्नुभएछ अनि यहाँ आएको अनि 15 दिन भयो आमालाई चेकअप गरेको राम्रो भयो अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको डक्टरले राम्रै सल्लाह दिनुभयो मुख यो के खानु हुँदैन मुख बार्न लाउनु भयो अनि त्यही अनुसार गरे आमाले राम्रो भयो पहिलाको भन्दा धेरै सुधार भयो अहिले
5: मेरो नाम मिनबहादुर घिमिरे हो माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास भएर लिएर आएको थिएँ त्यो पास राम्रो भयो अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ्गा हुने दुख्ने भएको हुँदा वैदिक आयुर्वेदले अरूहरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नुपऱ्यो भनेर वैदिक आयुर्वेदमा आएको हुँ
6: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.2 मेगाहर्ज

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: टेकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका ललित।

0: मुस्कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना। मनसुन पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड। सभामुख अर्यालद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेन बीच 3 दिने युद्ध विरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान गरिने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज हिमाली र पहाडी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका

0: यही ठाउँ तथा बाँकी प्रदेशको पहाडी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। तराईका एक दुई ठाउँमा पनि मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झन्डै 80% पानी पर्छ। मनसुनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ। कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ। नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ। सुक्खा जात अनि हिले छरुवा धान खेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसानलाई सल्लाह दिएको हो। मध्य पूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनु पर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्य पूर्वको सङ्कट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्च स्तरीय कार्यदलले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्द्वबाट नेपालको आर्थिक सामाजिक क्षेत्र कृषि उद्योग पर्यटन व्यापार लगानी वैदेशिक रोजगारी रेमिट्यान्स वैदेशिक मुद्रा सञ्चिति भुक्तानी सन्तुलन तथा ऊर्जा इन्धन खाद्यान्न औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयका अनुसार खाडीका देशमा झन्डै 18 लाख नेपाली रोजगारमा छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले समेत असर पारेको छ। सङ्घीय संसदका दुवै सदनको अधिवेशन पर्सि वैशाख 28 गते सोमबारदेखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। सङ्घीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ। सभामुख डोल प्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते सङ्घीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रङरोगन आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आयव्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल नीति तथा कार्यक्रम विनियोजन विधेयक आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। सभामुख अर्यालले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समय सीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: न नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रिनविच बरोको प्लम स्ट्रीट इन ग्लिन्डरमा नेपाली मूलका पूर्व मेयर जित रानाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै उहाँकी श्रीमती गौमाया गुरुङ पनि बरोको एब्युड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाभाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। स्टेट एन्ड ग्लिन्डरमा तीनवटै सिट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। रानाभाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीवुडमा पनि तीनवटै सिट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानुर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित भएको हो। त्यही बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरुङ 551 मतसहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मतसहित निर्वाचित प्रतीक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एडवाजेरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1951 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदीबन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोसलमा रुस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुसी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरान बीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढेको छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। अब खेल खबर। नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्यान्डसँग खेल्दैछ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल सुरु हुनेछ। आइसिसी विश्वकप क्रिकेट लिग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। नेपाल एले स्कटल्यान्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्यान्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्यान्ड बीच तिर्वी क्रिकेट रङ्गशालामा आइसिसी विश्वकप क्रिकेट लिग टू श्रृङ्खला सुरु हुनेछ। चारभन्जिङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पर्सि राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना। मनसुन पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुस र युक्रेनबीच 3 दिने युद्धविरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान हुने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्यान्डसँग खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: साली नदीको शिर,
1: मणिचूडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
4: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81, वेबसाइट झुले.com.np।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। भक्तपुरको खरीपाटीमा नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र अस्थायी होल्डिङ सेन्टरमा परिणत भएको 1 हप्ता पुग्न लागेको छ। बोल्खु, शङ्खमुल लगायत क्षेत्रका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ आश्रय लिइरहेका 89 परिवारको 192 जनाको दैनिकी बिस्तारै नयाँ लयमा अभ्यस्त बन्दै गएको छ। होल्डिङ सेन्टरमा बसोबासको व्यवस्थापनलाई लिएर सांसदहरूले स्थलगत अवलोकन समेत गरेका छन्। संसदको कानून न्याय तथा मानवाधिकार समितिकै सभापति समीक्षा बास्कोटाले खरीपाटीको व्यवस्थापन अपेक्षाभन्दा राम्रो पाएको प्रतिक्रिया दिनुभयो। होल्डिङ सेन्टर व्यवस्थापनमा शहरी विकास मन्त्रालयले मुख्य व्यवस्थापनको काम गरिरहेको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयले आवश्यक सामग्री उपलब्ध गराइरहेको छ। साथै प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले समन्वय गरिरहेको जनाएको छ। प्रधानमन्त्री कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले सेन्टरमा मानसिक स्वास्थ्य परामर्शसँगै स्वास्थ्य उपचार र औषधि उपलब्ध गराएको जानकारी दिनुभयो। सेन्टरको प्रशासन प्रमुख भरत केसीका अनुसार बाल बालिकालाई नजिकैको विद्यालयमा भर्ना गर्ने गरी तयारी भइरहेको छ। काठमाडौँ महानगरपालिकाले स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने कार्यलाई कार्यान्वयनमा ल्याएसँगै अन्तिम व्यवस्थापन स्थल बन्चरे डाँडा लैजाने फोहोरको मात्रा केही घटेको छ। महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बन्चरे डाँडाको आयु बढाउनका लागि महानगरपालिकाले स्रोतमा फोहोरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो। अहिले महानगरपालिकाबाट दैनिक 15 ट्रक फोहोर बन्चरे डाँडामा व्यवस्थापन हुँदै आएको उहाँले जानकारी दिनुभयो। यसअघि वर्गीकरण बिना सबै फोहोर लैजाँदा काठमाडौँ महानगरपालिकाबाट दैनिक 20 ट्रक अन्तिम व्यवस्थापन स्थल जाने गरेको थियो। फोहोर वर्गीकरण गर्दा शहरी सरसफाई सेवालाई प्रभावकारी बनाउँदै आय आर्जन हुन सक्ने ठाउँमा आयमूलक कार्यक्रमलाई प्राथमिकता दिन थालिएको प्रमुख राईले बताउनुभयो। महानगरले घरेलु फोहोरलाई व्यवस्थित रूपमा विसर्जन गर्न 32 वडालाई 7 क्षेत्रमा विभाजन गरेको छ। हरेक क्षेत्रमा 1-1 फोहोर मैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहोर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य राखिएको वातावरण व्यवस्थापन विभागका प्रमुख राईले बताउनुभयो। फोहोर मैलालाई स्रोतमा वर्गीकरण गरिँदै मात्रा न्यूनीकरण गर्न, पुनः प्रयोग गर्न, पुनः सक्रिय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न सहज हुनुका साथै त्यसका लागि फोहोर मैला सङ्कलन र ढुवानी सम्बन्धी कार्यविधि जारी गरेर कार्यान्वयनमा ल्याइएको छ। काठमाडौँ उपत्यकामा बढ्दो गाडीको चापसँगै पैदल यात्रुको असावधानीका कारण सडक दुर्घटनाको पनि जोखिम बढ्न थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष ट्राफिक सचेतना कार्यक्रम अभियान सञ्चालन गरेको छ। व्यस्त सडक क्षेत्रमा जथाभावी बाटो काट्ने प्रवृत्ति नियन्त्रण गर्दै नागरिकलाई सुरक्षित रूपमा सडक पार गर्न प्रेरित गर्ने उद्देश्यले हिजोदेखि अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँका मुख्य सडकहरूमा आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगरी बीच बाटोबाटै बाटो काट्ने पैदल यात्रुको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम बढाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्राफिक प्रहरीले जमल, घण्टाघर, सुन्दारा, भद्रकाली, तिनकुने, सिनामङ्गल लगायत उपत्यकाको अत्यधिक भिडभाड हुने क्षेत्रमा विशेष निगरानी सहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। पर्यटन व्यवसायलाई लक्षित गर्दै आठौँ चिनिया भाषा कक्षा पर्सि सोमबारदेखि सुरु हुने भएको छ। नेपाल पर्यटन बोर्ड, चिनिया दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहकार्यमा चिनिया भाषा प्रशिक्षण सुरु हुन लागेको हो। नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलनमा 80 जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनिया भाषा कक्षा सञ्चालन गर्न लागि जानकारी गराइएको छ। कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले चिनिया भाषा प्रशिक्षण कार्यक्रमले नेपाल चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताउनुभयो। नेपालका लागि सिनियर राजु चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न देश भएकोले चिनिया पर्यटकको प्रमुख रोजाइको गन्तव्य नेपाल बनेको बताउनुभयो। र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा रोल्पाको थवाङमा भएको प्रगतिशील सङ्गीत उत्सवले समाजमा नकारात्मक सन्देश फैलाउने सङ्गीतको जालो चिर्नुपर्ने भन्दै 9 बुधी थवाङ घोषणा पत्र जारी गरेको छ। वैशाख 19 र 20 गते भएको उत्सवपछि तयार पारिएको 9 बुधी घोषणा पत्र प्रतिष्ठानले काठमाडौँमा हिजो सार्वजनिक गरेको हो। प्रतिष्ठानको तत्कालीन सदस्य सचिव कृष्ण महरा प्रगतिका अनुसार घोषणा पत्रले देशव्यापी रूपमा फैलिरहेको नकारात्मक

आउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। दुर्घटनाको जोखिम बढ्न थालेपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको विशेष अभियान, आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग गर्न आग्रह, र पर्यटन व्यवसायलाई 8 चिनिया भाषा प्रशिक्षण पर्सि सोमबारदेखि। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
0: मद्यपान र धुम्रपान सेवन नगरौँ,
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
4: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
5: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
4: सम्पर्क 98119 32811 र 98653 73687।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63। राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
10: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
9: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
10: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँसपात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
9: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला मिलेर सहकार्य गरौँ।
10: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98 550 92 260 र वेबसाइट chitawannationalpark.gov.np।
11: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
12: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656 95 174, मोबाइल 98 550 50 934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433 1898, मोबाइल 98 512 40 934।
9: सिङ्गो नेपाल र सारा नेपालीको आवाज।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 4493580 र 98550 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। रुकुम पूर्वको सिस्ने गाउँपालिका 5 र 6 अन्तर्गत पर्ने कैची मोड, कमल दह लगायतका क्षेत्रमा सड़क अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ। पटक पटक सूचना, आग्रह र समय सीमा दिँदा पनि अटेरी गरेपछि गाउँपालिकाले कड़ा सुरक्षा व्यवस्था बीच संरचना हटाउन शुरू गरेको हो। पुष्पलाल राजमार्ग क्षेत्र मिचेर बनाइएका घर टहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो, तर केही व्यक्तिले सरकारी निर्देशनलाई व्यवस्था गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजर सहित मैदानमा उत्रिएको हो। डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना नरोकिए थप कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। सड़क अतिक्रमणका कारण राजमार्ग विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामै असर पर्दै आएको थियो। हटाइएका संरचनाबाट उत्पन्न हुने खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिने जनाइएको छ। नेपाली काँग्रेसका सभापति गगन थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढ़ी पुग्नु भएको छ। नेपाली काँग्रेसले आज सुदूरपश्चिम प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलाको आयोजना गरेको छ। नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने भेलामा सभापति गगन कुमार थापाले सम्बोधन गर्दै हुनुहुन्छ। भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे हिजै धनगढ़ी पुगिसक्नु भएको छ। विशेष महाधिवेशनपछि काँग्रेसले निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशबाट वर्तमान सभापति गगन कुमार थापाको प्रमुख आतिथ्यतामा स्थानीय तह र प्रदेशका सांसद तथा मन्त्रीहरूसँग सामूहिक छलफल गर्न लागेको हो। ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले धरानको एक होटलबाट 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 4, 5 खर्क घर भई काठमाडौँको गोकर्णेश्वर नगरपालिका 6 बस्ने 20 वर्षीय सन्देश तामाङ, काभ्रे पलाञ्चोक नगरपालिका 3, ठाँटी घर भई काठमाडौँको कागेश्वरी नगरपालिका 6 बस्ने 22 वर्षीय समीर दियाली र झापाको बिर्तापुर नगरपालिका 6 नयाँ बस पार्क

ने 28 वर्षीय क्षितिज भण्डारी रहेका छन्। उनीहरूलाई कोशी प्रदेश कार्यालय विराटनगर, पीटीआई इलाका प्रहरी कार्यालय थरान र वडा प्रहरी कार्यालय थरानबाट खटेका संयुक्त टोलीले छापा मारेर पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले 36 ग्राम 910 मिलिग्राम ब्राउन सुगर समेत बरामद गरेको छ। त्यस्तै उनीहरूले ब्राउन सुगर कारोबारमा प्रयोग गरेको बागमती प्रदेश 02-027P3281 र बागमती प्रदेश 02-043P4882 नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: तथा Sure Shot Gifts. वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट्स, एयर कंडीशनर में इंस्टॉलेशन और फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर. नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को. तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. सिराहाको बरियारपट्टि स्थित छोटी भन्सार कार्यालय खुलाउन मधेस प्रदेश सभाका सांसद सहित स्थानीयवासी तथा व्यापारीहरूले हुलाक मार्ग अवरूद्ध गरेका छन्. स्थानीय सर्वसाधारण तथा व्यापारीहरूले बरियारपट्टि गाउँपालिका 3 स्थित बरियारपट्टि चोकमा सड़कको बीच भागमा बेन्च राखेर हुलाकी मार्ग अवरूद्ध गरेका छन्. आन्दोलनमा बजार व्यवस्थापन समिति, मधेस प्रदेश सभा सदस्य संजय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सहित स्थानीयले हुलाकी मार्ग अवरूद्ध पारेका छन्. नेपाल सरकारले वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै सिराहा बरियारपट्टि छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा आन्दोलन चर्किएको हो. प्रदर्शनकारीहरूले छोटी भन्सार पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै दैनिक रूपमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्. सड़क अवरूद्ध भएपछि हुलाकी मार्ग भएर सञ्चालन हुने सवारी आवागमन समेत प्रभावित बनेको छ. स्थानीयले छोटी भन्सार बन्द हुँदा सीमा क्षेत्रको व्यापार तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ. बाँकीमा प्रहरीले स्रोत नखुलेको 6,00,000 भारतीय रूपियाँ सहित दुईजनालाई पक्राउ गरेको छ. जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटोरिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय 500 र 1,000 नोट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकीले जनाएको छ. नेपालगंज उपमहानगरपालिका 2 स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका 5 बस्ने 29 वर्षीय बीरबल कुमार, सोही गाउँपालिका 4 बस्ने 38 वर्षीय मुनिप खाललाई पक्राउ गरिएको जनाइएको छ. सो रकम आन्तरिक राजस्व कार्यालय कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ. काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. नमस्कार.

0: आफूलाई विरोधी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 89 98 0 74 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: होटल ट्रेनिंग चितवन बेलचोक नारायणगढ़, फोन 0656493074, 98510 61356।
7: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिंग, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

यो कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको ओखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्षदेखि त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
3: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
8: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
9: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: टाइम चेक इस समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7070 61 र 98 5550 7073
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4935 80 र 98 5550 2640
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार मासिक 10,000 देखि 20,000 रुपैयाँसम्म आमदानी पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा र आइपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै नेपाल खबरमा अब पूरा खबर मधेस प्रदेशमा पहिलो पटक आजदेखि न्यायिक महोत्सव हुँदैछ धनुषाको जनकपुरमा महोत्सव हुन लागेको हो न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र नागरिक मैत्री बनाउने उद्देश्यसहित न्यायिक मेला गर्न लागेको जनकपुर उच्च अदालतका कायमुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले बताउनुभयो मेलामा अदालतको समग्र कार्य सम्पादन मुद्दा व्यवस्थापन सेवा प्रवाह पुराना मुद्दा फर्सेउटको अवस्था तथा नागरिकलाई न्यायिक प्रक्रियाबारे जानकारी उपलब्ध हुनेछ कायमुकायम मुख्य न्यायाधीश कुँवरले न्यायपालिकाप्रति नागरिकको विश्वास कायम राख्न छिटो निष्पक्ष र प्रभावकारी न्याय सम्पादन आवश्यक रहेको बताउनुभयो मेला मार्फत अदालतको सेवा न्यायिक प्रक्रिया वैकल्पिक विवाद समाधान कानुनी सहायता तथा नागरिक अधिकार सम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्याउने पनि उहाँले जानकारी दिनुभयो कर्णाली प्रदेशमा करेन्ट लागेर पछिल्ला 3 वर्षमा 33 जनाले ज्यान गुमाएका छन् विकासको पर्याय मानिएको विद्युतीकरण बढे पनि आवश्यक सुरक्षाका मापदण्ड पालन नहुँदा र जीर्ण संरचनाको कारण ज्यान गुमाउनेको संख्या बढेको छ कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतको तथ्याङ्क अनुसार बितेका 3 वर्षको अवधिमा करेन्ट लागेर कर्णाली प्रदेशभर 33 जनाले ज्यान गुमाएका हुन् यो अवधिमा अन्य 4 जना करेन्ट लागेर गम्भीर घाइते भएका छन् प्रदेश राजधानी रहेको सुर्खेत जिल्ला विद्युतीय दुर्घटनाको सबैभन्दा जोखिमपूर्ण जिल्ला रहेको छ त्यहाँ 14 जनाले ज्यान गुमाएका छन् सुर्खेतपछि रुकुम पश्चिममा 5 सल्यान जुम्ला र कालीकोटमा समान 4-4 जनाले दैलेख र जाजरकोटमा 1-1 जनाले ज्यान गुमाएका छन् चालू आर्थिक वर्ष 82-83 को 10 महिनामा ज्यान गुमाउनेको संख्या 12 जना छ विद्युतीय दुर्घटना हुनुमा नागरिकको असावधानीसँगै सरकारी निकाय र विद्युत प्राधिकरणको कमजोरी मुख्य कारण रहेको छ नाङ्गा तार होचा र जीर्ण पोलले जोखिम थपेको छ सामान्य हावाहुरी चल्दा समेत तार चुँडिने र पोलमा करेन्ट प्रवाह हुने समस्या छ कैलालीको टिकापुर र भजनीको थापापुरमा हस्तकलाका सामग्री गुडिया जनावरका आकृति बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार भएका छन् बिहान बेलुका घरको कामधन्दा सकेर दिउँसोको समयमा हातले गुडिया विभिन्न जनावरको आकृति बनाएर महिलाले मासिक 10,000 देखि 20,000 रुपियाँसम्म कमाउन थालेका हुन् कैलालीको भजनी छ थापापुरका जनक चौधरीले ह्यान्डिक्राफ्ट उद्योग नै सञ्चालन गर्नुभएको छ जहाँ हात्ती भेडा एन्जल परी स्पट परी कुकुर लगायतका जनावर र चराका आकृतिहरू बनाइन्छ यी सामग्री झोला बस कारका अगाडि झुन्याउन प्रयोग हुने गर्छन् विभिन्न आकर्षक खालका ह्यान्डिक्राफ्ट देशका विभिन्न सहरसहित विदेशमा समेत निर्यात गरिन्छ उद्योगमा काम गर्दा फुर्सदको समय सदुपयोग अनि आमदानी पनि हुने भएकोले सहज भएको गौलुरी कि राममती चौधरीले बताउनुभयो घरको काम भ्याएर आउने गरेको र महिनामा 15,000 आमदानी गर्दै आएको उहाँ बताउनुहुन्छ अहिलेको कमाईबाट घर खर्च

0: चलेको र आफूलाई अप्ठ्यारो परेको बेला आर्थिक समस्या समेत टर्ने गरेकोले आय आर्जनमा लागेको महिलाहरू बताउँछन्। स्थानीय महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने गरी उद्योग सञ्चालन हुनु महिलाको लागि रोजगारीको अवसर भएको स्थानीय पवि रावलले बताउनुभयो। उहाँले महिलाहरू आय आर्जनमा जोडिएमा जीवन समृद्ध बन्ने भएकोले महिलाले सिप सिक्नु र आय आर्जनका कार्यमा लाग्नु पर्नेमा जोड दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने राष्ट्रपति पौडेलको भनाई, दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौँ।
1: ग्यास सिलिन्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौँ।
2: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बालबालिकाले भेटाउन सक्ने ठाउँमा नराखौँ।
1: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
2: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौँ।
1: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौँ। सेउला, माटो, बालुवा थुपारेर राखौँ।
2: आग लागि बारे चासो राखौँ, चनाखो बनौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे जानकारी, नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य, कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए लगायतका खबरहरू प्रस्तुत गर्यौँ। नेपाल खबरमा अब थप खबरहरू। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको जनसङ्ख्या बिस्तारै बुढौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको प्रभावकारी तथा उत्पादनमूलक व्यवस्थापनका लागि अन्य देशबाट नेपालले पनि सिक्ने अवसर रहने राष्ट्रपति पौडेलको भनाइ छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष र सदस्य पदमा दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज निकालेको सार्वजनिक सूचनामा प्राधिकरणको अध्यक्ष 1 जना र सदस्य 4 जनाको पदका लागि दरखास्त माग भएको उल्लेख छ। यी पदहरूमा नियुक्तिका लागि इच्छुक र योग्य नेपाली नागरिकले आउँदो जेठ 5 गते मंगलबारसम्म कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। उम्मेद्वारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, दरखास्त फारम र अन्य आवश्यक कागजातको विस्तृत विवरण संचार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा उपलब्ध छ। अब विदेशको खबर। पश्चिम बंगालमा भारतीय जनता पार्टी भाजपाका नेता शुभेन्दु अधिकारीले आज मुख्यमन्त्री पदको शपथ लिँदै हुनुहुन्छ। कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैबीच तमिलनाडु टीवीके का प्रमुख एवं अभिनेता विजय बहुमत जुटाउने प्रयासमा हुनुहुन्छ। उहाँले हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आरके करलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दावी पेश गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आजका लागि तय गरिएको शपथ ग्रहण समारोह रोकिएको छ। विजयले राज्यपाल समक्ष 116 जना विधायकको समर्थन पत्र बुझाउनु भएको थियो। त्यहाँ सरकार बनाउनका लागि कम्तीमा 117 विधायकको समर्थन आवश्यक पर्छ। हालै सम्पन्न विधानसभा चुनावमा 234 सिट मध्ये विजयको पार्टी टीवीकेले 108 सिटमा जित हासिल गरेको थियो। अन्य दलले स्पष्ट समर्थन बिना सरकार बनाउन आमन्त्रण गर्न नसकिने राज्यपालको अडान रहेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्यान्ड खेलिरहेका छन्। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर स्कटल्यान्डले पहिला ब्याटिङ गरिरहेको छ। स्कटल्यान्डले ताजा अवस्थामा 41 ओभर 1 बलमा 5 विकेट गुमाएर 223 रन बनाएको छ। आइसिसी विश्वकप क्रिकेट लिग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल ए टोलीले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। नेपालले स्कटल्यान्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको यो तेस्रो खेल हो। यससँगै अस्ति भएको पहिलो खेलमा नेपाल ए टोलीले स्कटल्यान्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्यान्ड बीच त्रिवी क्रिकेट रङ्गशालामा आइसिसी विश्वकप क्रिकेट लिग टू प्रतियोगिता सुरु हुनेछ। र आइपिएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। राजस्थान 10 खेलमा 12 अङ्कसहित तालिकाको 4थो र गुजरात समान 10 खेलमा समान 12 अङ्कसहित तालिकाको 5औं स्थानमा छ। आइपिएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले समान 9 पटक जितेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। जनकपुरमा आजदेखि न्यायिक महोत्सव, न्यायिक प्रक्रियाबारे नागरिकलाई जानकारी उपलब्ध गराउने उद्देश्य। कर्णालीमा करेन्ट लागेर 3 वर्षमा 33 जनाले ज्यान गुमाए, सुरक्षा पूर्वाधारमा सरकारको कमजोरी। कैलालीमा हस्तकलाका सामग्री बनाएर 90 जना भन्दा धेरै महिला स्वरोजगार, मासिक 10,000 देखि 20,000 रुपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा र आइपिएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: लगान शीतलपुर माड़ी पैला घुमा बाबू मैं पैदे देखना घुमा मान देखना घुमा क्या एक दीदी कता गई कता गई है घर वरीपरी हे गोठा जाना गोठा छाड़े देखी क्या लड़े देखी तैंड उठा खाता लिया सुताई अभी तैंड फिर तीन छाड़े इस अपरेशन ही करना पर्च इस नौपोका खून ही हालना पर्चर अब भेन अब एक पल्टी आयुर्वेदिक दवाई में लाना पर्वे समदीन ने भन्न भाई कपड़ा भी पंचा कान बाबू कपड़ा अब आशा छैन भने ल चाँड हेरा खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँ अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ।
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: चापागाई सप्लायर्स हाम्रो कीर्तनपुर बजारमा छ नि।
4: चापागाई सप्लायर्स कीर्तनपुर बजार माडी
5: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
4: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451-75518 र 98027-75518
6: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
7: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै।
8: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
9: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन? यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन?
1: माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ, जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुका साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ।
2: सम्पर्क 97484-36036 र 98244-42209।
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ।
4: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
5: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
4: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
6: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
6: सम्पर्क 98119-32811 र 98653-73687।
7: यो बिजेपीले दाना खुवाउ त्यसलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
8: माछा ब्रोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
8: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान। विजय प्लेट दाना।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसले सुदूरपश्चिम प्रदेश स्तरीय भेला आजदेखि धनगढ़ीमा शुरू हुँदैछ। भेलामा सहभागी हुन पार्टी सभापति गगन कुमार थापा सहितका नेताहरू धनगढ़ी पुगिसकेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित भएपछि थापा पहिलो पटक निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा भइरहेको कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ। कंग्रेस नेता कार्यकर्ताले थापालाई धनगढ़ी विमानस्थलमा स्वागत गरेका छन्। उहाँको स्वागतमा देउवा पक्ष मानिने मुख्यमन्त्री कमल बहादुर शाह आफ्नो क्याबिनेटका मन्त्री लिएर धनगढ़ी विमानस्थल पुग्नु भएको थियो। विमानस्थलमा शाहले थापालाई स्वागत गरेपछि सुरक्षाकर्मीले भित्र प्रवेश नदिएपछि भेट्न पाएनन्। मुख्यमन्त्री र मन्त्रीहरू थापाको स्वागतमा पुगे पनि देउवा पक्ष प्रदेश सभापति वीरबहादुर बलायर र कैलाली सभापति नारायण दत्त भट्ट भने देखिनु भएन। स्रोतका अनुसार सभापति बलायर भने भेलामा सहभागी हुनुभएको छैन। कैलाली सभापति भट्टले भने कार्य व्यस्तताका कारण कार्यक्रममा सहभागी हुन नपाएको बताउनु भएको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना सांसदहरूका लागि दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आजदेखि शुरू गरेको छ। सक्षम सांसद सशक्त संसद भन्ने मूल नाराका साथ शुरू भएको यो प्रशिक्षण राष्ट्रपाको प्रशिक्षण विभागले आयोजना गरेको हो। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बिहान 11:30 बजेदेखि शुरू भएको यो कार्यक्रम बेलुका 5 बजेसम्म चल्नेछ। संसदमा पार्टीको उपस्थितिलाई थप प्रभावकारी बनाउन र कार्यक्षमता अभिवृद्धि गर्न यो प्रशिक्षण आयोजना गरिएको राष्ट्रपालले जनाएको छ। प्रशिक्षण कार्यक्रममा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम मुवागले महामन्त्री द्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह साथै सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारीहरूले सांसदहरूलाई प्रशिक्षण दिनुहुनेछ। भोलि आइतबारसम्म चल्ने यस प्रशिक्षणमा सहभागी सांसदहरूले संसदीय समितिका कार्यप्रणाली र सदनका आगामी योजनाबारे पनि छलफल गर्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका ज्येष्ठ नागरिकहरूको अनुभव र सिपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकहरूले गरेका असल अभ्यासलाई पाठ्यक्रम वा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने धारणा राख्नु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।

That's right. यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ्स गुड

0: वॉशिंग मशीन में 6 केजी एरियल, टॉप लोड वॉशिंग मशीन में 2 केजी एरियल, सेमी ऑटोमेटिक वॉशिंग मशीन में 1 केजी एरियल, माइक्रोवेव ओवन में कुकिंग किट र एसी में फ्री इंस्टॉलेशन। नागरिकता भए पुग्छ, सीजेएलएक्स ईएमआई मार्फत सजिलै खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर सिराहाको बरियापतिमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी व्यापारी र राजनैतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको तेस्रो दिन आज हुलाकी मार्गमा र्याली तथा घोड सभा गरिएको छ। सरकारले 2083 वैशाख 21 गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियापति छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीय स्तरमा विरोध चर्किएको हो। स्थानीयवासीले उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने भन्दै आन्दोलन थालेका हुन्। र बाँकी प्रहरीले स्रोत नखुलेको 6,12,000 रूपियाँ सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जिल्लाको नरैनापुर गाउँपालिका 5 29 वर्षीय बिरबल कुम्हार र नरैनापुर 4 38 वर्षीय मुनिब खाँ रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार उनीहरूलाई नेपालगंज उपमहानगरपालिका 3-1 लैनीबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा पठाइएको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भयो।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा,
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855088002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बज्न लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
6: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97 45 23 91 63।
8: हेलो आयन, के छ?
9: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
8: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
9: भिडियो अन गर न यार।
8: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
9: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
12: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
13: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
14: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ स्वदेश एफएम तिरानब्बे थोप्लो दुई मेगा हर्स।
1: बासै पर्यो आजै राति मायालुको घरमा, बासै पर्यो आजै।

0: बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्च्याउन नि नमिल्ने, अब टोइलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855240934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरो प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 0 89 90 74 46 182 र 98491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
4: बारिस्टा,
7: बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

WN Aryan 99.1 समय को ख्याल राखौं 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र र आम जनताको अपेक्षालाई समेट्ने गरी ल्याइने बताउनु भएको छ। पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले बजेट समावेशी र न्यायपूर्ण हुने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले बजेट निर्माणको काम तीव्र रूपमा भइरहेको जानकारी दिँदै वैशाख अन्तिमसम्ममा बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गरिने बताउनु भएको छ। संवैधानिक व्यवस्था अनुसार जेठ 15 गते सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको छ। रूस र युक्रेन बीच बढ्दो तनावका कारण नेपाली दूतावासले नेपाली नागरिकहरूलाई युक्रेन भ्रमण नगर्न विशेष आग्रह गरेको छ। युक्रेनको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बर्लिन स्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत अर्को सूचना नआएसम्मका लागि कुनै पनि प्रयोजनले युक्रेन भ्रमणको योजना भएका नेपालीहरूलाई आफ्नो भ्रमण स्थगित गर्न आग्रह गरेको छ। साथै हाल युक्रेनमा रहेका नेपाली नागरिकहरूलाई समेत आफ्नो सुरक्षाको ख्याल राख्दै यथाशीघ्र सुरक्षित रूपमा नेपाल फर्किन सूचित गरिएको छ। युक्रेनमा रहेका वा समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहयोगका लागि बर्लिन स्थित नेपाली दूतावासको सम्पर्कमा रहन भनिएको छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सुरक्षित व्यवस्थित र नियमित आप्रवासन प्रवर्धनप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आप्रवासन समीक्षा मञ्चको बहसमा नेपाल प्रमुख श्रम आपूर्तिकर्ता राष्ट्र भएको स्मरण गराउँदै उहाँले नेपाल आफ्ना नागरिकको सुरक्षित र मर्यादित आप्रवासनका पक्षमा दृढ रहेको बताउनु भएको हो। सो अवसरमा उहाँले करिब 40 लाख नेपाली आप्रवासी श्रमिकहरूले विदेशी मुलुकको अर्थतन्त्र र नेपालको राष्ट्रिय विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा समेत गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: कैशबैक तथा श्योर शॉन गिफ्ट्स वॉशिंग मशीन में 6 केजी एरियल मैटिक एसी में फ्री इंस्टॉलेशन र नागरिकता मात्र भए पुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ ग्लोबल नम्बर 1 टीसीएल इंस्पायर ग्रेटनेस
1: यो हो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
3: अब बाकी खबर सिराहाको बरियारपट्टि स्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णय विरुद्ध स्थानीयवासी व्यापारी र राजनैतिक दलहरू आन्दोलनमा उत्रिएका छन् सरकारले गत वैशाख 21 गते राजपत्रमा

सूचना प्रकाशित गरी वन सरकारले हटाउने निर्णय गरेपछि सो क्षेत्रमा विरोध छर्किएको हो। आन्दोलनको तेस्रो दिन आज प्रदर्शनकारीहरूले बरियार फटी बजार परिक्रमा गरी हुलाके मार्गमा र्याली र कोण सभा गरेका छन्। प्रदर्शनका कारण हुलाके राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुहरूले शास्ति खेप्नु परेको छ। र तनहुँ जल विद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रूखहरू कटान अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेसँगै निर्माण कार्यले थप गति लिने भएको हो। आयोजना प्रमुख श्याम सिंह भण्डारीका अनुसार भरतपुर महानगरपालिकाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा पर्ने 1263 वटा रूख काटिनेछ। यसका लागि आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता भइसकेको छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: मात्रै त बेगनास तिर तपाईँ
1: म पनि यतै खेवा तालतिर
0: छु खेवा ताल
1: अनि सुन्नु न आज म हजुरलाई सामान
0: दिएको छु भेट्नुपर्छ है त

0: शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घन्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बालबुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: कल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो गर्दाखेरि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चौक नारगढ़, फोन 0556-595-174, मोबाइल 98-550-50-934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालिन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSBC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagad Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 5570 7061 र 9855 7073
2: 24 घण्टा इमर्जेन्सी

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्बभन्दा धेरै रोयल्टी सङ्कलन, 4 शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौँ किलोमिटर यात्रा गर्ने चराहरू सङ्कटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि 2 दिने प्रशिक्षण सुरु, सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढाउने चेतावनी। र अभ्यास खेलमा स्कटल्यान्डले नेपाललाई 303 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका छन्। यो सङ्ख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढिरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1 अर्ब 7 करोड 40 लाख रुपियाँ सङ्कलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको 4 शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो 4 शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहणका क्रममा 4 शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 हिमालमा 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1 अर्ब 24 करोड 41 लाख रुपियाँ रोयल्टी सङ्कलन गरेको छ। आज चराहरूको विश्व बसाई सराई दिवस, हरेक वर्ष मे महिनाको 2 शनिबार मनाइने यो दिवस, यस वर्ष हरेक चरा महत्त्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्त्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि चराहरू लामो यात्रा गर्छन्। यही यात्रालाई बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढी प्रजाति मध्ये झन्डै 40% नियमित रूपमा बसाई सर्ने चराविद कृष्ण भुसालले बताउनुभयो। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँ बसाई सराई चराको आवागमन विशेष महत्त्वपूर्ण छ। हिउँदयाममा रुस, चीन, मङ्गोलिया र युरोपबाट 150 भन्दा बढी प्रजातिका हजारौँ चरा नेपाल आउँछन् भने गर्मी याममा अफ्रिका र श्रीलङ्काबाट झन्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यी चराको यात्रा अत्यन्तै चमत्कारिक छ। आर्कटिक टर्न हरेक वर्ष झन्डै 90,000 किलोमिटर पार गर्छ भने नेपालमा हिउँद बिताउन आउने खोया हाँस सगरमाथाभन्दा माथि झन्डै 9,375 मिटर उचाइबाट सिधै हिमाल नागेर प्रवेश गर्छ। तर पछिल्ला वर्षहरूमा यी चरा गम्भीर सङ्कटमा छन्। वासस्थान विनाश, वन डढेलो, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा बाधा पुगिरहेको चराविद भुषाल बताउनुहुन्छ। विज्ञहरूका अनुसार यी चराको दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसम्मको सक्रिय सहभागिता आवश्यक छ।

0: राष्ट्रिय पंछी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंछीमा बर्ड फ्लू देखिएपछि झन्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंछी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंछी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंछीमा पनि देखिएको छ। बर्ड फ्लूको कारणले झन्डै 2000 कुखुराको चल्ला, झन्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बटाई झन्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा भइरहेको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायतका पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने सङ्केत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्याङ्कन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ। पराजुलीले यस विषयमा पार्टी र संसदीय दलले मूल्याङ्कन गर्ने चेतावनी समेत दिनुभयो। नागरिकले नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, पारदर्शिता र जनउत्तरदायित्वलाई व्यवहारमा उतार्नु पर्ने आवश्यकता रहेको बताउँदै उहाँले क्षमता र परिणामले नै जनताको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। तनहु जलविद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारणलाई निर्माणका लागि चितवनको राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले प्रसारणलाई निर्माण क्षेत्रभित्र

पर्ने रुखहरूको कटान र व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। अनुमति अनुसार अकलादेवी र सिद्धदेवी सामुदायिक वन क्षेत्रका 1263 रुख कटान गरिने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। अब विदेशको खबर। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेढी र अन्य चरम मौसमका घटनाहरू बढाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एलनिनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ्नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एलनिनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइदिएको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्यान्ड खेलिरहेका छन्। माथिल्लो बुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्यान्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। नेपाल एले स्कटल्यान्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका आफ्नो कार्यतालिका अनुसार आजको खेल तेस्रो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्यान्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृङ्खलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। चार बन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सगरमाथामा अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिए, 1 अर्ब भन्दा धेरै रोयल्टी संकलन, चौथो शिविरसम्म बाटो खुल्यो। आज चराहरूको विश्व बसाई सराई दिवस, हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको

0: पछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि, विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र, विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेहरी लगायतका घटनाहरू बढाउने चेतावनी, र अभ्यास खेलमा स्कटल्यान्डले नेपाललाई 303 रनको लक्ष्य दियो।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्ग

0: रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481, वेबसाइट झुले.com.np।
4: घाटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। पछिल्लो 24 घण्टामा 2034 गाडी चालक नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 22,12,000 रुपियाँ राजस्व जम्मा भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर 140, नियम विपरीत राइड सेयरिङ गरेका 184, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता 87 र तीव्र गतिमा गाडी हुइकिएका 210 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 120, निषेधित क्षेत्रमा हर्न बजाउने 57, सडक पेटीमा सवारी साधन पार्किङ गर्ने 96, एकतर्फी सडकमा गाडी चलाउने 110 र अन्य गाडी नियम पालना नगरेका 1,029 जनालाई कारवाही गरिएको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कानून विपरीत काम गरेको पाएपछि 3 व्यावसायिक फर्मलाई जरिवाना गरेको छ। विभागले हिजो काठमाडौँ र ललितपुरका गरी 23 पसल तथा फर्ममाथि अनुगमन गरेकोमा 3 नगद जरिवाना तिराएको छ। विभागका अनुसार काठमाडौँ महानगरपालिका 31 शङ्ख मूलमा रहेको सिजलाई 10,000 जरिवाना गरिएको छ। यसै गरी काठमाडौँ महानगरपालिकाकै 32 सहयोगी मार्गमा रहेको सतसाहेब कस्मेटिक स्टोर र काठमाडौँ 10 बानेश्वरमा रहेको चाँद ब्युटी कलेक्सन सेन्टरलाई 10,000 रुपियाँका दरले जरिवाना तिराइएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित अन्तर्राष्ट्रिय सिम्पोजियमलाई सम्बोधन गर्दै मेयर महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको छ। महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका कल्याणकारी योजनाहरूबारे जानकारी दिँदै उहाँले वार्षिक 10,000 रुपियाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो। काठमाडौँको भ्रिकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा अस्ति बिहिबार सुरु भएको दक्षिण एसियाली व्यापार मेला चलिरहेको छ। दक्षिण एसियाली देशहरूका विभिन्न उत्पादन तथा सेवाको प्रवर्धन गर्ने, बजार सम्भाव्यताको अध्ययन गर्ने र क्रेता विक्रेता बीच सहकार्य विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो। मेलामा दक्षिण एसियाली देशका उद्योग, व्यापार तथा सेवा सम्बन्धी विभिन्न उत्पादनहरू प्रदर्शनीका लागि राखिएका छन्। आयोजकका अनुसार प्रदर्शनीका साथै व्यापारी सांसारिक भेटघाट, खाना महोत्सव, रक्तदान कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समेत भइरहेका छन्। मेलाले नेपालमा लगानी तथा व्यापार विस्तारका नयाँ सम्भावनाहरू सृजना गर्ने विश्वास लिएको छ। मेला वैशाख महिनाको आउने सोमबारसम्म सञ्चालन हुनेछ। र श्रीमद् भागवत गीता पढौँ पढाउँ र जीवनमा लगाउँ भन्ने नाराका साथ गीता मैत्री मिलन कार्यक्रम आयोजना हुँदैछ। नेपालको सांस्कृतिक इतिहासको संरक्षण गर्दै सुसंस्कृत र समुन्नत राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रममा गीता परिवारका संस्थापक स्वामी गोविन्द देव गिरीबाट श्रीमद् भागवत गीता अध्ययनको महत्त्वबारे विशेष प्रवचन हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज चराहरूको विश्व बसाई सराई दिवस। हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा, स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। काठमाडौँ उपत्यकामा ट्राफिक कारबाहीमा एकै दिन 1,029 जनालाई कारबाही, 22,12,000 राजस्व संकलन। र भ्रेकुटी मण्डपमा चलिरहेको दक्षिण एसियाली व्यापार मेलामा उपभोक्ताको आकर्षण। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। डेङ्गीको संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट जोगियो।

0: स्वास्थ्य केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
1: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4 93 580 98 5570 2640।
2: It's 4 o'clock. अहिले 4 बजेको छ।

नेतृत्वको कार्य समितिले अघि बढाएको यो प्रक्रियालाई स्वीकार नगर्ने भन्दै अध्यावधि कार्य बहिष्कार गरेका छन्। सदस्यताको विषयलाई लिएर कंग्रेसभित्रको विवाद अझै साम्य हुन सकेको छैन। कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले विधिको शासन र स्वतन्त्र न्यायपालिकाप्रति न्यायपालिकाको अटुट प्रतिबद्धता दोहोर्याउनु भएको छ। 74 कानून दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संवैधानिक सर्वोच्चता र नागरिकको मौलिक हकको संरक्षणमा अदालत निरन्तर क्रियाशील रहने बताउनु भएको छ। उहाँले न्यायपालिकाको सुधार एक्लो प्रयासबाट सम्भव नहुने भन्दै यसलाई राज्यका सबै अङ्गहरूको साझा दायित्वका रूपमा व्याख्या गर्नु भएको छ। हाल कार्यान्वयनमा रहेको 5 पञ्चवर्षीय रणनीतिक योजनाका सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै उहाँले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउन न्यायाधीश कानून व्यवसायी र कर्मचारीहरूको समन्वयित प्रयास अपरिहार्य रहेकोमा जोड़ दिनुभएको छ। नेपाल प्रधान न्यायालय ऐन 2008 लागू भएको सम्झनामा हरेक वर्ष वैशाख 26 गतेलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ। आगामी मनसुनजन्य विपदको जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले देशभरको उद्धार र प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राखेको छ। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्रेले उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गरी विपद व्यवस्थापनका लागि प्रहरी टोली तम तयार रहेको जानकारी दिनुभएको छ। विपदबाट हुन सक्ने मानवीय र भौतिक क्षति कम गर्न पहिरो जान सक्ने सम्भावित क्षेत्रको पहिचान गरिसकिएको र राष्ट्रिय राजमार्गहरू अवरुद्ध हुन नदिन विशेष सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। प्रवक्ता काफ्लेका अनुसार सबै प्रदेशमा उद्धार तथा राहत सामग्री पुगिसकेको छ भने तल्ला युनिटसम्मै पूर्व अभ्यास र आवश्यक सामग्रीको व्यवस्थापन भइसकेको छ। प्रहरीले नागरिकलाई सम्भावित जोखिमबारे सुसूचित गराउँदै ढुक्क हुन आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ઇન્વર્ટર માં ફ્રી ઇન્ડક્શન, ફ્રન્ટ લોડ વોશિંગ મશીન માં ફ્રી 6 કેજી એરિયલ, ટોપ લોડ માં ફ્રી 2 કેજી એરિયલ, સેમી ઓટોમેટિક માં 1 કેજી એરિયલ, ડિશ વોશર માં વોશિંગ ટેબ્લેટ, ર માઇક્રોવેવ ઓવન માં કુકિંગ કીટ, હરેક ખરીદ માં શોર્ટ શોર્ટ ગિફ્ટ, ર બમ્પર માં માઇડિયા 5 થી 19 લિટર રેફ્રિજરેટર જીતને મોકા. નાગરિકતા ભાઈ પુખ્ત સહજ EMI મારફત ખરીદ કરન સકિન્છ.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. भारतको जोगवानी हुँदै विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूका लागि अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था लागू गरिएको छ. सीमा क्षेत्रमा बढ्दो तस्करी, अवैध गतिविधि र शंकास्पद व्यक्तिको आवागमनलाई नियन्त्रण गर्न मोरङ प्रशासनले सुरक्षा सक्रियता बढाएको हो. मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटरेल नेतृत्वको टोलीले आज सीमा क्षेत्रको स्थलगत अनुगमन गरी नयाँ व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ. अबदेखि सीमा नाका पार गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खोल्ने आधिकारिक कागजात जस्तै नागरिकता, आधार कार्ड वा अन्य सरकारी परिचय पत्र सुरक्षाकर्मीलाई देखाउनु पर्नेछ. प्रशासनको यो निर्णयसँगै सीमा क्षेत्रमा सुरक्षा निकायले माइकिङ गर्दै सर्वसाधारणलाई नयाँ नियमबारे जानकारी गराइरहेका छन्.

आज भएको ट्र्याक्टर दुर्घटनामा परि चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका 13 का 25 वर्षीय बसन्त बुढा थोकेको घटनास्थलमै मृत्यु भएको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ। देशका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्ष सिक्दा कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
9: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्सी, काठका दराज, पलङ, लोबेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य।
6: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

देशको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा उनको अरू 93.2 मेगाहर्ज।

अनुहार भरी कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440। आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
3: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
3: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, लाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
4: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042।
5: हेलो आयन, के छ?
6: के हो यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर हाम्रो नेपालमा?
5: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
0: नेपालमा विद्युत जडी क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी।
1: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति।

0: इङ्ल्यान्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
1: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
2: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
1: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
2: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
3: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यवहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।
0: यसैबीच कार्यक्रममा सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले निर्भीक भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आह्वान समेत गर्नुभएको छ। न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने भन्दै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
4: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी अधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।
0: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ ललितपुरको जावलाखेलमा प्रशिक्षण भइरहेको छ। यसैबीच प्रशिक्षणमा सांसदहरूको उपस्थिति कम भएपछि संसदीय दलका उपनेता गणेश पराजुलीले सार्वजनिक रूपमा नै असन्तुष्टि जनाउनु भएको छ। उद्घाटन सम्बोधनमा उहाँले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्व दिएको बताउँदै अपेक्षित उपस्थिति नदेखिनु संसदीय भूमिकाबाट विमुख हुने

0: संकेत रहेको उल्लेख गर्नुभयो। पार्टीले आयोजना गरेको यो कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उहाँको भनाइ छ।
1: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अरू चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्य रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न पाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। सभापति थापाले पार्टीको जिम्मेवारीमा बसेर फागुन 21 गतेको चुनावमा उम्मेद्वारलाई असहयोग गरेका नेताहरूलाई केही समयका लागि जिम्मेवारी मुक्त गर्ने पनि बताउनुभयो।
0: देशको कुल विद्युत जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
1: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रुपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसैबीच यो सिजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको निर्देशक गौतमले बताउनु भयो। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणका लागि नेपालका 30 हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रुपियाँ रोयल्टी संकलन गरेको छ।
0: हरेक वर्ष मे महिनाको दोस्रो शनिबार मनाइने विश्व बसाई सराई चरा दिवस यस वर्ष हरेक चरा महत्वपूर्ण छन्, तपाईँको अवलोकनले महत्व राख्छ भन्ने नाराका साथ मनाइँदैछ। अनुकूल मौसम, सुरक्षित वासस्थान र प्रजननका लागि गरिने लामो यात्रालाई नै बसाई सराई भनिन्छ। विश्वमा पाइने 11,000 भन्दा बढी प्रजाति मध्ये झण्डै 40% नियमित रूपमा बसाई सर्छन्। नेपाल मध्य एसियाली उडान मार्गमा अवस्थित भएकाले यहाँका चराको आवागमन विशेष महत्वपूर्ण छ। हिउँदयाममा रूस, चीन, मंगोलिया र युरोपबाट 150 भन्दा बढी प्रजातिका हजारौं चरा आउँछन् भने गर्मीयाममा अफ्रिका र श्रीलंकाबाट झण्डै 62 प्रजातिका चरा बच्चा कोरल्न आउँछन्। यस्तै झण्डै 50 प्रजाति नेपालको बाटो हुँदै भारत, पाकिस्तान र अफ्रिकासम्म पुग्छन्। तर पछिल्ला वर्षहरूमा वासस्थान विनाश, सिमसार अतिक्रमण, विषादीको प्रयोग र अवैध शिकारका कारण यिनको आवागमनमा गम्भीर बाधा पुगिरहेको छ। विज्ञहरूका अनुसार दिगो संरक्षणका लागि स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारीसँगको सक्रिय सहभागिता आवश्यक छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 94-555।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई, महाभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम मुकायम प्रधान न्यायाधीश मल्लको आह्वान, नेपालमा विद्युत जडी क्षमता 4,296 मेगावाट पुग्यो, 99% जनसंख्यामा विद्युतको पहुँच पुगेको सरकारको दावी, सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिए लगायतका खबर प्रस्तुत गर्यौं।
0: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। प्री मनसूनमा प्राय दैनिक जसो पानी पर्ने घटना कम हुने गरेकोमा यस वर्ष झण्डै 2 हप्तादेखि लगातार जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम बाहेक सबै जसो प्रदेशका 1-2 ठाउँमा पानी परिरहेको छ। आज राति विशेष गरी बागमती प्रदेशको पूर्वी भूभाग, कोशी प्रदेशका पहाड़ी तथा हिमाली जिल्लाहरूमा थप वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम, मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
0: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि 12 पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50,00,000 रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार सुरुमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2,000 कुखुराको चल्ला, झण्डै 1,200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33 सेतो कालो टर्की 47 बटाई झण्डै 450 नष्ट गरिएको कार्यालयले जनाएको छ। यसै गरी फार्म नजिक राखिएको तिनीहरूको दाना पनि नष्ट गर्नु परेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनुभयो।
1: चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित मर्यादित र पारदर्शी बनाउन जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवामा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएको एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समिति जनाएको छ।
0: जेनेभामा रहेको नेपालको स्थायी नियोगले बुद्ध जेनेभा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेभा महासन्धिको मानवीय मूल्य मान्यतासँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै 2/3 शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनुभयो। हिजो मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड ले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल ए ले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिका खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गते गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच 3B क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका 7:45 शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश गेवाली।
7: आजको रंगदर्पण सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्तिमा केन्द्रित छ।
10: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दुर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु।
7: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाइ छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाई अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संघारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

0: नेपालमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात् सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा टाट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य:
1: सेन्सरले एउटा नियमन गरेर चाहिँ सर्टिफिकेट दिइसकेपछि त्योभन्दा कि त केही त्यस्ता इस्युहरू छन् भने चाहिँ सेन्सर हुनु पूर्व नै ती चिजहरू चाहिँ आउनु पर्यो, रिलिज मिति आए पनि रिलिज मिति भन्दा अलिकति अगाडि आउनु पर्यो। तर एक हप्ता अगाडि गर्ने भने त यो त भोलि चाहिँ कस्तो हुन्छ भने यही प्रवृत्ति हाबी हुँदै गयो भने कसै कसैको सिनेमा लाग्दैछ त्यसमा केही न केही विषय त हुन्छ, सिनेमा भनेको समाजको विषय नै हो होइन, यो विषय भएको यस्तो छ है भनेर जसले जसको सिनेमा पनि रोकिदिन सक्ने भयो क्या। अदालतमा रोकिसकेको सिनेमा भने त ठिक छ, भोलिपल्ट पर्सिपल्टै अदालतले फेरि ल चलाउन पाउँछ भनेर अदालतले भन्देला, तर जब तोकिएको मितिमा रिलिज नहुने बित्तिकै निर्माताको त लाखौं करोडौं रुपियाँ डुब्छ नि त।
0: चलचित्र समाजको ऐना हो र यसले सामाजिक विषयवस्तु उठाउँदा कतिपय पक्षको असहमति हुन सक्छ, तर धेरै जसो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कला मैत्री हुन सक्दैन, तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनीतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने टटकारो आवश्यकता देखिएको छ।
2: आफ्नो ज्यानको बाजी राखेर पाक्कु मुखबाट पनि आफ्नो सन्तानलाई जगाएर ल्याउँछ, तर त
3: होइन, तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरू कहाँ आउनेले डिग्री मान थाले?
4: यति गर्दैन सचिव, छोरीले साह्रै पढ्ने रहर गरेको छ क्या।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो, तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

0: चलचित्र भनेको कला र पसिनाको मिश्रण हो। यसलाई जोगाउनु निर्माता, नियामक निकाय र समाजको साझा उत्तरदायित्व हो। प्रदर्शनको मुखमा गरिने अवरोधले न्यायभन्दा बढी अन्याय र क्षति निम्त्याउने भएकाले कुनै पनि विवादलाई अन्तिम प्रहरसम्म कुरेर बस्नु हुँदैन। सहकार्य, समन्वय, संवाद र कानूनी स्पष्टता नै यस समस्याको दिगो समाधान हो भन्नुहुन्छ चलचित्र समीक्षक ऋषिराज आचार्य।
1: कुनै विषयवस्तुमा चलचित्र बनाउँदैछ भने पहिल्यै त्यो होमवर्क काम गर्ने बेलै उहाँहरू बिचमा चाहिँ एउटा अन्डरस्ट्यान्डिङ हुनु पर्यो होइन। अनि त्यसपछि यदि त्यतिखेर हुन नसकेका केही चिज छन् भने चाहिँ चलचित्र रिलिजको कम्तीमा एक महिना पहिला नै यस्ता विषयवस्तुमा यदि सेन्सर बोर्ड अनि अब चलचित्र विकास बोर्ड सम्बन्धित पक्षको चाहिँ बेला बेलामा यस्ता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आउ नहुँदै सुरुमै छलफल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
2: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायम कायम प्रधान न्यायाधीश मल्लको आह्वान।
2: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसङ्ख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
3: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय, संवाद र कानूनी स्पष्टता आवश्यक।
2: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
3: र एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आइपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महर्जन र भजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: स्वदेश FM 93.2 मेगाहर्ज।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

सोमेश्वर माध्यमिक विद्यालय माडीका पूर्व विद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटना। जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम अन्तर्गत आयुर्वेद स्वास्थ्य क्लिनिकबाट 227 जनाले सेवा लिए। चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पनि रुख कटानको अनुमति प्राप्त। चितवन जिल्लामा एम्बुलेन्समा जीपीएस जडान गर्न अनिवार्य। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै संसदीय बोर्ड गठन। सुकुम्बासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन। र अनुसन्धानका लागि पालिएका पंक्षीमा बर्ड फ्लू 50 लाख रुपियाँको क्षति। देशमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। भरतपुरबाट जनकपुरको राम मन्दिर दर्शन तथा अवलोकन भ्रमणका लागि छुटेको सोमेश्वर माध्यमिक विद्यालय बरुवा माडीका पूर्व विद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटनामा परेको छ। GP06001045 नम्बरको बस शुक्रबार बिहान करिब 8:30 बजे भरतपुरबाट छुटेकोमा दिउँसो करिब 1 बजे दुर्घटनामा परेको हो। यात्रामा सोमेश्वर माध्यमिक विद्यालयमा एसएलसी 2052-53 ब्याजका 29 जना सहपाठीहरू सवार रहेको जनाइएको छ। दुर्घटनामा परेका मध्ये 3 जनाको हात भाँचिएको तथा अन्य 3 जनाको टाउकोमा चोट लागेको बताइएको छ। सामान्य घाइतेहरूको निजगढ सिटी अस्पतालमा र गम्भीर घाइतेहरूको वीरगंजमा उपचार शुरू भएको छ। बस जनकपुर स्थित राम मन्दिर तर्फ गुड्दै गर्दा अचानक अगाडि टाटा सुमो गाडी आइसके दुर्घटनामा परेको एक यात्रुले जानकारी दिनुभयो। माडिसा जगन्नाथपुरीमा सञ्चालित जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम अन्तर्गतको आयुर्वेद स्वास्थ्य क्लिनिकबाट 227 जनाले सेवा लिएका छन्। माडी नगरपालिका वडा नम्बर 7 को आयोजनामा तथा माडी नगरपालिका र माडी आयुर्वेद औषधालयको सहकार्यमा आधारभूत स्वास्थ्य केन्द्र जगन्नाथपुरीमा शुक्रबार आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो। क्लिनिक मार्फत महिला 139 जना र पुरुष 88 जना गरी कुल 227 जनाले आयुर्वेद सेवा लिएको आयोजकले जनाएको छ। वडा अध्यक्ष चन्द्रकुमारी बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिका कि नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदी, कार्यपालिका सदस्य कमल बहादुर भुजेल, वडा सदस्य ढाकमोहन तिमसिना लगायतको पनि सहभागिता रहेको थियो। चितवन जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्लाधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा गर्न निर्देशन दिएको छ। तनहु जल विद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पनि रुख कटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। हर्क सम्पाङले आफू सांसद वा प्रतिपक्षीय दलको नेता मात्र नभई सर्वप्रथम एक मान्छे भएकाले पीड़ित नागरिकको दुःखमा साथ दिन आएको बताउनुभयो। उहाँले सुकुम्बासी समस्या व्यवस्थापन नगरी बल प्रयोग गर्नु लोकतान्त्रिक सरकारको शैली नभएको उल्लेख गर्नुभयो। घाँस, बाँस र कपास नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले विस्थापित नागरिकलाई होल्डिङ सेन्टर, लज वा टेन्टमा राख्नु समाधान नभएको जिकिर गर्नुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जो जहाँ बसेका छन् त्यही व्यवस्थित रूपमा बस्न पाउने अधिकार सुनिश्चितता गर्न सरकारसँग उहाँको माग थियो। उहाँले सुकुम्बासीलाई नडराउन आग्रह गर्दै अन्याय विरुद्ध आफू साथमा रहने प्रतिबद्धता समेत जनाउनुभयो। ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तरपुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित 2 दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरू भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो।
नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै संसदीय बोर्ड गठन गरेको छ। शनिबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय दलका नेता प्रमुख सचेतक सचेतक र राष्ट्रिय सभाका सचेतक गरी छ जना पदाधिकारी रहनेछन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रुख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रुख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न नपाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुईजना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। केन्द्रीय सदस्य बिना शाह र बसन्ती गेवालीले अध्यक्षलाई सम्बोधन गर्दै छुट्टा छुट्टै पत्र मार्फत केन्द्रीय सदस्य तथा साधारण सदस्य समेत नरहने गरी शुक्रबार राजीनामा दिएको जानकारी गराएका हुन्। उनीहरूले व्यक्तिगत तथा अन्य विविध कारणले पार्टीलाई आवश्यक समय दिन नसकेको उल्लेख गर्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका हुन्। बजारमा व्याप्त अनियमितता कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। 10 दिन अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुला कार्यालय बीच राहदानी वितरण गर्ने सम्बन्धी सम्झौता भए अनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्याउन हल्कारा तयारी अवस्थामा छन्। हुला कार्यालयमा आएका चिठी पत्र पत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्याउने श्रेणीविहीन कर्मचारीलाई हल्कारा भनिन्छ। जिल्ला हुला कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी हुलाक सरकारी कुरियर सेवा सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घर दैलो राहदानी चाहिने सेवाग्राहीका लागि सहजता दिने तयारी गरिएको हो। देशको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणका क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि 12 पालिएका पन्छीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले 12 परवानीपुरमा रहेको राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पन्छी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 6 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 58% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। सोमेश्वर माध्यमिक विद्यालय माडीका पूर्व विद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटना। जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम अन्तर्गत आयुर्वेद स्वास्थ्य क्लिनिकबाट 227 जनाले सेवा लिए। चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पनि रुख कटानको अनुमति प्राप्त। चितवन जिल्लामा एम्बुलेन्समा जीपीएस जडान गर्न अनिवार्य। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै संसदीय बोर्ड गठन। सिक्किमवासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन। र अनुसन्धानका लागि पालिएका पन्छीमा बर्ड फ्लू 50 लाख रुपियाँको क्षति। देशमा विद्युत जडित क्षमता 4,296 मेगावाट पुग्यो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत सङ्गीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056 55 69 63 98 55 77 0 61 र 98 55 77 0 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056 53 40 4 93 5 80 र 98 55 26 40
3: It's 7 o'clock. अहिले 7 बजेको छ.
4: रेडियो नेपाल हो. साँझ 7 बजेको समाचारमा स्वागत छ. म सुमिता लामा. सुरुमा प्रमुख समाचार. कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड. यस वर्षको मनसुन जेठ 18 सुरु भई असो 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण. राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कंग्रेसको सधैँ सहयोग रहने सभापति गगन कुमार थापाको भनाई र रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा.
5: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर. मात्र रु 20 प्रिपेड सिम कार्ड रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS.
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस.
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म.
6: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्.
7: नेपाल टेलिकम राष्ट्रको संचार.
4: अब समाचार विस्तारमा. राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड़ दिनुभएको छ. कानून दिवस 2083 अवसरमा आज सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनुभयो.
8: कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्दछ. विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने

पहुँची स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। उहाँले संविधानको इमानदार पूर्वक कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानून दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। यस वर्षको मनसून आगामी जेठ 18 गतेबाट शुरू हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असोज 14 रहने मनसूनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। यसैबीच मनसून जन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। यस्तै मनसूनजन्य विपदसँग जुझ्न उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै मौसमजन्य विपद प्रतिकार्यका लागि पूर्व तयारीका सम्पूर्ण कार्य भइसकेको नेपाल प्रहरी सहितका सुरक्षा संगठनले पूर्व तयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभि नारायण काफ्लेले बताउनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयले जनाएको छ। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। आगामी जेठ 3 गतेसम्म सञ्चालन हुने अभियानमा सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। पर्सीदेखि सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश विदेश रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ भोलिसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम शुरू भएको हो। ललितपुरको जावलाखेलमा आजदेखि शुरू भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिक त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने बताउनुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताउनुभयो। महामन्त्री गुरूराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी संगठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताउनुभयो। कार्यक्रममा कंग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीलाई एक ढिका बनाएर लानुपर्नेमा जोड़ दिनुभयो। कैलालीको टिकापुर क्षेत्रका स्थानीय व्यापारीहरू

0: रुपियाँ भन्दा बढी मूल्यको सामानमा भन्सार कर लिने सरकारको निर्णयबाट खुसी भएका छन्। भन्सार बिन्दुमा कडाई भएपछि स्थानीय उत्पादनले बजार पाउने, व्यापार व्यवसाय बढ्ने र रोजगारीका अवसरहरू सृजना हुने उनीहरूको बुझाइ छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
1: सरकारले 100 रुपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टिकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारलाई पनि फाइदा पुग्ने बताएका छन्। टिकापुरका व्यापारी दिपेन्द्र कठायत।
2: युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
1: दिपेन्द्र कठायत जस्तै टिकापुरकै अर्का व्यापारी पुष्पराज देवगडा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
3: बोर्डर छिमेकका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढिरहने कुरा रह्यो र आफ्नो देशको लागि दुई पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
1: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खखरौला नाकामा मानिसहरूको ठूलो भिडभाड हुने गरेको थियो। अहिले त्यो भिडभाड हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रुपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी।
4: सरकारले एकदम ठिक गरेको छ किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ्नुका साथसाथै जनताहरू इन्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ।
1: व्यापारी मिनबहादुर ठनाल पनि नेपाल सरकारले नेपाल भारत सिमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
5: मेरो बुझाइमा नेपाल भारतको जो बोर्डरमा हुनुपर्ने पढाइ हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टिकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खखरौला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बीओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टिकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा।
6: टिकापुर उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय गएर बीओपी कार्यालय गएर कम्तीमा सामान चाहिँ ल्याउनुहोस्, चामल ल्याउँदा चाहिँ अनिवार्य भन्सार चाहिँ गरिदिनुहोस् भनेर हामीले पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ, यसलाई हामी स्वागत रूपमा लिएका छौँ।
1: सरकारले गरेका सकारात्मक निर्णयमा नागरिकको हातेमालो हुनु राम्रो कुरा हो, यसले देशको भविष्य निर्माणमा सघाउ पुर्याउँछ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन शुरू गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन शुरू गरिएको जानकारी दिनुभयो। हालसम्म नगरपालिकाको सम्पर्कमा 60 परिवार वास्तविक भूमिहीन सुकुम्बासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख आचार्यका अनुसार करिब 36 बिघा क्षेत्रफल जग्गा अतिक्रमण गरी 751 परिवार घर टहरा बनाएर बसिरहेका छन्। तीमध्ये अव्यवस्थित बसोबासी 416, भूमिहीन दलित 172 र भूमिहीन सुकुम्बासी 163 जना रहेको उहाँले जानकारी दिनुभयो। बैतडीको मेलौली नगरपालिका ओडा नम्बर 1 स्थित इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ। इलाका प्रशासन कार्यालयमा सञ्चालनमा आएपछि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र लगायतका प्रशासनिक सेवा लिन सदरमुकाम पुग्नुपर्ने स्थानीय नागरिकलाई सहज भएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
7: बैतडीको मेलौली नगरपालिका ओडा नम्बर 1 बाट इलाका प्रशासन कार्यालयले सेवा दिन थालेको हो। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै तल्लो सुरार क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने बताउनुहुन्छ इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्ट।
8: जनशक्ति अहिलेको लागि हामीसँग एकजना
7: इलाका प्रशासन कार्यालय उद्घाटनका दिन मेलौली नगरपालिका सातका स्थानीय दीपक अवस्थीलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्दै इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई।
9: इलाका प्रशासन कार्यालय भएपछि त्यहाँ नागरिकता प्रतिनिधि राष्ट्रिय परिचय पत्र अब त्यहीबाट प्राप्त गर्नुहुनेछ। तय गरेर सदरमुकामसम्म आउनु पर्दैन, जसले गर्दाखेरि उहाँहरूको समयको बचत, सेवा प्रवाह छिटो लिएर आफ्नै गाउँठाउँबाट हुने हुँदाखेरि उहाँहरू एकदम उत्साही र खुसी हुनुहुन्छ। किनभने एकचोटि सरकारी कार्यालय जनताका आवश्यकतालाई महसुस गरेर खोलिसकेपछि त्यसलाई बन्द गर्ने भन्ने त प्रश्नै आउँदैन, दीर्घकालीन रूपमा हो।
7: इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई प्रशासनिक सेवा सहज र सुलभ रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ। अब नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्द।
10: पहिले हामी यहाँबाट हिँडेर अहिले त रोड पुग्या छ, यो स्थानीय तह भएपछि त गाडीको सुविधा सबै कुरा छ। पहिले हिँडेर हामीले एक हप्ता लगाएर नागरिकताको लागि 10,000 खर्च गर्नुपर्ने, 20,000 खर्च गर्नुपर्ने बाध्यता थियो हाम्रो यो तल्लो बेल्टलाई। अहिले धेरै नै राहत पुग्छ, धेरै नै खुसी छौँ हामी, धेरै नै एकदम सजिलो भएको छ, यहाँका जनता एकदम खुसी छन्, सजिलो छ।
7: जिल्लामा बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै इलाका प्रशासनको संख्या 2 पुगेको छ। पुर्चौडी नगरपालिकाको हाटमा यसअघि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेर सेवा दिँदै आएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
0: आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गर्न लागेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्ग निर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न र सरसफाई सम्बन्धी आचरण विकास गर्न सरसफाई सप्ताह सञ्चालन गर्न थालिएको उहाँले जानकारी दिनुभयो। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गरी 15 दिनभित्र जीपीएस प्रणाली जडान निर्देशन दिएको प्रमुख जिल्लाधिकारी गणेश अर्यालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज हजका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल र सुरक्षित यात्राको कामना गर्नुभयो। उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक आस्था, अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएकोले यात्रुहरूको सहज व्यवस्थापन, सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यान आकर्षण समेत गराउनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्धविराम भएको घोषणा गर्नुभएको छ। जर्मनमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको सम्झनामा खुसियाली मनाउन रूस र युक्रेनले घोषित युद्धविराम उल्लंघन गरेको आरोप एकअर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणा लगत्तै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्धविरामको पुष्टि गरे भने रूस पनि त्यसमा सहमत भएको रूसी संचार माध्यमले जनाएका छन्। 3 दिने युद्धविरामका क्रममा दुई देश बीच लड़ाईका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट 1,000 जना कैदीहरू साटासाट समावेश हुनेछ। अमेरिकाले रूस र युक्रेन बीच कैयौं चरणका वार्ताको मध्यस्थता गरिसकेको छ, तर ती वार्ताहरूले अहिलेसम्म नतिजा दिन सकेको छैन। नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा यसै हप्ता गरेको कारवाहीमा कम्तीमा 50 विद्रोहीको मृत्यु भएको छ। सन् 2009 त्यहाँ बोको हराम र उसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग लडिरहेको छ। उनीहरूले यस क्षेत्रमा इस्लामिक स्टेट स्थापना गर्ने बताउँदै आएका छन्। झडपमा कम्तीमा 50 विद्रोहीको मृत्यु भएको र ठूलो परिमाणमा हातहतियार र गोला बारूद बरामद गरिनुका साथै दुई सैनिकको मृत्यु भएको सेनाले जनाएको छ। संयुक्त राष्ट्रसंघका अनुसार उत्तर पूर्वी नाइजेरियामा विद्रोहले 40,000 भन्दा बढीको ज्यान लिएको छ भने करिब 20,00,000 मानिस विस्थापित भएका छन्। इरानको फुटबल संघले सन् 2026 विश्वकपमा पुरुष राष्ट्रिय टोलीले भाग लिने जनाएको छ। इरानी टोलीले मध्य पूर्वमा रहेको युद्धलाई संकेत गर्दै आयोजकलाई आफ्ना केही शर्तलाई सम्बोधन गर्न तयार हुनुपर्ने पनि बताएको छ। इरानी संघका अध्यक्ष मेहदी ताजको इरानको सेनाको वैचारिक शाखा इस्लामिक रेभोल्युसनरी गार्ड कोरसँग सम्बन्ध रहेको भन्दै क्यानाडाले गत महिना फिफा कंग्रेसमा संघका प्रमुखलाई प्रवेश गराउन अस्वीकार गरेपछि देखिएको अन्योल बीच इरानको यो भनाई आएको हो। इरानी फुटबल महासंघका अनुसार राष्ट्रिय टोलीका सबै कर्मचारीहरूलाई भिसा प्रदान गर्ने सम्मान गरिनुपर्ने प्रतियोगिताको क्रममा टोलीको झण्डा र राष्ट्रिय गानको सम्मानका साथै विमानस्थल होटल र स्टेडियमको मार्गमा उच्च सुरक्षाको माग समावेश गरिएका छन्। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले प्रतियोगितामा इरानका फुटबलरलाई हार्दिकताका साथ स्वागत गरिने बताउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: नेपालको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकको 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल 3,000 मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म 36 केबी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर र 33 केबी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पछिल्लो समय प्रति व्यक्ति विद्युत खपत 450 किलो वाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुग्ने जनसङ्ख्या 99% बराबर पुगेको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर भएको छ भने लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट विद्युत उत्पादन भएको छ। विदेशबाट सामान आयात गर्दा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी टाँच्नु पर्ने नियम कार्यान्वयनमा आएसँगै रोकिएको रोसुवा भन्सार कार्यालयको जाँचपास पुनः सुचारू भएको छ। पैठारीकर्ताहरू आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसी बजारमा पठाउने सहमति भए पश्चात प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँच पास सुरु भएको पहिलो दिन बिहिबार करिब 4,50,00,000 र शुक्रबार 2 करोड गरी दुई दिनमा 6,50,00,000 राजस्व संकलन भएको छ। उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी को स्टिकर टाँच्नु पर्ने व्यवस्था यही वैशाख 15 गतेदेखि भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको थियो। झापाको मेची भन्सार कार्यालय मातहतका 5 छोटी भन्सार कार्यालयहरू बन्द हुँदा कारोबार ठप्प भएको छ। राजस्व असुली र सीमा पार व्यापारको सहजीकरणका लागि मेची भन्सार कार्यालय मातहत रहने गरी स्थापना गरिएका 6 छोटी भन्सार कार्यालय मध्ये हाल एउटा मात्र सञ्चालनमा रहेको छ। मेची भन्सार कार्यालय अन्तर्गत गौरीगंज 2 8 मौजा छोटी भन्सार लगायतका भन्सार स्थापना भएका थिए। हाल गौरीगंज 2 स्थित 8 मौजा बाहेक अरू छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकड भित्ताका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। आवश्यक पूर्वाधार र व्यवस्थापकीय कमीका कारण ती कार्यालयहरू सञ्चालन गर्न नसकिएको उहाँले उल्लेख गर्नुभयो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
13: काठमाडौँमा जारी एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। श्रृङ्खलाको चौथो खेलमा शनिबार नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस मेथडमा 9 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34.5 ओभरमा 4 विकेट गुमाउँदै 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली 9 रनले विजयी भयो। स्कटल्याण्ड विरुद्ध नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रनको योगदान गरे। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेटको क्षतिमा 303 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सीले 62 र माइकल इङ्लिसले नट आउट 56 रन बनाउँदा नेपालका आकाश चन्दले 3 विकेट लिए। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। यसअघि बिहिबार भएको खेलमा नेपाल एले स्कटल्याण्डलाई 54 रनले र शुक्रबार भएको खेलमा अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। श्रृङ्खलाको अन्तिम खेलमा नेपालले सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलपछि यही वैशाख 29 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रङ्गशालामा आइसिसी विश्वकप क्रिकेट लिग 2 प्रतियोगिता हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सुनसरीको भोकराहा नर्सिङ गाउँपालिका 4 केपीएल कोशी प्राइड लिग सिजन 3 को ट्रफी अनावरण गरिएको छ। नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग केपीएल सिजन 3 आगामी जेठ 9 प्रारम्भ हुने भएकाले त्यस अगाडि शनिबार कोशी प्राइड लिग सिजन 3 को ट्रफी अनावरण गरिएको हो। शनिबार आयोजित एक कार्यक्रमका बीच कोशी प्राइड लिग सिजन 3 को ट्रफी अनावरण गरिएको हो। कोशी प्राइड लिग जस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचना बीच सहकार्य आवश्यक रहेको आयोजक समितिका अफजल हुसेनले जानकारी दिनुभयो। निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेट प्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने प्रमुख आधार भएको उहाँले बताउनुभयो।
0: अब मौसम। आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत कोशी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा हिमपात तथा सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 22 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। काठमाडौँको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 14 डिग्री सेल्सियस, वर्षा 1 मिलिमिटर। पोखराको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 17.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 17.6 डिग्री सेल्सियस, वर्षा फाटफुट। र दिपायलको अधिकतम 33.1 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसुन जेठ 18 सुरु भई असोज 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कंग्रेसको सधैँ सहयोग रहने सभापति गगन कुमार थापाको भनाई। र रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। हवस् त, साँझ 7 समाचार सकियो। अब 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
14: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। 7:45 समय रहनेछ। करिब 8 लोकगीतको अहिले भने सुन्नुहुनेछ शैक्षिक कार्यक्रम।
16: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
17: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
16: अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 साँझ 36 बहिरङ्ग अर्थात् ओपिडी सेवा,
17: 24 घण्टा इमर्जेन्सी सेवा,
16: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
17: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
16: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
17: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
16: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
17: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
16: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल प्रणालीको कार्डियोग्राफी सेवा,
17: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
16: भेन्टिलेटर सेवा,
17: होल बडी चेकअप जाँचको सुविधा
16: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
17: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
18: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस पनि छैन, ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
19: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
18: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
20: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
16: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
21: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
22: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
21: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
22: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, इसीटी सहितको मनोरोग सेवा,
21: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
22: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
17: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-738, मोबाइल 98-550-88-002। दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
16: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
17: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
16: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
17: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस। सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
1: नेपाल बार एसोसिएसन, आम संस्था, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
0: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
2: पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म एक हप्ता चल्ने।
0: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च बिन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
3: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
0: र हर्मुजमा जारी तनाव रोक्न रुस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल सुरु। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएस नियममा का आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रुपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने काममै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नुभएको छ। कानून दिवसको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
1: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्छु। अन्यायको लडाईँ लडे कानुन व्यवसायी हुँदादेखि लडाईँ अझ बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएसन, आम संस्था, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
5: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिस गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिस गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र उहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिस गरेको थियो। त्यसको दुई दिनपछि आज भएको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भई र निर्देशकका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जनआस्था बढाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमालेले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
6: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ। सदनमा पनि प्रतिपक्ष छौँ, त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
5: नेपाली काँग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1 लाख भन्दा बढी सदस्यले अत्यावधि गराइसकेको सिआइएनलाई बताउनुभयो।
7: अहिले यो अब हामी बिस्तारै के गर्दैछौँ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदाधिकार काम भइरहेको छ।
5: पार्टीको निर्णय अनुसार सदस्यता अत्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अत्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अत्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सिआइएनसँग बताउनुभयो।
2: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पर्छ भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो, हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौँ। अब यसमा हामी 3 वटा पक्ष हेरौँ न, एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जोले यो जिम्मेवारी लिनुभएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चिज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तिनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
5: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको सुरुवात गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्त्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सिआइएनसँग बताउनुभयो।
3: सहकारी ऐन 2074 दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
5: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सिआइएनसँग बताउनुभयो।
8: हाम्रो चाहिँ इन्टरनली मात्रै हाम्रो टिम चाहिँ हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गऱ्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तैपनि यो डब्लुएचओको सिआरओको जुन डब्लुएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधारमा चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरूभन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
5: साझा खबरमा अब विदेशका खबर। रुस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढाएका छन्। रुसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ्न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएको छ।
0: सन्तोषी रावल सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धान पछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत सङ्गीतमा आकर्षण बढेपछि लगानी कम, विशेष संवाद सहितको शनिवार विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ्दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: रामी यो के जलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
11: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
12: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
12: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन। अवशेष त मेरो धन रहेछ नि।
4: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
13: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
4: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाडी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले CIN बताउनुभयो।
14: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब यो मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यसको तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन, र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघ गर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
0: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढिरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
15: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमिनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढेको छ। किसान स्थित शेख,
16: पानी नै परिरहन्छ बेला बेलामा, त्यो भएर मकैहरू सबै पानीले कुहेर अनि नोक्सान भयो।
15: मकै खेती सुपर जोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ। किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन्, तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ।
16: मकै रोप्नु बेला पानी पर्यो, अब मकै भाँच्ने बेलामा पानी परिरहेको थियो, कसरी छन्क्याउने भएर चिन्तामा हामीहरू बसिरहेछ। फेरि मकै भाँच्ने बेलामा कसरी छन्क्याउने?
15: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठुलो क्षति पुगेको छ। किसानहरू लगानी जोगाउने चिन्तामा छन्। किसान श्यामभक्त मैनाली:
16: मकै ढलेर साफ छ, ट्र्याक्टरको जोताई अति मगो, किसानले कसरी उपाय के उपायले बाँच्ने, के क्षतिपूर्ति पाउने त गर्नु, कसले के दिन्छ यसको उपाय? अब केही छ हाम्रो यहाँ? हामी किसान त खतम हुने यसवाला, पानी परेर व्यापक छ सधैँ।
15: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो, जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ। तर भिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ।
17: मकै ढलेपछि अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन, कसरी व्यवहार गर्नु? त्यही त हो, के गर्नु सकिँदैन, जे जे भने खप्नै पर्यो, व्यवहार गर्नै पर्यो। मकै ढलिसकेपछि व्यापारीले पनि कम दाम लाउँछ, वेट पनि घटिन्छ, पानी परेको परै छ गर्छ, कसरी टिप्नु सक्नु भइसक्यो।
15: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद, गुणस्तरीय बिउ, सिंचाईको अभाव अझै समस्या बनेको छ। त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ। सुपर जोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ। किसानहरू सरकारको राहतको पर्खाइमा छन्। प्रकाश मैनाली, CIN, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम।

0: शनिबार यो विशेष बाँकी नै छ सीआईएन को साझा खबर सुन्दै गर्नु होला
1: Classic Tech को Wi-Fi 6 router नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैया मा साथ मा IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् Classic Tech छोयो कि चल्यो
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिबारिया विशेष पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन् भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा है, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरेँ, आधुनिकमा पनि त्यत्तिकै के राम्रो कि धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: अहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत सङ्गीतमालाई सुन्ने, त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ अहिले
0: कमै छ होइन? मान्छे
1: किन होला
0: कमै छ? अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ।

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझिदिएको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो, अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गऱ्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इँटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरूका लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले छ,
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन मेरो छोरा
0: छ, अहिले चाहिँ नेपाल भाषाका गीत सङ्गीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ,
1: सिर्जना त कमै छैन
0: होइन,
1: अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ? समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषा भाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन तर पनि भन्छु आज होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ। अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ नि, म त एकदमै निराश भएँ त्यो गीतबाट होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।

0: दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सिदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रुस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धिको कूटनीति छलफल अगाडि बढाएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 5369 53 98 5507061 र 98 5507063।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98 5506 2640।
4: It's 8 o'clock. अहिले 8 बजेको छ।
5: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: अध्यक्ष र प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठ अधिवक्ताहरूको विरोध, आफू नभएपछि कायम मुकायम प्रधान न्यायाधीश मल्ल आक्रोशित।
0: बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालनमा, राजसोपाको बाचा अनुसार बजेट आउने अर्थमन्त्रीको प्रतिबद्धता।
1: यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान, सरदरभन्दा कम वर्षा हुने, अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी रहने।
0: रुस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, अमेरिका र इरान बीच आरोप प्रत्यारोप जारी।
1: र नेपाल एले स्कटल्यान्डलाई डिएलएस मेथडबाट 9 रनले हरायो, आइपिएलमा टस हारेर गुजरात ब्याटिङ गर्दै।

0: बाबाले त सन्चो हुनु नि त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु।
1: परिवेश समयको आवाज, समयको आवाज,
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। वरिष्ठ अधिवक्ताहरूले पछिल्लो समय सरकारले ल्याएको अध्यादेश र कार्यपालिकाको बढ्दो हस्तक्षेपले संविधानको मर्म र विधिको शासनमाथि गम्भीर प्रहार गरेको टिप्पणी गरेका छन्। कानून व्यवसायहरूको एक कार्यक्रममा सहभागी भएका उनीहरूले शक्ति पृथकीकरणको सिद्धान्त, न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक मूल्य मान्यताको रक्षाका लागि सम्पूर्ण कानून व्यवसाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्। सरकारको कार्यशैली र न्यायिक नियुक्तिमा देखिएको स्वेच्छाचारिताले लोकतन्त्र जोखिममा पर्न सक्ने भन्दै उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। वरिष्ठ अधिवक्ता हरिहर दाहालले सरकारले हालै ल्याएको अध्यादेश मार्फत विभिन्न निकायका पदाधिकारीमाथि पदमुक्त गर्ने प्रक्रियालाई राणाकालीन पाजनीको संज्ञा दिनुभएको छ। प्रचलित कानूनमा जस्तो सुकै लेखिएको भए पनि अध्यादेशका आधारमा नियुक्त पदाधिकारीलाई स्वत पदमुक्त गरिनु विधिको शासन विपरीत भएको उहाँको दलिल छ।
3: प्रधान न्यायाधीश सिफारिस भएको प्रसङ्ग ठ्याक्कै 5 दिन अगाडि विभिन्न ऐनमा भएका ती पदका व्यवस्थाहरू हुन्छ, नियुक्तिका व्यवस्थाहरूलाई कोट गर्दै त्यो पनि 2-4 त फेरि छोड्याएको छैन अरे। उनीहरूलाई इच्छा लागेको चाहिँ छोड्याएको छ, जस्तो नेपाल राष्ट्र ब्याङ्क के छोड्याएको छ भन्ने चाहिँ पनि अफवाह आएको छ। अब त्यहाँ के हो त भन्दा प्रचलित कानमा जुन सिकै कुरा लेखिएको भए तापनि यो अध्यादेश फराउनु भएपछि ती नियुक्ति अनुसूची 1 लेखिएका विभिन्न ऐनमा उनी नियुक्ति भएका ती पदहरू स्वतः पदमुक्त पदमा कार्यरत रहेका व्यक्तिहरू स्वतः पदमुक्त हुनेछन्। अब योभन्दा ठुलो पाणी पजिने के राणाकालमा पाणी पजिने भन्ने कुरा चाहिँ अब राणाकाल त हामीले अनुभव गरेनौँ, पञ्चायतकालले अनुभव गरेको हो। कमसेकम पञ्चायतकालमा पनि यस्तो खालको चाहिँ पाणी पजिने भएन।
2: उहाँले 2049 सालमा निजामती सेवा ऐन संशोधन गरी उमेर हद घटाउँदा केही कर्मचारी प्रभावित भए पनि अहिलेको जस्तो भयावह अवस्था नरहेको स्मरण गर्नुभयो। पछिल्लो सरकारको कदमले समाजमा त्रासको वातावरण सिर्जना गरेको दाहालको दावी छ। मानिसहरूमाथि सम्पत्ति शुद्धिकरण वा अकुत सम्पत्तिको मुद्दा लगाइने डर देखिएको र राज्यका निकायहरू बाट त्रसित अवस्था सिर्जना गरिएको उहाँको जिकिर छ।
3: के छ मान्छे भयभीत छ, कसैले सम्पत्ति शुद्धिकरण लगाइदिएला कि कहाँ अकुत सम्पत्ति मुद्दा चलाइदिएला कि मुद्दा गन्थबार चार्जरै परिन्छ कि यतिसम्म मान्छे भयभीत छ, त्रसित छ। अदालतमा पनि विश्वास भएन, अब यो सरकारको विरुद्ध रिट जारी हुन्छ कि हुँदैन, फेरि बेकार आँखीमा भइगला आँखामा परिगला भन्ने ठान मुरु कस्तो भयो।
4: मुलुकमा हाल निर्दलीयता र एकदलीयताको अभ्यास भइरहेको टिप्पणी गर्दै दाहालले कार्यकारी पदमा आसीन व्यक्तिलाई निर्वाचित तानाचाह बनाउने खेल भइरहेको आशंका व्यक्त गर्नुभयो। उहाँले वर्तमान परिस्थितिमा संविधानवादको रक्षा गर्नु मुख्य चुनौती रहेको बताउँदै नागरिक समाज र कानून व्यवसायहरूलाई सचेत रहन आग्रह गर्नुभयो। अर्का वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले पछिल्लो समय सरकारले ल्याएको अध्यादेशले संविधानवादको मर्ममाथि प्रहार गरेको टिप्पणी गर्नुभएको छ। अधिकारीले झुटलाई झुट भन्न नसके संविधानवादको रक्षा हुन नसक्ने बताउनुभयो।
5: यो झुटो हो भन्ने कुरा हामीले भन्न सक्नुपर्छ र संविधानवादको रक्षा गर्ने ती बिन्दु हुनुपर्छ। तपाईँ आज झुटोलाई म बोल्दिनँ, म यसबाट पन्छिन्छु भन्यो भनेदेखि तपाईँ हामी चाहिँ यो सेत कमिज कालकोटलाई काम छैन, किन यो समग्र मुद्दामा त हामी पक्ष विपक्ष हुन्छौँ, आफ्नो आफ्नो हितको कुरा गर्छौँ। तर यो राष्ट्रिय हितको कुरा कसले गरिदिने? राष्ट्रिय हितको कुरा संविधानवादको कुरा कसले गरिदिने? त्यहाँ तपाईँ हाम्रो कानमा ठुलो जिम्मेवारी छ।
4: 6 सदस्यीय निकायमा बहुमत पुर्याउन न्यूनतम 4 आवश्यक पर्ने तर्क गर्दै उहाँले 3 बहुमत मान्नु तर्कसङ्गत नभएको बताउनुभयो। वरिष्ठ अधिवक्ता सम्बु थापाले कानुनी प्रक्रियामा हुने पिक एण्ड चुज छनौटमा स्वेच्छाचारिताले विधिको शासन र संवैधानिकवादलाई कमजोर बनाउने टिप्पणी गर्नुभएको छ। वरिष्ठ अधिवक्ता थापाले नियुक्ति र छनौटका प्रक्रियाहरू पारदर्शी र पद्धतिगत हुनुपर्नेमा जोड दिनुभयो।
6: परिषदको सचिवालयको आएको फलानु डाक्टर त अरू पनि थिए, डाक्टर त केसले डाक्टर भन्दैन नि, त्यसो भन्ने हो भनेदेखि त मेरो वरिष्ठ तुरुन्तै लिनु पर्यो, केलेमै छैन, केही पनि छैन, होइन एउटा डिप्लोमा इन ल भन्ने सर्टिफिकेट राखेर हिँड्या, त्यो पनि अस्ति आग लागिमा सबै जल्या छ हेर्नु। लाइफै छैन भने त्यो कसले हेर्ने? त्यो
4: भारतको गोलकनाथ मुद्दा र न्यायाधीश हिदायतुल्लाहका नजिरहरू स्मरण गर्दै उहाँले संशोधनको नाममा संविधानको मूल मर्मलाई चलाउन नहुने संकेत गर्नुभयो। नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्राध्यापक डाक्टर

0: विजय प्रसाद मिश्रले अहिले कार्यपालिकाले विभिन्न माध्यमबाट न्यायपालिकाको स्वतन्त्रता र अस्मितामाथि प्रहार गर्ने प्रयत्न गरिरहेको आरोप लगाउनुभयो। पछिल्लो समय सूचना प्रविधिको दुरूपयोग गरी समाजमा नियोजित रूपमा भाष्य सृजना गर्ने प्रपञ्च रचिएको समेत उहाँले दावी गर्नुभयो। सामाजिक सञ्जालमा एल्गोरिदमको प्रयोग गरी कसैलाई देवत्वकरण गर्ने र कसैलाई दानवीकरण गर्ने संस्कृति मौलाएको भन्दै उहाँले व्यक्तिको फोन ट्यापिङ भइरहेको स्थितिप्रति पनि ध्यान आकर्षण गराउनुभयो। उहाँले 10,000 भन्दा बढी व्यक्तिको प्रयोग गरेर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी र भ्रम फैलाउने कार्य भइरहेको बताउनुभयो। सरकारको कार्यशैलीप्रति आलोचना गर्दै अध्यक्ष मिश्रले वर्तमान सरकारको ध्यान निर्माण भन्दा विनिर्माणतर्फ केन्द्रित भएको टिप्पणी गर्नुभयो।
1: 10,000 भन्दा बढी व्यक्तिहरूलाई सोसियल नेटवर्क रिभ्यू गर्ने, त्यसमा पोस्ट गर्ने, कमेन्ट गर्ने, झोले भन्ने शब्दावली राख्ने, अनि भएको संस्कृति जन्माउने, कसैलाई हिरोइजममा लाउने, कसैलाई दानव हो भन्ने जनमानसमा स्थापना गरेर अल्गोरिदम प्रयोग गरेर समाजमा भाष्य सृजना गर्ने प्रपञ्च अहिले रचिएको हाम्रो जानकारीमा छ। कतिपयको फोन पनि ट्यापिङ भइरहेको स्थिति अवस्था छ।
0: पत्रकार कनकमणि दीक्षितले मुलुकको लोकतन्त्र रक्षाका लागि कानून व्यवसायी र पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। लोकतान्त्रिक योद्धा तथा कानून व्यवसायहरूको एक भेलालाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमाथि संकट आउँदा सधैँ यी दुई क्षेत्रले नै समाजले दिशाबोध गर्ने गरेको उल्लेख गर्नुभयो।
2: अब चाहिँ त लडाई सक्यो कि अब त वास्तवमा एकदम प्रगतिशील मुलुक बनाउने तर्फ समाज बनाउनेतिर हामी लाग्छौँ कि भनेर, तर केही न केही अवरोध आइ नै राख्दो रहेछ। अहिलेको अवस्थामा मलाई के लाग्छ भनेदेखि एउटा सबैभन्दा ठुलो कमजोरी हामीमा लोकतान्त्रिक ऐतिहासिकताको बुझाइको कमजोरी।
3: कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले संविधानको उल्लङ्घन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म विधिको शासन स्थापित हुन नसक्ने बताउनु भएको छ। कानून दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले संविधान केवल कानूनी दस्तावेज मात्र नभई नागरिकको जीवन पद्धति हुनुपर्नेमा जोड दिनुभयो।
4: संविधान यथास्थितिमा राखेर संविधानको विरुद्ध गरिने काम क्रान्ति वा परिवर्तन हुन सक्दैन। संविधानको विरूप पारेर संविधानको सरकारवाला सञ्चालकहरूको रूप सिँगार्न सकिँदैन। संविधानको उल्लङ्घन गर्नेहरूलाई संविधान विरुद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन सक्दैन। संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको ढित्त मर्ला, तर विधि र विधि सङ्गतको अपेक्षा राख्नेहरूको स्वप्न भङ्ग हुने तय छ। विधि र वैधानिक परम्पराको हत्या गरेर गर्ने स्वार्थ प्रेरित कार्यहरूले निरजन पुस्ताको झझल्को पनि दिन्छ। औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता शासकको लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सही हुँदैन। यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो विधिको शासन विरुद्ध षड्यन्त्र गर्ने विरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ।
3: मल्ल नै वरिष्ठताको आधारमा प्रधान न्यायाधीशको प्रमुख दावेदार हुनुहुन्थ्यो। पहिलो वरियतामा रहनुभएकी उहाँलाई छोडेर प्रधानमन्त्रीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले चौथो नम्बरमा रहनुभएका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना भइरहेको छ। शाहले अध्यादेश ल्याएर 6 जनाको परिषदमा प्रधानमन्त्री सहित 3 जना भए पनि बहुमत मानिने व्यवस्था गर्नुभएको छ। नेपाल परिवेशमा बजारको कालोबजारी रोक्न अनुगमन गरिँदै लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको प्रपोजनम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन दर्को।
8: वित्तीय अनुशासन पालना गरौँ। आफूले कमाएको रकमको केही हिस्सा आपतकालीन समय वा अन्य कुनै आकस्मिक कार्यमा खर्च गर्न तथा भविष्यका लागि लगानी गर्न अनिवार्य बचत गर्नुपर्दछ। यसले अनावश्यक खर्च हुनबाट जोगाउनुका साथै भविष्यको लक्ष्य पूरा गर्न सहयोग गरी पारिवारिक तनाव समेत कम गर्दछ। त्यसैले आफ्नो आमदानी र खर्चको सूची बनाउने बानी बसालौं, मासिक बजेट बनाऊ, अनावश्यक कुरामा खर्च नगरौं, अनिवार्य रूपमा नियमित बचत गरौं, आवश्यक भएमा मात्र ऋण लिऊ र लिएको ऋणको सदुपयोग गरी समयमै चुक्ता गर्ने बानीको विकास गरौं। वित्तीय अनुशासनको पालना गरी सुरक्षित आर्थिक भविष्य निर्माण गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
9: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
0: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम जनताको भावना र विज्ञतालाई कदर गर्ने प्रधानमन्त्रीको मुख्य योजना अनुरूप यो कदम चालिएको हो।
3: अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने बताउनु भएको छ। सत्तारूढ रासोपाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन उद्घाटन गरेर बाहिरिने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताउनुभयो। रासोपाले चुनावका बेला गरेको बाचा अनुसार बजेट आउने पनि उहाँले बताउनुभयो। उहाँले बजेटमा कसैलाई काखा र कसैलाई पाखा नगर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ। स्टाफ कलेज जावलाखेलमा आज शुरू भएको प्रशिक्षण भोलि सकिनेछ। समापन मन्तव्य रासोपा सभापति रवि लामिछानेले दिने तय भएको छ। पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा सक्षम सांसद, सशक्त संसद, संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो। रासोपाले यसअघि पनि आफ्ना सांसदलाई दुई दिने प्रशिक्षण कार्यक्रम राखेको थियो।
0: यसबीच रासोपाकी सांसद आशिका तामाङलाई पार्टीले स्पष्टीकरण सोध्ने संकेत गरेको छ। सामाजिक सञ्जालमा पार्टी विरूद्ध बोलेको भन्दै उहाँलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको रासोपा स्रोतले जनाएको छ। आजदेखि शुरू भएको पार्टीका सांसदहरूलाई संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम स्थल अनुपयुक्त भएको भन्दै उहाँले स्टाटस लेख्नु भएको थियो। सांसद तामाङले फाइभ स्टार होटल वा हल सापट्टी लिएर गर्नुभन्दा सिंहदरबारमै कार्यक्रम गर्नु राम्रो भएको भन्दै अभिव्यक्ति दिनुभएको थियो।
3: रासोपाकै स्वास्थ्य मन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुर धाममा स्वास्थ्य कर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। आज धनुषाका विभिन्न निजी तथा सरकारी अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीहरू मन्त्री मेहता विरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। सरकारले दुई दिन अघि मात्र स्वास्थ्य क्षेत्रमा भारी मात्रामा दरबन्दी आह्वान गरेकोमा हेल्थ असिस्टेन्ट लगायत पदमा कुनै दरबन्दी नखुलाएकोमा असन्तुष्टि जनाइएको हो। 35 वर्षपछि स्वास्थ्य क्षेत्रमा खुलाइएको दरबन्दीमा हेल्थ असिस्टेन्ट्स, ल्याब, रेडियो, CMA लगायत पदमा शून्य दरबन्दी आह्वान गर्नु भनेको स्वास्थ्य मन्त्री मेहताले आफूमाथि विभेद गरेको स्वास्थ्य कर्मी नवेश अधिकारीले बताउनुभयो।
0: यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान गरिएको छ। आगामी असोज 14 जारी रहने मनसुनमा देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढ़ी रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ। मनसुनजन्य विपदका कारण मुलुकमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपदको वार्षिक आँकड़ा अनुसार सबैभन्दा बढ़ी विपदका घटना र क्षति तथा नोक्सानी मनसुन अभियानको चार महिनाको अवधिमा पुनि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुन जन्य विपदबाट देशभर 3074 जनाको मृत्यु भएको छ। ती घटनामा परि 502 जना बेपत्ता, 4769 जना घाइते तथा 33198 घर परिवार प्रभावित भएका छन्। गत वर्ष मात्रै बाढ़ी, पहिरो, भारी वर्षा र चट्याङबाट 140 जनाको मृत्यु, 30 जना बेपत्ता, 300 घाइते तथा 5995 परिवार प्रभावित भएका थिए। मनसुनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी समेत गरेको छ।
3: थाइल्याण्ड स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपालीलाई आइतबारसम्म आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ। हालसम्म 221 जनाको मात्र विवरण प्राप्त भएको दूतावासले जनाएको छ। भिजा अवधि समाप्त भएर पनि बसेका नेपालीलाई तत्काल फर्कन दूतावासले आग्रह गरेको छ। विभिन्न प्रलोभनमा पारी कम्बोडिया पुर्याउने व्यक्ति र संस्था विरुद्ध नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्न दूतावासले भनेको छ। प्राप्त विवरणका आधारमा कम्बोडिया तथा नेपाल सरकारका तर्फ सम्बन्धित निकायसँग आवश्यक सहयोगका लागि अनुरोध गरिने पनि दूतावासले स्पष्ट पारेको छ।
0: बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालिन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्यवृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसे ढुङ्गा साबित हुने विश्वास लिएको छ। यो विशेष अभियान सोमबारदेखि शुरू भई जेठ 3 गतेसम्म सञ्चालन हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय र पत्रचार अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले यसलाई कार्यान्वयनका लागि देशभरका निकायले निर्देशन दिइसकेको छ।
3: नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनमाथिको निगरानी पनि बढाइएको छ। अभिलेख व्यवस्थापन गर्न भारतीय सवारी साधनको आवाजातलाई अहिले डिजिटल माध्यमबाट कडाईका साथ लागू गर्न थालिएको हो। भैरव भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारी साधनका लागि तोकेको समय सीमा र शुल्क सम्बन्धी व्यवस्थामा कडाई गरेको बताउनुभयो। कार, जीप, मोटरसाइकल लगायत पर्यटकीय सवारी साधनले एक वर्षभित्र एकैपटक वा पटक पटक गरी जम्मा 30 दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानुनी व्यवस्था छ।
0: अधिकतम खुद्रा मूल्य एमआरपी स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनः सञ्चालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँच्नुपर्ने नीति तत्काल

0: गत असार 24 गते गोसाईकुण्ड गाउँपालिका दुई टिमुरे स्थित लिन्दी खोलामा आएको बाढीपछि लामो समयसम्म प्रभावित बनेको रसुवा भन्सारकारले मितेरी पुल निर्माण पश्चात गत पुस 17 गतेदेखि पुनः सक्रिय रूपमा सञ्चालन खोज्दै आएको थियो। करिब 5 महिनापछि माल सामान आयात गर्दा अनिवार्य एमआरपी नाच्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै जाँच पास रोकिएको थियो। हाल पैठारीकर्ताले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँस गर्ने सहमति पश्चात भन्सार प्रक्रिया नियमित रूपमा शुरू भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सावधान, के तपाईँले प्रयोग गर्ने टुथपेस्ट, गाजल र सिन्दूर सुरक्षित छन्? हालै जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सिफेडले गरेको परीक्षणमा काठमाडौँ, पोखरा, विराटनगर र जनकपुरका बजारहरूबाट संकलित नमुनाहरू मध्ये एक तिहाईमा अत्याधिक घातक लेड अर्थात् सिसा भेटिएको छ।
3: के रे, यसले त बालबालिकाको स्मरण शक्ति घटाउने र मानसिक एवं बौद्धिक विकासमै असर पुर्याउँछ नि, होइन र?
2: त्यति मात्र होइन, लेडले महिलाहरूमा बाँझोपना, उच्च रक्तचाप र गर्भपतन जस्ता समस्या निम्त्याउँछ भने पुरुषको प्रजनन क्षमतामा पनि ह्रास ल्याउँछ। यसले मृगौला, मुटु र दीर्घकालीन रूपमा हर्मोन उत्पादनमा समेत गम्भीर क्षति पुर्याउँदछ। त्यसैले कस्मेटिक खरिद गर्दा सामग्रीको लेबल जाँचौ र सिसा मुक्त लेड फ्री उत्पादनको माग गरौं। सरकारले पनि यसका लागि तुरुन्तै बाध्यकारी मापदण्ड र नियामक निकायतोकी निरन्तर अनुगमन गर्नुपर्छ।
4: आफू पनि बाँचौं, भावी पुस्तालाई पनि बचाऊ। लेड एक्सपोजर इलिमिनेशन प्रोजेक्टको सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रबन्धन केन्द्र सिफेडद्वारा जनहितमा जारी।

0: को हूँ प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस के अभिकर्ता बनाऊ।
1: प्रभु माँ लक्ष्मी लाइफ इंश्योरेंस लिमिटेड।
2: यूहो हाँ संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। देशभरका 13 स्थानीय तहमा डेङ्गु संक्रमणको जोखिम देखिएको छ। इपिडेमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालका अनुसार पुसेता सबै स्थानीय तहको डेङ्गु संक्रमणको अवस्थाबारे सरकारले अध्ययन गरिरहेको छ। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धेश्वर नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिरतामो नगरपालिका, मेची नगरपालिका र कसन केवल गाउँपालिका, सुनसरीको धरान उपमहानगरपालिका, म्याग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, मकवानपुरको हेटौडा उपमहानगरपालिका, सिन्धुलीको कमलामाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिकामा संक्रमण देखिएको छ। पुसेता करिब 600 जनामा संक्रमण देखिएको थियो। दाहालले अहिलेको वर्षाले संक्रमण नबढाउने बताउनुभयो।
3: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागु औषधसहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरीका अनुसार बर्दियाबाट 4, सुनसरी र झापाबाट 3-3, काठमाडौँ ललितपुरबाट 2-2 जना र कञ्चनपुर, तनहुँ र बाँकेबाट 1-1 जना पक्राउ परेका हुन्। लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन 40 र चिकित्सकको सिफारिसमा मात्रै खरिद गर्न पाइने औषधि ट्रामाडोल र डाइक्लोमाइन बरामद गरेको छ।
4: दाङको राजपुर गाउँपालिका 4 मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा धारिलो हतियार प्रहारबाट 1 जनाको मृत्यु भएको छ। स्थानीय 55 वर्षीय भोला यादवका आज दिउँसो हत्या भएको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार सोही गाउँका करिब 40 वर्षीय ईश्वर हरिजनले राम जानकी सामुदायिक वन क्षेत्रबाट काठ लिने विषयमा भएको विवादका क्रममा यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। घटनापछि आरोपी ईश्वर हरिजन फरार रहेका छन्।
3: दार्चुलाको अपिमाल गाउँपालिकामा यर्सा गुम्बा संकरणको सिजन शुरू भएसँगै सबै सामुदायिक विद्यालय बन्द गरिएका छन्। शिक्षक, अभिभावक र विद्यार्थीहरू यर्सा गुम्बा संकरणका लागि लेकतिर जाने भएपछि गाउँपालिकाले 15 दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो। गाउँपालिकाका शिक्षा शाखा अधिकृत मदन राज जोशीका अनुसार वैशाख 17 गतेदेखि जेठ 9 गतेसम्म पालिकाभर सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालय बन्द गरिनेछ। बर्खे विद्यासँग मिलान हुने गरी विद्यालय बन्द गर्न लागि जेठ 10 गतेदेखि विद्यालय पुनः सञ्चालनमा आउनेछन्।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार आज मे 9 देखि 11 तारिकसम्म दुवै देशबीच युद्ध विराम कायम रहनेछ। यो युद्ध विरामको अवधिमा दुवै देशले 1,000 बन्दीहरूको आदान प्रदान पनि गर्ने ट्रम्पले सोशल ट्रुथ मार्फत जानकारी दिनुभएको छ। ट्रम्पले यी दुवै देशले भिक्ट्री डे मनाइरहेका बेला यो जानकारी दिन पाउँदा खुसी रहेको बताउनु भएको छ। यी दुवै देशले दोस्रो विश्वयुद्धको सम्झनामा विजय दिवस मनाउने गरेका छन्। यो युद्ध विराममा सबै प्रकारका सैन्य गतिविधि रोकिने भन्दै ट्रम्पले दुवै देशका राष्ट्रपति प्रति आभार प्रकट गर्नुभएको छ।
3: अमेरिका र इरान बीच हालैका आक्रमणका कारण तनाव बढेको छ। दुवै पक्षले एकअर्कामाथि आरोप प्रत्यारोप गरिरहेका छन्। अमेरिकाले आफूहरूले जवाबी आक्रमण गरेको जनाएको छ भने इरानले अमेरिकामाथि युद्ध विराम उल्लङ्घन गरेको आरोप लगाइरहेको छ। इजरायलका राजनैतिक नेताहरूले युद्ध विरामको मध्यस्थता गरिरहेको पाकिस्तानको भूमिका प्रति पनि असन्तुष्टि जनाएका छन्।
4: ओमानको बन्दरगाह सहर खसाब नजिकै 6 इरानी कार्गो तथा माछा मार्ने जहाजमा अमेरिकी लडाकु जेटहरूले आक्रमण गर्दा कम्तीमा 6 जना घाइते भएका छन् भने अन्य 6 जना बेपत्ता भएका छन्। ती जहाजहरू दक्षिणी होर्मुज गन प्रान्त अन्तर्गत बन्दर लेहिङ काउन्टीका गाउँलेहरूको स्वामित्वमा रहेका थिए।
3: विश्वका महासागरहरूको सतही तापक्रम हालैका दिनहरूमा अत्यन्त उच्च स्तरको नजिक पुगेको भन्दै युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले गम्भीर चेतावनी दिएको छ। वैज्ञानिक अनुसार अहिलेको समुद्री तापक्रम सन् 2024 कायम भएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ। आगामी केही दिन वा हप्ताभित्रै नयाँ कीर्तिमान बन्न सक्ने सम्भावना बलियो देखिएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार. नेपालमा जारी पाँचौं एक दिवसीय खेलमा नेपाल एले स्कटल्याण्डलाई डकवर्थ लुइस डीएलएस पद्धतिका आधारमा 9 रनले पराजित गरेको छ. मूलपानी मैदानमा स्कटल्याण्डले दिएको 303 रनको बलियो लक्ष्य पछ्याउने क्रममा वर्षाले खेल रोकिनु अघि नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नतिजा आफ्नो पक्षमा पारेको हो. माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 302 रनको योगफल तयार पारेको थियो. स्कटल्याण्डका लागि जर्ज मुन्सेले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक 62 रनको योगदान दिएका थिए. 51 बलको सामना गरेका उनले 6 चौका र 3 छक्का प्रहार गरेका थिए. त्यस्तै माइकल इङ्लिसले 56 रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रिचर्ड बेरिङटनले 40 रन जोडे. ब्रान्डन म्याकमुलनले 39 र ज्याक जार्विसले 30 रन थपे. नेपालका लागि आकाश चन्दले सर्वाधिक 3 विकेट लिए. त्यस्तै शेर मल्ल, विपिन खत्री, पवन सराफ र कुशल मल्लले समान 1-1 विकेट हात पारे. जवाफी ब्याटिङमा उत्रिएको नेपालीले 34.5 ओभरमा 4 विकेटको क्षतिमा 204 रन बनाउँदा खेल वर्षाले रोकिएको थियो. नेपालका लागि सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गर्दै अभिजित 83 रन बनाए. त्यस्तै इशान पाण्डेले 50, त्रित राज दासले 24 र बसिर अहमदले 20 रन जोडे. स्कटल्याण्डका लागि मार्क वाट, ब्राडली करी, ओलिभर डेभिडसन र माइकल लिक्सले समान 1-1 विकेट लिएका थिए.
3: र इन्डियन प्रिमियर लिग आइपिएलमा अहिले राजस्थान रोयल्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ. जयपुर स्थित सवाई मानसिंह स्टेडियममा राजस्थानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ. टस हारेर ब्याटिङको निम्त पाएको गुजरातले ताजा अवस्थामा 8.1 ओभरको खेलमा बिना विकेटको क्षतिमा 102 रन जोडेर खेलिरहेको छ. हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ. जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक.
4: अध्यादेश र प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठ अधिवक्ताहरूको विरोध. आफू नभएपछि कायम मुकायम प्रधान न्यायाधीश मल्ल आक्रोशित.
3: बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सरकारद्वारा सुझाव संकलन पोर्टल सञ्चालनमा र सोपाको बाचा अनुसार बजेट आउने अर्थमन्त्रीको प्रतिबद्धता.
4: यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि प्रारम्भ हुने अनुमान. सरदर भन्दा कम वर्षा हुने. अधिकतम र न्यूनतम तापक्रम सरदर भन्दा बढी रहने.
3: रुस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको ट्रम्पको घोषणा. अमेरिका र इरान बीच आरोप प्रत्यारोप जारी.
4: र नेपालीले स्कटल्याण्डलाई डीएलएस मेथडबाट 9 रनले हरायो. आइपिएलमा टस हारेर गुजरात ब्याटिङ गर्दै.
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद. अप्सरा र जगत बिदा हुन्छौ. नमस्कार.
5: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली.
6: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25. मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नै नमिल्ने.

0: जनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आतेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01433188998, मोबाइल 98512409934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक हस्पिटल अगाडि,
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो,
6: सम्पर्क 97625 73 0 89 98 0 74 46 182 र 98 491 95 225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
7: कहाँ गएर के सिप सिकौ भन त। अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
7: हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

सुपारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको ओखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: चर्चा हुनुपर्नेमा राष्ट्रपति यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसुन जेठ 18 सुरु भई असोज 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कंग्रेसको सधैँ सहयोग रहने सभापति गगन कुमार थापाको भनाई। र रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ। कानून दिवस 2083 अवसरमा आज सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनुभयो।
1: कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न। त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन्।
0: राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। उहाँले संविधानको इमानदार पूर्व कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानून दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि शुरू हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असो 14 रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। यसैबीच मनसुन जन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ।

0: तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद सशक्त संसद भन्ने नाराका साथ भोलिसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम शुरू भएको हो। ललितपुरको जावलाखेलमा आजदेखि शुरू भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने उल्लेख गर्नुभयो। सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको हो। सहकारीले करिब 150 बचतकर्ताको 15 करोड रुपियाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरी गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन शुरू गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन शुरू गरिएको जानकारी दिनुभयो। हालसम्म नगरपालिकाको सम्पर्कमा 60 परिवार वास्तविक भूमिहीन सुकुम्बासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख आचार्यका अनुसार करिब 36 बिघा क्षेत्रफल जग्गा अतिक्रमण गरी 751 परिवार घरटहरा बनाएर बसिरहेका छन्। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 सम्म संघ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह शुरू गर्न लागेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला

0: एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको घोषणा गर्नुभएको छ। जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको सम्झनामा खुशियाली मनाउन रूस र युक्रेनले घोषित युद्ध विराम उल्लंघन गरेको आरोप एक अर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणा लगत्तै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध विरामको पुष्टि गरे भने रूस पनि त्यसमा सहमत भएको रूसी संचार माध्यमले जनाएका छन्। 3 दिने युद्ध विरामका क्रममा दुई देश बीच लड़ाईका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट 1,000 जना कैदीहरू साटासाट हुने समावेश गरिनेछ। नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरी पूर्वी क्षेत्रमा यसै हप्ता गरेको कारवाहीमा कम्तीमा 50 विद्रोहीको मृत्यु भएको छ। सन् 2009 त्यहाँ बोको हराम र उसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग लड़िरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार उत्तर पूर्वी नाइजेरियामा विद्रोहले 40,000 भन्दा बढ़ीको ज्यान लिएको छ भने करिब 20,00,000 विस्थापित भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: नेपालको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकको 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल 3,000 मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म 36 केबी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर र 33 केबी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पछिल्लो समय प्रति व्यक्ति विद्युत खपत 450 किलो वाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुग्ने जनसङ्ख्या 99% बराबर पुगेको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर भएको छ भने लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट विद्युत उत्पादन भएको छ। विदेशबाट सामान आयात गर्दा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी टाँच्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै रोकिएको रोसुवा भन्सार कार्यालयको जाँचपास पुनः सुचारू भएको छ। पैठारीकर्ता ले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी स्टिकर टाँसी बजारमा पठाउने सहमति भए पश्चात प्रक्रिया नियमित रूपमा सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। भन्सार कार्यालयका अनुसार दैनिक उपभोग्य सामग्रीको जाँच पास सुरु भएको पहिलो दिन बिहिबार करिब 4,50,00,000 र शुक्रबार 2 करोड गरी दुई दिनमा 6,50,00,000 राजस्व संकलन भएको छ। उपभोक्ताको हित संरक्षणका लागि आयातित वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य एमआरपी को स्टिकर टाँच्नु पर्ने व्यवस्था यही वैशाख 15 गतेदेखि भन्सार कार्यालयहरूमा कार्यान्वयनमा ल्याइएको थियो।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: काठमाडौँमा जारी एक दिवसीय अभ्यास श्रृङ्खलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। श्रृङ्खलाको चौथो खेलमा शनिबार नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस मेथडमा 9 रनले पराजित गरेको हो। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34.5 ओभरमा 4 विकेट गुमाउँदै 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली 9 रनले विजय भयो। स्कटल्याण्ड विरुद्ध नेपालका सन्दीप जोराले अभिजित 83 र ईशान पाण्डेले 50 रनको योगदान गरे। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेटको क्षतिमा 303 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सीले 62 र माइकल इङ्लिसले नट आउट 56 रन बनाउँदा नेपालका आकाश चन्दले 3 विकेट लिए। आइसिसी विश्वकप क्रिकेट लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। यसअघि बिहिबार भएको खेलमा नेपाल एले स्कटल्याण्डलाई 54 रनले र शुक्रबार शुक्रबार भएको खेलमा अमेरिकालाई 3 विकेटले पराजित गरेको थियो। श्रृङ्खलाको अन्तिम खेलमा नेपालले सोमबार अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ। अभ्यास खेलपछि यही वैशाख 29 देखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्यान्ड बीच त्रिवी क्रिकेट रङ्गशालामा आइसिसी विश्वकप क्रिकेट लिग 2 प्रतियोगिता हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। सुनसरीको भोकराहा नर्सिङ गाउँपालिका 4 मा केपीएल कोशी प्राइड लिग सिजन 3 को ट्रफी अनावरण गरिएको छ। नेपालको प्रमुख घरेलु क्रिकेट लिग कोशी प्राइड लिग केपीएल सिजन 3 आगामी जेठ 9 देखि प्रारम्भ हुने भएकाले त्यस अगाडि शनिबार कोशी प्राइड लिग सिजन 3 को ट्रफी अनावरण गरिएको हो। शनिबार आयोजित एक कार्यक्रमका बीच कोशी प्राइड लिग सिजन 3 को ट्रफी अनावरण गरिएको हो। कोशी प्राइड लिग जस्ता प्रतियोगिताले खेलाडीहरूलाई व्यावसायिक प्लेटफर्म प्रदान गर्ने उल्लेख गर्दै स्थानीय प्रादेशिक र राष्ट्रिय स्तरका क्रिकेट संरचना बीच सहकार्य आवश्यक रहेको आयोजक समितिका अफजल हुसेनले जानकारी दिनुभयो। निजी क्षेत्रको लगानी, स्थानीय समुदायको साथ र क्रिकेट प्रतिको बढ्दो आकर्षणले यस्ता प्रतियोगितालाई सफल बनाउने प्रमुख आधार भएको उहाँले बताउनुभयो।
0: अब मौसम, आज राति बागमती गण्डकी लुम्बिनी प्रदेश लगायत कोशी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपात तथा सुदूरपश्चिम प्रदेश लगायत देशका तराई भूभागको 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसुन जेठ 18 बाट शुरू भई असोज 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कंग्रेसको सधैं सहयोग रहने सभापति गगन कुमार थापाको भनाई। र रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुने। नमस्कार।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
4: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भयो न खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556-595-174, मोबाइल 98-550-50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40934।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
8: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट, स्वदेश एफएम सँगै बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना स्याङ्जाली, सम्पर्क 97-45-23-91-63।

0: अनि तपाईको सरोकारको
1: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सोधे

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म श्रीजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। भरतपुरबाट जनकपुरको राम मन्दिर दर्शन तथा अवलोकन भ्रमणका लागि छुटेको सोमेश्वर माध्यमिक विद्यालय बरुवा माडीका पूर्व विद्यार्थीहरू चढेको बस रौतहटको निजगढमा दुर्घटनामा परेको छ। GP06001045 नम्बरको बस शुक्रबार बिहान करिब 8:30 बजे भरतपुरबाट छुटेकोमा दिउँसो करिब 1 बजे दुर्घटनामा परेको हो। यात्रामा सोमेश्वर माध्यमिक विद्यालयमा एसएलसी 2052-53 ब्याजका 29 जना सहपाठीहरू सवार रहेको जनाइएको छ। दुर्घटनामा परेका मध्ये 3 जनाको हात भाँचिएको तथा अन्य 3 जनाको टाउकोमा चोट लागेको बताइएको छ। सामान्य घाइतेहरूको निजगढ सिटी अस्पतालमा र गम्भीर घाइतेहरूको वीरगंजमा उपचार शुरू भएको छ। बस जनकपुर स्थित राम मन्दिर तर्फ गुड्दै गर्दा अचानक अगाडि टाटा सुमो गाडी आइसके दुर्घटनामा परेको एक यात्रुले जानकारी दिनुभयो। माडिसा जगन्नाथपुरीमा सञ्चालित जनतासँग जनप्रतिनिधि आरोग्य कार्यक्रम अन्तर्गतको आयुर्वेद स्वास्थ्य क्लिनिकबाट 227 जनाले सेवा लिएका छन्। माडी नगरपालिका वडा नम्बर 7 को आयोजनामा तथा माडी नगरपालिका र माडी आयुर्वेद औषधालयको सहकार्यमा आधारभूत स्वास्थ्य केन्द्र जगन्नाथपुरीमा शुक्रबार आयुर्वेद स्वास्थ्य क्लिनिक सञ्चालन गरिएको हो। क्लिनिक मार्फत महिला 139 जना र पुरुष 88 जना गरी कुल 227 जनाले आयुर्वेद सेवा लिएको आयोजकले जनाएको छ। वडा अध्यक्ष चन्द्रकुमारी बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरपालिका कि नगर प्रमुख तारा कुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य बाबुराम सुवेदी, कार्यपालिका सदस्य कमल बहादुर भुजेल, वडा सदस्य ढाकमहोल तेमु सिन्हा लगायतको पनि सहभागिता रहेको थियो। जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्लाधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। तनहु जल विद्युत आयोजना अन्तर्गत दमौली भरतपुर 220 केबी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्ला स्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पनि रुकटानको अनुमति प्राप्त भएको छ। डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुने गरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाट गद्दी व्यवस्थापनका लागि आयोजनालाई वन प्रवेश इजाजत पत्र प्रदान गरेको हो। यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालय बीच औपचारिक सम्झौता समेत सम्पन्न भएको छ। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। हर्क सम्पाङले आफू सांसद वा प्रतिपक्षीय दलको नेता मात्र नभई सर्वप्रथम एक मान्छे भएकाले पीड़ित नागरिकको दुःखमा साथ दिन आएको बताउनुभयो। उहाँले सुकुम्बासी समस्या व्यवस्थापन नगरी बल प्रयोग गर्नु लोकतान्त्रिक सरकारको शैली नभएको उल्लेख गर्नुभयो। घाँस बाँस र कपास नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले विस्थापित नागरिकलाई होल्डिङ सेन्टर, लज वा टेन्टमा राख्नु समाधान नभएको जिकिर गर्नुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जो जहाँ बसेका छन् त्यही व्यवस्थित रूपमा बस्न पाउने अधिकार सुनिश्चितता गर्न सरकारसँग उहाँको माग थियो। उहाँले सुकुम्बासीलाई नडराउन आग्रह गर्दै अन्याय विरूद्ध आफू साथमा रहने प्रतिबद्धता समेत जनाउनुभयो। ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तरपुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित 2 दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा शुरू भएको छ। मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा शुरू भएको उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको हो। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै संसदीय बोर्ड गठन गरेको छ। शनिबार सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आधिकारिक सदस्यले उम्मेद्वार मन नपरेको भनेर रूख बाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले क्रियाशील सदस्यहरूले रूख बाहेकको चुनाव चिन्हलाई मतदान गर्न नपाउने व्यवस्था आफ्नो शब्दकोशमा नभएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुईजना केन्द्रीय सदस्यले राजीनामा दिएका छन्। केन्द्रीय सदस्य बिना शाह र बसन्ती गेवालीले अध्यक्षलाई सम्बोधन गर्दै छुट्टा छुट्टै पत्र मार्फत केन्द्रीय सदस्य तथा साधारण सदस्य समेत नरहने गरी शुक्रबार राजीनामा दिएको जानकारी गराएका हुन्। उनीहरूले व्यक्तिगत तथा अन्य विविध कारणले पार्टीलाई आवश्यक समय दिन नसकेको उल्लेख गर्दै तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका हुन्। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। 10 दिन अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुला कार्यालय बीच राहदानी वितरण गर्ने सम्बन्धी सम्झौता भए अनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्याउन हल्कारा तयारी अवस्थामा छन्। हुला कार्यालयमा आएका चिठी पत्र पत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्याउने श्रेणीविहीन कर्मचारीलाई हल्कारा भनिन्छ। जिल्ला हुला कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी हुलाक सरकारी कुरियर सेवा सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घर दैलो राहदानी चाहिने सेवाग्राहीका लागि सहजता दिने तयारी गरिएको हो। देशको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले उत्पादन गरेको विद्युतका आधारमा क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयको प्रक्षेपण छ। अहिले निर्माणका क्रममा 3,000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि 12 पालिएका पन्छीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले 12 परवानीपुरमा रहेको राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पन्छी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभयो। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। हरेक घण्टा समाचार, तत्काल ब्रेकिङ समाचार, लाइभ र निरन्तर गीत संगीतका लागि स्वदेश एफएम र स्वदेश प्लस एफएम सुन्दै एवं स्वदेश पोस्ट अनलाइन समाचार पत्रिका हेर्दै पढ्दै गर्नुहोस्। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचकका साथमा
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656-59-63-98-550-77-061 र 98-550-77-53।
3: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल रोड भरतपुर 10 वन। फोन 0656-493-440, 493-580 र 98-550-26-440।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: Boxer. No, be boxer. Sunday in this boxer.
1: Sudish FM, 93.2 MHz.

0: विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

मुखे खोल्न पर्ने हो कि आफै बुझी ए जाने, मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त भयो।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Studies FM 93.2 MHz.
1: Studies FM 93.2 MHz.

खाजा खानी पैसा ल्याऊ पाऊ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

साइली माचे जालमा क्यारी पर्छ हामीलाई नि था छ हे नमानेला तार्छु साइली आगो छेउमा नौनी

0: आज विक्रम सम्बत 2083 साल वैशाख 27 गते आइतबार जेठ कृष्ण अष्टमी 10 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंह सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधान न्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट। कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी, एकता प्रयास निष्कर्षविहीन। देउबा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि इन्टरपोललाई पत्राचार। राष्ट्रिय सरोकारमा राजुपाको नीति बहस, मनसुन अवधिमा खडेरीको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको कुलो पक्की बनेपछि किसान उत्साहमा शीर्षकको शुभ समाचार।
0: बागमती प्रदेश सरकारले सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका परम्परागत तथा जीर्ण सिंचाई कुलो मर्मत पुनर्निर्माण र स्तरोन्नति गरी पक्की बनाइएपछि स्थानीय किसान उत्साहित भएका छन्। वर्षौंदेखि बिग्रिएका कुलो सुधार भएसँगै खेतबारीमा बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि किसानमा खुशियाली छाएको हो। कृषि उत्पादन बढ़ाउने उद्देश्यले प्रदेश सरकारले चालू आर्थिक वर्षमा जिल्लाभर साना तथा मध्यम स्तरका सिंचाई योजना सञ्चालन गरिरहेको छ। परम्परागत कुलोहरूलाई ढलान गरी व्यवस्थित बनाइदा पानी चुहावट कम हुनुका साथै खेतसम्म नियमित पानी पुग्न थालेको स्थानीय किसान बताउँछन्। हरिहरपुर गढी गाउँपालिका दुईमा बागमती प्रदेश सरकारको 9 लाख रूपियाँ सहयोगमा रतनपुर सिंचाई कुलोको मर्मत तथा पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ। भत्किएर जीर्ण बनेको उक्त कुलोलाई पक्की ढलान गरी निर्माण गरिएको स्थानीय किसान तथा निर्माण उपभोक्ता समितिका सचिव हेम कुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बजेटबाट 135 मिटर लामो कुलो ढलान गरी निर्माण गरिएको छ। कुलो निर्माणपछि करिब 150 बिघा खेतमा सिंचाई सुविधा पुगेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबिल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा, मा फाउँदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गएन होइन, घर वरिपरि हेर्छ नि। गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, क्यारे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौबोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्टि आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचो किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
6: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98550509334।
8: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
9: सर, र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
10: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
11: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
12: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
11: सम्पर्क 98119328 र 98653773687।
13: खै जन्म दर्ता दिनुहोस् त।
14: जन्म दर्ता गरेको छैन नि म्याडम।
13: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
14: मलाई त थाहा नै थिएन म्याडम।
13: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
14: ए, पहिला कसैले भनेनन्?
15: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
16: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शर्मा प्रधान न्यायाधीश सिफारिस भएपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सर्वोच्चका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूबीचको वातावरण असहज बनेको छ। बिहिबार संवैधानिक परिषदले बहुमतबाट वरिष्ठताक्रम मिच्दै चौथो वरियताका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेपछि उनको संसदीय सुनवाई प्रक्रिया अघि बढेका बेला न्यायाधीशहरूबीचको खटपट शुरू भएको छ। प्रधान न्यायाधीश प्रकरणले शुक्रबार मुद्दाको सुनवाईमै प्रभाव परेको थियो। शुक्रबार गोला तान्ने बेलामा प्रधान न्यायाधीशमा सिफारिस शर्माले नेतृत्व गर्ने अग्रसरता देखाएपछि अरू न्यायाधीशहरूले आपत्ति जनाएका थिए। 10 बजे नै सर्वोच्च अदालतको वेबसाइटमा आइसक्ने मुद्दाको पेशी विवरण 11:30 बजेसम्म पनि आएको थिएन। करिब 10 बजेतिर इजलास बस्न शुरू भइसक्नु पर्नेमा अबेर गरी मुद्दाको पेशी आउनुपर्ने कारण सर्वोच्चमा न्यायाधीशहरूबीचको खटपट परेको स्रोतले बताएको छ। इजलास तय गर्नु पहिले असमझदारी देखिएपछि कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशमा सिफारिस भएका डाक्टर मनोज कुमार शर्मा इजलासमा बसेका थिएनन्। उनीहरूले गोला नै तानेनन्। अर्का न्यायाधीश तिलप्रसाद श्रेष्ठ पनि शुक्रबार इजलासमा बसेनन्। उनी पनि प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको सूचीमा रहेका थिए। यस्तै कायमुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सिफारिस भएका प्रधान न्यायाधीश शर्मालाई प्रश्न गरिन्। आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन, यस्तै न्यायपालिकालाई कार्यपालिकाको छाया पर्ने मनसाय देखियो। बार एसोसिएसनले भनेको छ प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरीको आह्वान पनि गरिएको छ। च्याट जीपीटीको स्क्रिनसट राख्दै उपसभामुखले लेखिन् प्रधान न्यायाधीश सिफारिस कार्य क्षमताका आधारमा। शीर्षकमा विभिन्न उपशीर्षकमा आजको हिमालय टाइम्समा शर्मा प्रधान न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्चका न्यायाधीश बीच खटपट शीर्षकमा खबर छापिएको छ।
0: निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य सञ्चालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड-19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जेएनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था छ।
2: आन्तरिक विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास सफल हुन नसकेपछि नेपाली कंग्रेसमा समानान्तर महाधिवेशनको सम्भावना बढ्दै गएको छ। संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटिरहँदा कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सम्मानजनक उपस्थिति बिना महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा छ। निवर्तमान सभापति देउवा समूहको नेतृत्व हाल निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। खड्का पक्षमा कतिपय नेताहरूले भने समानान्तर महाधिवेशनको तयारी समेत थालेका छन्। 11 चैत्र 2082 बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी 16-19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 3 साता अघि क्रियाशील सदस्यताको अध्यावधिक अभियान समेत शुरू भइसकेको छ। जरा अभियान नाम दिइएको यो अभियान महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर चलिरहेको छ। पुराना क्रियाशील सदस्यहरूलाई डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने काम जिल्ला जिल्लामा भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका खड्का र डाक्टर शेखर कोइराला पक्ष भने यो अभियानमा सहभागी छैनन्। 21 फागुनको निर्वाचन अघि सिंगापुर गएका निवर्तमान सभापति शेरबहादुर देउवा र पत्नी डाक्टर आरजु राणा देउवा अझै स्वदेश फर्किएका छैनन्। अदालतको फैसलापछि पनि डर पक्षका केही शीर्ष नेता 27-30 पुस 2082 भेरकुटी मण्डपमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अझै स्वीकार्न तयार छैनन्। 4 वैशाख 2083 सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तर पार्टी आधिकारिकता टुङ्गो लागे पनि कंग्रेसमा राजनीतिक विवाद भने झन चर्कदै गएको छ। संस्थापनेतर समूहका नेता विमलेन्द्र निधिले अहिलेसम्मको अवस्थामा थापा नेतृत्वको कार्य समितिलाई स्वीकारेर एकतामा जान नसकिने अडान राख्दै आउनु भएको छ। एकता प्रयास निष्कर्षविहीन कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छ।
0: देउवा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल सचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण बिहिबार महासचिवहरूलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्।
2: राष्ट्रिय सरकारमा रासुपाको नीति बहस शीर्षकमा आजको गोर्खापत्रमा खबर छ। प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले राष्ट्रिय सरकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श शुरू गरेको छ। मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले रासुपाले पार्टी संसद तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण शुरू गरेको छ। यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू गरेको छ। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा शुरू भएको रासुपा राष्ट्रिय संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सोभिता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको हो। सो अन्तर्क्रियामा मन्त्रालयका काम क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्व बजेटका विषयमा छलफल भएको जनाइएको छ।
0: खर्ब डलर अर्थतन्त्रका लागि व्यापक सुधार आवश्यक शीर्षकमा अभियान दैनिकमा खबर छ। मुलुकको अर्थतन्त्रको आकार 100 अर्ब 1 खर्ब डलर पुर्याउने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको लक्ष्य हासिल गर्न आर्थिक नीतिहरूमा आमूल सुधार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। न्यू बिजनेस एज लिमिटेड द्वारा शुक्रबार आयोजित 10 न्यू बीज कन्क्लेव एण्ड बिजनेस एक्सलेन्स अवार्ड्स 2026 अन्तर्गतको प्यानल छलफलमा सहभागी विज्ञहरूले विगत 3 वर्ष यता 4% भन्दा कमको वृद्धि दरबाट अघि बढेको अर्थतन्त्रको आकार 100 अर्ब पुग्न सामान्य वृद्धि दर अपर्याप्त हुने बताए। प्यानल छलफलको विषय रिसेट रिफर्म राइज चार्टिङ नेपाल्स ग्रोथ पाथ थियो।
2: तेहरानको आकाशमा मिसाइल चम्किदा